0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको छ बज्यो।
2: सूचनामा विश्वव्यापी क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106.5 मेगाहर्ज।
4: पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 800,000 भन्दा बढ़ी एसएमएस पठाइयो।
5: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
4: जेएनजी शहीद परिवार घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि बंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन,
5: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रूख, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
4: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत कराँतेतर्फ नेपाललाई 2 स्वर्ण 1 रजत र 3 काँस्य, आर्चरी अनि 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरिए।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरको सबैभन्दा शुरूमा 3 दिनको वर्षा, बाढ़ी र पहिरोमा परि भएको जनधनको क्षतिको प्रसंग।
5: यही असोज 8 देखि 11 गतेसम्म परेको ठूलो पानीका कारण देशभर 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। वर्षा र त्यसबाट सृजित बाढ़ी पहिरो तथा अन्य विपदका घटनाबाट 746 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको हो। यसमा वर्षाको जोखिमलाई मध्यनजर गर्दै 77 जिल्लामा प्रशासन कार्यालय तथा 3 सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। जोखिम देखिएका जिल्लामा आवश्यकता अनुसार सवारी आवागमन रोक तथा प्रभावित सम्भावित प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्न समेत निर्देशन दिएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले सीआईएमसँग भन्नुभयो,
7: म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
5: 3 दिन असोज 8 देखि बिहान 9 बजेसम्म, असोज 11 गते दिउँसो 1 बजेसम्म 67 घण्टा लगातार मौसमको अवस्था अनुगमन संचार तथा समन्वय गरेको र उक्त अवधिमा उद्धार तथा प्रतिकारमा अग्रपन्तिमा खटिनेलाई 5,000 भन्दा बढ़ी एसएमएस पठाइएको समेत प्राधिकरणले जनाएको छ। सम्भावित बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढ़ी पूर्वानुमान शाखाबाट 8,14,000 एसएमएस पठाइएको थियो। बाढ़ी तथा पहिरो को जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहबाट मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था समेत मिलाइएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका कारण देशभरका 186 वटा वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। सबैभन्दा बढ़ी वर्षा नवलपरासीमा भएको छ। त्यसपछि कास्कीको 85 वर्षा भएको छ भने तनहुँको अरौलीटारमा 472 मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको हो।
4: यसैबीच केन्द्रीय सड़कको सम्पर्कबाट बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङको सम्पर्क विच्छेद भएको छ। मालढुङ्गादेखि मुस्ताङसम्म 46 ठाउँ अवरूद्ध भएको छ। कतिपय ठाउँमा सड़क नै बगाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। काठमाण्डुसँग जोड़िने 5 राजमार्गमा आवागमन अवरूद्ध छ। त्रिभुवन राजपथ एकतर्फ सञ्चालनमा छ भने पृथ्वी राजमार्गको तनहु खण्ड पनि अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाढ़ी पहिरोको जोखिमले सुदूरपश्चिमका सबै राजमार्गहरू बन्द अवस्थामा रहेका छन्। तीन दिनदेखिको लगातारको भारी वर्षाका कारण गण्डकीका बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका हुन्। यसैबीच हिम पहिरोमा परि दुईजनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नार्बा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको मृत्यु भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सम्पर्कविहीन सबै नेपाली रहेको र सोमबार आज बिहानैबाट थप मदतका लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनुभयो।
7: हाम्रो नार्बा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको, कतिजना बेपत्ता भएको, एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
4: मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारकर्तासँग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात र खटिरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेकै बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्दै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अप्नाउन पनि अनुरोध गर्नुभएको छ। उहाँले बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अप्नाउन पनि अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परेका राज्यका संयन्त्रहरूलाई पनि जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुने जो कोहीमाथि सरकारले कड़ा निगरानी राखिरहेको भन्दै सचेत पनि गराउनु भएको छ।
5: यसैबीच केही दिन यता परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति पुगेको छ। यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सीधा सड़क सम्पर्क टुटेको छ। लमजुङ, मनाङ, पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको हो। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा सवारी आवागमन ठप्प बनेको छ। पहुँच सड़क बगाएर सवारी चलाउन अझै केही दिन लाग्ने समेत सड़क विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन कालीगण्डकी नदीको बहाव घट्नुपर्ने सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुविदीले बताउनु भएको छ। पोखरा बागलुङ सड़क अन्तर्गत पर्वतको सहसंघामा बाढ़ीले सड़क बगाएर सवारी आवागमन ठप्प बनेको सड़क विभाग कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बाढ़ीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो, तर सो अनुरूप बाढ़ीका कारण क्षति पुगेको समेत अधिकारीहरूले बताएका छन्। पहिरो जोखिम रहेका क्षेत्रमा शीतल बजार, गौतमी खोला, कृष्ण भीर, ज्यामिरे घाट, चौकी भीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङ टार, धारापानी, घोप्टे भीर र सिमल धारामा सड़क अवरूद्ध, सड़कमा रहेका पुलहरूमा समस्या देखिएको समेत बताइएको छ।
4: यसैबीच हिजो अपराह्नदेखि भने नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। 4 दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात समेत भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना गराएको मौसमविद सञ्जीव अधिकारीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार गत गत 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग बागमतीको दक्षिणी गण्डकीको पहाड़ी र तराई भूभाग अनि लुम्बिनी प्रदेशमा अधिक पानी परेको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक पानी परेको पाइएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड भएको अधिकारीले बताउनुभयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा धेरै पानी परेको रेकर्ड गरिएको छ।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा नागरिक दायित्व,
9: कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले सबै फ्लो गरेको अवस्थाहरू छ। त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
4: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा व्यापक फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल, जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
11: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
10: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
11: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
10: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
11: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
12: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
11: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
13: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
14: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
15: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
13: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
15: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको कान्तिपुरको पहिलो पृष्ठमा मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणले
5: उब्जाएका प्रश्न शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले खबर लेख्नु भएको छ। सुरक्षा चुनौती भन्दै घरबाट लगिएका चोलेन्द्र शमशेर जबरा 12 घण्टापछि परिवारको जिम्मा लगाइएको थियो, तर खतरा के थियो र कसको आदेशमा उहाँलाई घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रसँग जवाब छैन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणका विषयमा चौथर्पी रूपमा सरकारको आलोचना समेत भएको छ। जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर भित्र पृष्ठमा प्रकाशित छ। कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीले वार्षिक 12,000 र कक्षा छदेखि आठसम्म अध्ययनरत विद्यार्थीले वार्षिक 16,000, कक्षा 9 र 10 अध्ययनरत विद्यार्थीले वार्षिक 20,000 र कक्षा 11 र 12 विद्यार्थीले वार्षिक 24,000 रूपियाँ पाउने भएका छन्। त्यस्तै भित्रपृष्ठमा कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल शीर्षकमा कुलचन्द न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 15 महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत कांग्रेसले पहिलो पटक युवादेखि पेशागत विज्ञ श्रमिक अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई केन्द्रीय तहमा ल्याउने ढोका खोलेको छ। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवालाई विधानबाटै प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरिएको छ। त्यस्तै प्रदेश कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। वडा हुँदै जिल्ला कार्य समितिसम्म भनी 20-30 वर्ष मुनिका युवाको प्रतिनिधित्व गरिने समेत व्यवस्था गरिएको छ। त्यस्तै भित्रपृष्ठमा टावरमा क्षति पुग्दा कालीगण्डकी करिडोरको 358.2 मेगावट बिजुली उत्पादन बन्द शीर्षकमा खबर प्रकाशित छ भने सुपर मार्केट र खुद्रा पसलमा फरक फरक चिनीको मूल्य शीर्षकमा खबर छ। त्यस्तै 2 महिनामा 61 अर्ब ऋण संकलन, 85 अर्ब भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
17: नयाँ पत्रिका दैनिकमा छापिएको खबर रहेको छ, खसीदेखि बंगुरसम्म सबै मासुको भाव आकाशिएको बारेमा अजित अधिकारीले लेख्नु भएको हो। गत चैतमा कुखुरामा बर्ड फ्लू देखिएपछि खसी लगायतका अरू मासुको मूल्य बढ़ाइएको छ। अहिले व्यापारीले मनलाग्दी मूल्य तोकेर बेच्दा पनि नियामक निकाय मौन रहेको उपभोक्ता अधिकार कर्मीहरूले गुनासो गरेका छन्। बजारमा खसी, कुखुरा, राँगा, बंगुर सबै मासुको भाव अचाकले बढ़ेको हो। गत चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु, कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, नेतृत्व हस्तान्तरणको मुद्दा डिफ्यूज कि एमालेको शक्ति शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत

0: 5 लाखसम्म जरिवाना सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। अविरल वर्षा हावाहुरी र बाढ़ी पहिरोले देशको पश्चिमी क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत उत्पादनदेखि प्रसारण र वितरण अवरूद्ध भएको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत आपूर्ति अवरूद्ध भएको उल्लेख गरिएको छ। उद्योग मन्त्रीसँग सुनसरी मोरङ करिडोरका उद्योगीहरूको माग, उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नको लागि पनि माग गरिएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रहरीले जवारालाई किन समात्यो र छाड्यो शीर्षकमा रमेश धमला र ईश्वरी सुवेदीले लेख्नुभएको खबर छ भने एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा दिलीप पौडेलले लेख्नुभएको छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी 2 प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयको भनाइरहेको छ। कांग्रेस महाधिवेशन सर्ने शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति केही दिन पछाडि सर्ने भएको समेत खबरमा उल्लेख गरिएको छ। पार्टीभित्रको विवाद चर्किँदै जाँदा संस्थापन र इतर दुवै पक्ष तल्लो तहको अधिवेशनमा जुटेका छन्। यही बेला कांग्रेसको संस्थापन पक्षले आगामी शुक्रबारदेखि काठमाडौँमा गर्ने गरी तय गरेको महाधिवेशन केही दिन सर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अध्यादेशबाटै आउला निजामती विधेयक शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। 55-30 लोकसेवाको असहमति छ। मुख्य सचिव कानून सचिव पनि सकारात्मक नभएको खबरमा दावी गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्री पन्नामा दशैं अगाडि नै राजदूत नियुक्तिको तयारी शीर्षकमा खबर छापिएको छ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी थालिएको उल्लेख गरिएको छ। पशु स्वास्थ्य प्रणालीमा गम्भीर असर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। अनि पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक शीर्षकमा खबर छापिएको छ भने महँगो तिर्दा पनि तरकारीको अभाव रहेको बारेमा सीता शर्माले लेख्नु भएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेका सवारी निषेध शीर्षकमा राममणि दहालले मकवानपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि आर्थिक कारोबार दैनिकमा नेपाल चीन बीचका ठूला 3 व्यापारिक मार्ग बन्द शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरमा पर्ने 3 पुलको अप्रोच सड़क बगाइदिएको हो। 1000 मेगावाट विद्युत अवरूद्ध रहेको छ। उद्योगलाई विद्युत कटौती गरिएको पनि अर्को खबर छापिएको छ। आपूर्ति रोकिँदा 72% महँगियो तरकारी शीर्षकमा कौशिला कुँवरले लेख्नु भएको खबर छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढ़ीका कारण जनजीवन प्रभावित भएको छ। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढ़का विभिन्न क्षेत्रमा वर्षाका कारण भौतिक क्षतिमा समेत क्षति पुगेको छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा समेत पहिरो खस्दा करिब 4000 श्रद्धालु बाटोमै अल्पत्र परेको स्थानीय प्रशासनले बताएका छन्। प्रशासनले केदारनाथ यात्रामा रोक समेत लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गराएको छ। उता थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढ़ीका कारण हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनका अनुसार करिब 4900 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। र चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुदामा पारस्परिक सम्मान, निष्पक्षता र पारदर्शितामा आधारित रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख गरिएको छ। चीनिया पक्षले यसलाई दुई देश बीचको सम्बन्धका लागि नयाँ रणनीतिका आधारका रूपमा समेत व्याख्या गरेका छन्। चीन र अमेरिका बीचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ सम्झौता भएको छ।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत कराती च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्न सफल हुनुभयो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज हिजो भएको फाइनलमा चाइनिज ताइपेको खेलाड़ीलाई 8-6 हराउनु भएको हो। विश्व सितोरियो कराती च्याम्पियनशीपमा एरिकाको यो तेस्रो स्वर्ण पदक हो। यस्तै राकेशले

0: पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको हो। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टीम कुमिते तर्फ पनि काँस्य पदक जित्नु भएको हो। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। यसैबीच जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्स्ड टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। हिजो भएको खेलमा तिलक ज्ञानु युएईका आयसा लाली र खलिफा अल्काबीको जोड़ीसँग 6-2 पराजित हुँदै बाहिरिनु परेको हो। पुरूष 800 मिटर दौड़मा नेपालका श्रमबहादुर कुमार हित चरणबाटै बाहिरिनु भएको छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा प्रहरी प्रशासनको भूमिका, नागरिकको कर्तव्य, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रू 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: क्यासको बिल लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब विपद प्रभावित बालबालिकाको सुरक्षाको कुरा। भदौ 10 भोटेकोशी बाढ़ीका कारण होल्डिङ सेन्टरमा बसेकाहरू पनि आफ्नो व्यवस्था गरेर गाउँ फर्कन थालेका छन्। विनाशकारी बाढ़ीका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन्। उनीहरूको सुरक्षा र नागरिक दायित्वका बारेमा साथी सुशीला श्रेष्ठले प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
5: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ। त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। चुप लागेर चाहिँ नबस्नुहोस्, हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ। यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ। नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई, हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ।
6: प्रहरीले त गरिरहेको छ, तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा के होला?
5: सेफ्टी इज एज अ सिम्पल एज ABC भन्छ। ABC, अलवेज बी केयरफुल, सधैँ होसियार हो। अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शंकाको रूपमा हेर्नु पर्यो। आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ, छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो, या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काको घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घर धनी हुनु पर्यो, घर धनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर, प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ। के केन्द्र छ हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धित गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला, हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धित गरेर अगाडि बढ्न सक्नुहुन्छ।
0: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: तीन दिनको वर्षा बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 8 लाख भन्दा बढ़ी एसएमएस पठाइयो।
0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
1: जेएनजी सहित परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि मंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट बिजुली उत्पादन,
0: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
1: र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत आर्चरी र 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरे।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले चषक्क शीर्षकमा यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, चाडबाडको समय आएको छ र महँगी बढ़िराखेको र सुशासनको लागि सरकार र सरकारवाला निकायले गर्नुपर्ने काम जे जति थियो त्यो गर्न नसकेको भनेर विभिन्न आलोचना पनि भइरहेको छ। एउटा ट्याम्पो जस्तो देखाइएको छ, ट्याम्पोमा अगाडिपट्टि लेखिएको छ एक्सप्रेस, पछाडिपट्टि लेखिएको छ सत्ता, अनि त्यहाँ अगाडि चलाइरहेका व्यक्तिहरूमा प्रधानमन्त्री लगायत सत्ताधारी दलका नेता जस्ता देखिन्छन्। दुई बीचमा संवाद हुँदैछ, माथि यस्तो लेखिएको छ, हाम्रो एक्सप्रेसमा ब्रेक छैन, ब्रेक लगाउन पर्दैन भने होइन।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अलि ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी
2: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
3: एस सुबला पोलिक्लिनिक प्राली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाण्डुका उप प्राध्यापक हारजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हारजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
3: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
4: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
3: शरीरको कुनै पनि जोर्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
4: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
3: र हात गोडा झमझमाउने, घोडामा पानी जम्ने समस्या भएमा,
4: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: सम्पर्क ठेगाना
4: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ टिम धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
5: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
6: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
5: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
6: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
7: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
8: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9913813100।
2: रंग बहार, रंग बहार।
3: वर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
2: वर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्जर पेंस,

सुबी सु इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888 सुबी सु इन्टरनेट।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बालरोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
0: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखौ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
2: त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि साँझै झुक्क। फोन नम्बर 010-5509-77, 97-510-97-778।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: टेरिटरी सामान
1: अधिकारी सदस
0: बजट पेन्ट
1: अधिकारी सदस
0: धारा फिटिङ
1: अधिकारी सदस
0: टाइल मार्बल
1: अधिकारी सदस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-4029
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ बेसी धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 9841-26-33-83
13: रंग बहार रंग बहार
14: बजर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
13: बजर पेन्टले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
14: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुसी बनाउ उपहार जित्ने अवसर पाऊ
13: बजर पेन्ट
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइनै बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जा पाए त्यही बनाउने कुरा पनि भएन। खै र भर पर्दो सुनचाँदी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचाँदी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचाँदी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
1: वे सुन न, गर्लफ्रेन्ड लाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको। ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
4: त्रिमूर्ति छँदै छैन।
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
4: त्रिमूर्ति छँदै छैन।
1: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
4: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
5: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
6: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रिलायंस लाइफ इन्स्योरेन्स खुलेर जिउँ भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउण्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
4: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Mania.
1: Extreme energy drink.
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्ष पेंस से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ष पेंस
4: सेनेटरी सामान
5: अधिकारी सबलेस
4: बजर फेन्स
5: अधिकारी सबलेस
4: धारा फिटिङ
5: अधिकारी सबलेस
4: टाइल मार्बल
5: अधिकारी सबलेस
6: ए दाई के को नाराबाजी हो दाई
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
6: के हो लौ न त हामीलाई नि भनिदिनु न
7: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
6: हो र दाई ल त्यसो पनि उतैतिर लागे
7: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-438 मोबाइल नम्बर 98-40-39-46-56
9: होइन ए बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्ररी चलेको देखिन्छ नि
10: किन नमस्ता काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ
9: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
11: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: दीर्घकालीन समय संकेत।
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
0: एस सुबला पोलिक्लिनिक प्राली धादिङ बेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाण्डुका उप प्राध्यापक हारजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हारजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
2: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
0: शरीरको कुनै पनि जोर्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
2: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
2: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजुपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी 20 बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट।

सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888 सुविस्तो इन्टरनेट।

0: समुदायका लागि
1: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
0: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-5-21-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेछु त मामा।
2: के देखौ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
2: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5290-97, 97510-97778।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: मा यामाहा रेजियर
1: वर्ष पेन्सले घर रङ्गाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
0: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
1: वर्ष पेन्स
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारको ध्यान आकर्षण गर्दछु। बाढ़ी पहिरो र डुबानबाट भएको धनजनको क्षतिको जिल्लागत यथार्थ विवरण तत्काल सार्वजनिक गरियोस्। बेपत्ता नागरिकको उद्धार कार्यलाई युद्ध स्तरमा अगाडि बढाइयोस् र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाद्यान्न, सुरक्षित आवास, खानेपानी, स्वास्थ्य सेवा र आवश्यक मानवीय सहयोगको लागि व्यवस्था गरियोस्। क्षतिग्रस्त सड़क, पुल, विद्युत तथा संचार संरचनाको पुनस्थापना गरी अगाडि बढाइयोस्। नदी किनार पहिरोको उच्च जोखिममा रहेका बस्ती र भौगोलिक रूपमा असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयमा दीर्घकालीन सुरक्षित पुनस्थापना तथा बस्ती व्यवस्थापनको राष्ट्रिय गुरूयोजना निर्माण गरियोस्। सम्माननीय सभामुख महोदय, हामीले विगतमा पनि भनेका छौं, यो विपदसँग जोड़िएका समस्या समाधान गर्नको निम्ति शीघ्र कानून बनाऊ। विपदको पूर्वमानसित जोड़िएका कतिपय कानूनी अडचनहरूलाई फुकाउनको निम्ति पनि सरकारलाई शीघ्र त्यो काममा अगाडि बढ़ाउन म ध्यान आकर्षित गर्दछु। धन्यवाद।
1: माननीय सदस्य युवराज दुलाल, 3 मिनट।

0: भित्र आफ्नो बनाइ राख्नुहोस्।
1: सम्माननीय सभामुख महोदय, गएको चार दिनको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा फेरि धेरै नै जनधनको क्षति भएको छ। यस घटनाप्रति म दुःख व्यक्त गर्न चाहन्छु। जीवन गुमाउने सबै नागरिकप्रति दलको तर्फबाट हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्न चाहन्छु र तत्काल राहत उद्धार र अस्थायी व्यवस्थापनका काम अविलम्ब थाल्न सरकारसँग जोरदार माग गर्दछु। र यो विपत्तिको समयमा जनतालाई राहत दिनुपर्ने र राहत दिनुपर्ने काम गर्नुपर्नेमा सरकारको ध्यान अन्तै मोडिएको प्रति म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। गएको 10 गते मध्यराति पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारालाई सरकारले पक्राउ गर्यो, बिना पक्राउपूर्ति बिना कारण, एउटा गैर कानूनी राज्यको दृष्टान्त फेरि एकपल्ट सरकारले देखायो र मध्यरातमा अर्को नयाँ स्टन्ट सरकारले देखायो। हामी कानूनी राज्यमा छौं कि गैर कानूनी राज्यमा देश एउटा कानूनी बाटोमा हिँड्दैछ कि अराजकताको बाटोमा हिँड्दैछ, यसको प्रश्नको जवाफ दिनको लागि म सरकारसँग जोरदार माग गर्न चाहन्छु। पूर्व प्रधान न्यायाधीशलाई सुरक्षा थ्रेट भनियो र जेएनजीबाट सुरक्षा थ्रेट भन्ने समाचारहरू आए। गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई गरिन्छ, यसको जवाफ पनि सरकारले दिनुपर्छ र यो दादागिरीको अन्त्य गर्नुपर्छ। र के गरेपछि यस्तो बहुलठीपूर्ण पागलपन आउँछ, सभामुख मार्फत म सरकारसँग आवेदन गर्न चाहन्छु। यो देश हाम्रो पनि हो, सबै नागरिक हो। जो सरकारमा आज 5 वर्षको लाइसेन्स लिएको छ उसको सदा सदाको चाहिँ प्याव जस्तो भिर्ता जस्तो तरिकाले यो देश चलाउन पाइँदैन। म प्रश्न गर्न चाहन्छु, विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो र को हो त्यो सुरक्षा थ्रेट? म भन्न चाहन्छु, कतै सरकारी जेएनजीकै सुरक्षा थ्रेट त होइन। पूर्व प्रधान न्यायाधीश रहने भीभीआईबीहरूलाई अथवा राजनीतिक नेताहरूलाई म यो प्रश्न सरकारलाई गर्न चाहन्छु, के खाएपछि मध्यरातमा जोस आउँछ र मध्याहमा होस आउँछ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ र यो देशलाई यस्तो तरिकाले चलाउन मिल्दैन। गम्भीरतापूर्वक संवैधानिक बाटोमा कानूनी बाटोमा देश चलाउनुपर्छ, यो कुरा पनि जोरदार रूपमा माग गर्न चाहन्छु। धन्यवाद, अभिवादन।
2: माननीय सदस्य ऐन बहादुर महत, 3 मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्।
3: सम्माननीय सभामुख महोदय, सरकारले फेरि पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जङ्गबहादुर राणालाई यही असोज 10 गते राति मध्यरात घरबाटै पुरै गुण्डागर्दी शैलीमा अथवा अपहरण शैलीमा पक्राउ गर्यो र राज्य आतंकको बर्बर नमूना प्रस्तुत गर्यो। लुई XIV भन्ने गरेका थिए, म नै राज्य हुँ भने जसरी, सरकारले फेरि आफूलाई नै सिङ्गो राज्यको रूपमा प्रस्तुत गर्दै कानूनी शासन राज्य र विधिको शासनको उल्लंघन गरिरहेको छ, बर्खिलापमा छ। हामी चाहन्छौ यो सरकारले 2/3 जनमत प्राप्त गरेको भनेको कानूनी राज्य र विधिको शासनको उल्लंघन गर्नका लागि होइन, त्यसलाई बलियो बनाउनका लागि, सुदृढ गर्नका लागि हो। र बिना कसुर बिना अभियोग चाहिँ चोलेन्द्र शमशेर जङ्गबहादुर राणालाई यो सरकारले पक्राउ गरेको छ। हामी चाहन्छौ, हामी भन्न चाहन्छौ सरकारलाई, कानून भन्दा र प्रश्न भन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन, कोही पनि छैन। र यदि कोही मान्छेले कानून हातमा लिने कानून मिच्ने काम गरेको छ भने जोसुकै मान्छेलाई पनि त्यो अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा पक्राउ गरिनुपर्छ र राज्य कानूनको दायरामा ल्याउनुपर्छ, हामी यसमा सहमत छौं। तर सरकारले पटक पटक पूर्वाग्रहका आधारमा, प्रतिशोधका आधारमा, उसको विरोध गरेका आधारमा सरकारले मान्छेहरूलाई तर्साउने, धम्काउने, पक्राउ गर्ने र हुर्मत दिने काम गरिरहेको छ। यो कानूनी राज्य र विधिको शासनको बर्खिलापमा छ भनेर म यहाँ चाहिँ मेरा कुराहरू राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, म यहाँ स्मरण गराउन चाहन्छु, यो सरकार भनेदेखि श्रृङ्खलाबद्ध रूपमा सरकारले यी कामहरू गरिरहेको छ। कहिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पनि सरकार भनेकै दिनमा राति चाहिँ अपहरण शैलीमा, डाका शैलीमा, राज्य आतंक सृजना गर्ने गरिकन घरमै गएर चाहिँ राति पक्राउ गरेर आयो, पक्राउ गरेर त्यति मात्र होइन, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतमा गएको बेलामा राति चाहिँ प्लेनमा पनि जान्छु भन्दा प्लेनमा पनि नल्याएर दुःख दिने गरिकन लिएर आयो। मान्छेको मान प्रतिष्ठा र व्यक्तिगत मानवाधिकार, व्यक्तिगत चाहिने हक अधिकार, मानवाधिकारको पनि उल्लंघन गर्ने गरिकन जसरी सरकारले नागरिकको हुर्मत लिइरहेको छ, कानूनी राज्य र विधिको शासनको हुर्मत लिइरहेको छ, यसको म घोर निन्दा गर्न चाहन्छु, यसको भत्सना गर्न चाहन्छु। चोलेन्द्र शमशेर राणालाई भनिएको छ, राणाका सन्दर्भमा भनिएको छ कि जेएनजीद्वारा के अरे फेर भयो अरे अघि पूर्वोक्त मान्यज्यूले पनि भन्नुभयो जो थ्रेट दिने मान्छे हुन् तिनलाई सुरक्षा दिने जसलाई थ्रेट दिएको छ उसलाई ल्याएर पक्राउ गर्ने र चाहिँ पूर्व प्रधान न्यायाधीश जस्तो एउटा प्रतिष्ठित व्यक्तित्व न्यायालयको प्रमुख भएको यो चाहिँ एउटा व्यक्तित्वलाई जसरी हुर्मत लिएर पक्राउ गर्ने काम गर्यो यो सरकारले राज्य आतंक सृजना गरेको छ गुण्डागर्दी गरेको छ र एक प्रकारको निरङ्कुशता र स्वेच्छाचारिताको नमूना प्रस्तुत गरेको छ म यसको भर्त्सना गर्न चाहन्छु र म भन्न चाहन्छु जुन जेएनजीको बकाटमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ सरकारमा बसिरहेका छन् आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन् त्यो सुरक्षा थ्रेट दिने त्यो भन्न पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो होइन भने नवयुवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने र अब चाहिँको भाँडो नचाहिँदाको ठाडो भने जसरी जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोष
2: मान्य सदस्य सुशील खड्का तीन मिनट भित्र आफ्नो भनाइ राख्नुहोस्
0: सम्माननीय सभामुख महोदय विगत तीन दिनदेखिको अविरल झरीका कारण कालीगण्डकी र उसका शाखा नदीहरूमा आएको बाढ़ीले बागलुङ म्याग्दी पर्वत स्याङ्जा गुल्मी र नौलपरासीमा ज्यान गुमाउनेहरूप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु साथै बागलुङको कालाखोला र पर्वतको फोर्सेमा कालीगण्डकी नदीले ठूलो बस्ती बगाएको छ र त्यसका साथै मालडुङ्गा पुल पनि भत्किएको अवस्था छ अहिले पुलमा चाहिँ आवत जावत बन्द भएको छ र दैनिक 5-10,000 जति मान्छेले चाहिँ आवत जावत गर्ने र मध्य पहाड़ीको लोकमार्गको चाहिँ प्रमुख मार्ग नै त्यही बाटो भएको हुनाले त्यो एउटा उसमा सहस्त्र धारामा चाहिँ त्यहाँ पनि बाटो भत्किएको छ खोलाले खाएको छ त्यो अहिले चाहिँ आवत जावत कम्प्लिटली बन्द छ त त्यसका साथै चाहिँ हाम्रो बचेको एउटा मात्रै उत्तरतर्फको व्यापारिक नाका कोराला थियो त्यो पनि अहिले चाहिँ बन्द रहेको अवस्था छ भनेपछि हामी कम्प्लिटली अहिले चाहिँ हाम्रो नर्दर्न बोर्डर उसको चाहिँ ट्रेड र कमर्स चाहिँ कम्प्लिटली कटअप भएको अवस्था छ त्यही भएर म सरकारलाई चाहिँ यो बाटोहरू तत्काल मर्मत गरौं पुललाई चाहिँ मर्मत गरौं साथै यो मालडुङ्गा पुलको अलिकति माथि चाहिँ फोर्सेमा हामीले तुरन्तै एउटा बेली ब्रिज निर्माण गर्न सक्ने अवस्था छ त्यतातिर पनि म सरकारलाई चाहिँ गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु यो छिटोभन्दा छिटो गरौं धेरै ठूलो महाविपत्ति हो यो कालीगण्डकी महाविपत्ति यो भोटेकोशी लेभलकै भोटेकोशीको बराबर र यसको चाहिँ पछि हामीले अध्ययन गर्यो भने यो भन्दा पनि अझ ठूलो स्केलको पनि हुन सक्छ त्यसमा चाहिँ हामी सबैजना सजग रहौं यसरी हाम्रो जति पनि नदीका कोरिडोरहरू कालीगण्डकी कोशी बागमती कर्णाली लगायत जति पनि कोरिडोरहरूमा हाम्रो जति पनि बस्तीहरू बसेका छन् ती बस्तीहरूमा यसै गरी आगामी दिनमा जलवायुका कारण यस्ता विपत्तिहरू चाहिँ आउने दिनमा अझ बढ़ी आउँछन् र यसको लागि चाहिँ हामीले वर्षात मात्रै भनेर चाहिँ कुर्नु पर्दैन यो चाहिँ एनी समय एनी टाइम जति बेला पनि आउन सक्छन् त्यसमा चाहिँ हामी सजग रहनुपर्छ र सरकारको गम्भीर ध्यान आकर्षण पनि गर्न चाहन्छु र त्यसका साथै मैले चाहिँ धेरै समयदेखि यो कालीगण्डकी कोरिडोर र कालीगण्डकी स्पेसल खोलामा चाहिँ यो गिटी बालुवा यो दोहनलाई चाहिँ रोक्नुपर्छ भनेर मैले पटक पटक सदनमा पनि आवाज उठाएको थिएँ माग गरेको थिएँ र कालीगण्डकी नदीलाई चाहिँ कोरिडोरलाई चाहिँ संरक्षित नदीको रूपमा पनि ऐन बनाऊ भनेर पनि मैले सरकारलाई माग गरेको थियो त्यसमा चाहिँ कहाँ पुगेको छ कार्य प्रगति कहाँ भएको छ त्यसमा पनि म सभामुख महोदयको मार्फत सदनका मार्फत चाहिँ सरकारलाई त्यसमा पनि प्रगति के भएको छ त्यो जवाब चाहन्छु सदनको मार्फत र साथै यस्ता यो महाविपत्तिलाई पनि हामीले रसुवा भोटेकोसीमा गरे जस्तै एउटा संसदीय समिति बनाएर पनि भविष्यमा चाहिँ प्रिपेयर्डनेसको लेभलसम्मको अध्ययन गर्न सकिन्छ कि भन्दै त्यतातर्फ
2: माननीय सदस्य बलावती शर्मा तीन मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्
4: सम्माननीय सभामुख महोदय म यो सम्मानित सदनमा निकै दुःख र पीड़ाका साथ आफ्नो कुरा राख्न चाहन्छु भोटेकोशी बाढ़ीको घाउ सुक्न नपाउँदै असोज 8 परेको लगातार पानी र बाढ़ी र पहिरोको कारण देशैभरि र मेरो गृह जिल्ला बागलुङमा फेरि अर्को वज्रपात थपिएको छ भोटेकोशीमा हराइरहेका 16 नागरिकको अहिलेसम्म सास त के लास पनि पाउन नसकेर भौतारिरहेको बागलुङका नागरिकहरू फेरि यही असोज 10 र 11 गएको बाढ़ी र पहिरोमा 10 जनाको दर्दनाक मृत्यु र अप्रिय घटनाको सामना गर्न परेको छ सभामुख महोदय, यही दस गते बिहान ताराखोला गाउँपालिका वडा नम्बर पाँच धमसारमा घर भत्किँदा पच्च नम्बर छ मानबहादुर रोकाको मृत्यु भएको छ भने एघार गते निसिखोला गाउँपालिकाका तीनमा एकै परिवारका चारजना श्यामकुमारी विक, मनोज विक, युकेश विक र निशान विकको घर भत्किएर घटनास्थलमै मृत्यु भएको छ। निसिखोला गाउँपालिका छका सूर्य घरती मगरको पनि घर भत्किँदा मृत्यु भएको छ। सभामुख महोदय, तमनखोला गाउँपालिका वडा नम्बर तीनका बुद्धिराज घरती भीमदेवी घरती घरमा पुरिएर मृत्यु भएको छ भने त्यस्तै वडा नम्बर चारका हस्तवीर सिर्पाली उदिसरा सिर्पालीको मृत्यु भएको छ भने एकजना महिला सम्पर्कविहीन हुनुहुन्छ। साथै मेघदी लगायत देशैभरि बाढी र पहिरोमा परि ज्यान गुमाउनु हुने मृतक प्रतिमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र आफन्तजनहरूमा धैर्य धारण गर्न शक्ति मिलोस् भन्ने गहिरो समवेदना व्यक्त गर्दछु। सभामुख महोदय, बागलुङ जिल्ला लगायत बाढी पहिरोबाट विस्थापित नागरिकलाई बसोबास व्यवस्था मिलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र बेपत्ताहरूको शीघ्र खोजी कार्य र उद्धारको निम्ति सम्माननीय सभामुख ज्यू मार्फत जोरदार माग गर्दछु। सभामुख महोदय, मध्यपाडी लोकमार्ग अन्तर्गत बागलुङ पर्वत जन्ने पक्की पुलमा क्षति हुँदा पोखरा काठमाडौँसँगको सम्बन्ध विच्छेद भएको छ। गलकोट नगरपालिका वडा नम्बर नौको भवन दरमखोलाले बगाएको छ। सभामुख महोदय, सड़क ठाउँ ठाउँमा पहिरोले गएर पुरिएका छन्। जिल्लाका दसवटै पालिकाको सम्पर्क सदरमुकामसँग टुटेको छ। त्यसै गरी गलकोट, ताराखोला, बडीगाड, निसी, तमान लगायतका क्षेत्रहरूमा विद्युत र इन्टरनेट पनि नहुँदा क्षतिको पूर्ण विवरण आउन सकेको छैन, जसले गर्दा राहत र उद्धारमा समेत कठिनाई भएको छ। यी क्षेत्रहरूमा विद्युत र इन्टरनेटको तत्काल जडानका लागि अनुरोध गर्दछु। सभामुख महोदय, असल दस गते आएको हावाहुरी सहितको पानीले बडीगाड, गलकोट, बरेङ, जैमिनी लगायत झण्डै 300 घर र स्कूलका छानाहरू उडाइदिएको छ। पानीपछि आएको बाढीले निसीखोला गाउँपालिकाको जुग्जा खोला, कान्छी बजार, धोरपाटन नगरपालिका गादी खोला, खाल्टे खुल्टे, भण्डारी गाउँ, मोराङ, तमानको लाममेला, सन्तर, गलकोटको दरम खोला, ताराखोला र काली गण्डकीले पर्वतको जलजला लगायत ठाउँहरूमा बस्तीहरू कटन गरी वस्तुभावहरू समेत बगाएको छ। त्यहाँ बचेका बस्तीहरू उच्च जोखिममा रहेका छन्। म सरकार समक्ष खोला र नदीले कटन गरेका सड़क तटबन्धन र क्षति भएका वस्तुभावहरूको यकिन गरी तुरन्त पुननिर्माण गर्न र क्षतिपूर्तिका लागि सरकारसँग जोरदार माग गर्दछु। निरन्तर यस प्रकारका सूचना त सरकारले दियो, तर क्षति भएका भौतिक पूर्वाधारको पुननिर्माण कसरी गर्ने, बाढी प्रतिरोधी कसरी बनाउने, पुननिर्माण कसरी गर्ने भन्ने कुरा
2: मान्य सदस्यले आकस्मिक समय माग्नु भएको हो। यहाँले आफ्नो कुरा राखिसक्नु भएको छ, त्यस कारणले बसौँ मान्य सदस्य।
5: त्यसै गरी मान्य सदस्य भरत गिरी, 3 मिनटमा आफ्नो भनाई राख्नुहोस्।
6: सम्माननीय सभामुख महोदय, 8 गतेदेखि 11 गते बीचमा जुन यो अविरल वर्षाको कारणले धनजन क्षति भएको कुराको बारेमा सरकारले तदारुकता देखाउँदै व्यवस्था गरेको थियो भन्दा पनि अहिले व्यापक रूपमा घटना घट्यो। त्यसै गरिकन अहिले आएर फेरि दशैं तिहारको बेला बसहरूमा, माइक्रो बसहरूमा जुन किसिमको सेन्टिकेट लगाउने एउटा हचुवा तरिकाको निर्णय निकालिएको छ, तर यसको आधारले अर्को व्यवस्था नगरिकन यस्ता हचुवा तरिकाका जुन किसिमको सूचना आइरहेको छ, यो सूचनाको बारे पनि गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी पूर्व प्रधानमन्त्री चौलेन्द्र शमशेर जवहरालाई यो थ्रेट भनेर वास्तवमा राति एउटा जुन प्रहरीबाट पक्राउ भएको छ, यो थ्रेट हुँदाखेरि मान्छेलाई सुरक्षित गर्नुपर्नेमा पक्रेर यसरी लगिएको छ र सामान्य उहाँलाई भेट्न जाँदाखेरि एउटा संवैधानिक निकायको मानव अधिकार का कर्मीहरूलाई पनि भेट्न दिएको छैन। त्यस्तै गरिकन अहिले चाहिँ सामान्य सोधपुछ गरेर छाडिएको भनिएको छ र यी घटनाक्रमले सरकारले अहिले के भनेदेखि कानून विधि प्रक्रिया जुन तरिकाले हामी सदनमा बहस गरिरहेछौं, छलफल गरिरहेछौं र सभ्य तरिकाले एउटा मुलुकलाई चलाउने कुराको बारेमा नीति निर्धारण गर्ने कुरामा जुन हामी छलफल गरिरहेछौं र सरकारका यी हरकतहरूको बारेमा यसो देख्दै जाँदाखेरि अहिले फेरि के भने सरकार किन बाटो बिराइरहेको छ। सरकारले गर्नुपर्ने कामहरू धेरै गर्छु भनेर बाचाहरू बाँधेका थिए, ती बाचाहरूको बारेमा चाहिँ कुनै ध्यान र कुनै किसिमको त्यसमा एउटा सोच अगाडि बढ़िरहेको छैन। यस्ता क्रम यस्ता क्रमिक रूपले घटेका घटनाप्रति यो सम्मानित संसद र सरकारप्रति ध्यान आकर्षण गराउँदा यस्ता घटना घटिरहेका छन्। यो घटनाको बारे पुष्टि गर्नुपर्ने कुराको बारेमा अनुरोध गर्दै आफ्ना कुरा यहाँ अन्त्य गर्छु। धन्यवाद।
2: मान्य सदस्य सोम शर्मा, तीन मिनट भित्र आफ्नो भनाइ राख्नुहोस्।

0: सम्माननीय सभापति महोदय, भोटेकोसीको विपद घाउ नसुक्दै अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले देशलाई फेरि स्तब्ध बनाएको छ। यस विपदको पीड़ामा सबैभन्दा बढ़ी मानवीय रूपमा प्रभावित जिल्ला बागलुङ बनेको छ। हालसम्म निसीखोला, ताराखोला, तमान खोलामा गरी 10 जनाको दुःखद निधन भएको छ भने एकजना अझै बेपत्ता हुनुहुन्छ। म मृतकहरूप्रति हार्दिक श्रद्धांजलि, शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा बेपत्ताको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। सयौं घरमा क्षति पुगेको छ, दर्जनौं पशु चौपाया मरेका छन्। जिल्ला जोड्ने मुख्य प्रवेशद्वार मालडुङ्गाको पुल क्षतिग्रस्त भएर सड़क सञ्जालबाट जिल्ला एकदमै एक्लो भएको जस्तै भएको छ। कसैलाई आकस्मिक कहीँ जानु पर्यो या बिरामी लिएर बाहिर जानु पर्यो भने त्यो सम्भावना तत्काल छैन। यससँगै अर्कोतर्फ ताराखोला र गलकोटका धेरै परिवार दुई दिनदेखि बाहिरी संसारसँग सम्पर्कविहीन हुनुहुन्छ। विदेशमा रहेका तथा गाउँबाट बाहिर रहेका आफन्तहरूले मलाई निरन्तर फोन र म्यासेज गरिरहनु भएको छ। उहाँहरूको एउटै प्रश्न छ, हाम्रो परिवार सुरक्षित त छ? विद्युत आपूर्ति बन्द छ, दूरसञ्चारका टावर अवरूद्ध छन्। आफ्ना परिवारसँग एकपटक बोल्न समेत नपाउँदाको पीड़ा कति गहिरो होला, त्यो पीड़ा हामीले महसुस गर्नै पर्छ। सड़क सञ्जालको विच्छेदले गर्दा म नेपाल सरकारसँग तत्काल हेलिकप्टर पठाएर ताराखोला, डिसी खोला, तमान खोला, रिगा र पाण्डवखानी लगायतका क्षेत्रको विस्तृत हवाई निरीक्षण गर्न अनुरोध गर्दछु। कतै नागरिक जोखिममा छन् कि, थप क्षति भएको छ कि भन्ने यकिन गरी उद्धारलाई थप तीव्रता बनाइयोस्। सम्पर्कको पर्खाइमा रहेका सबै परिवारहरूलाई यो स्पष्ट हुने गरी त्यहाँको निरीक्षण गर्नुपर्नेछ कि तपाईँहरू ढुक्क हुनुहोस् है। कुनै विपदले या कुनै अकल्पनीय घटनाले तपाईँहरूको परिवारसँग तपाईँहरूको सम्पर्क विच्छेद भएको होइन, केवल विद्युत आपूर्ति र मोबाइल टावरकै कारणले गर्दा सम्पर्क विच्छेद भएको हो भन्ने यो कुरा हामीले स्पष्ट सही सूचना दिन आवश्यक छ। र यही सन्दर्भमा सुरक्षाकर्मीहरू दिनरात खटिरहनु भएको छ, उहाँहरूप्रति सम्मान व्यक्त गर्दछु। तर आवश्यक स्रोत साधनको अभावमा उद्धार तथा सूचना संकलन प्रभावकारी भने हुन सकेको छैन। त्यसैले जोखिमयुक्त क्षेत्रमा रहेका प्रहरी तथा जिल्ला प्रशासन कार्यालयहरूमा हेभी ड्रोन, मिनी ड्रोन लगायतको उद्धार सामग्रीको व्यवस्था गरियोस्। र अन्त्यमा प्रभावित क्षेत्रका नागरिकहरूलाई धैर्य धारण गर्न अनुरोध गर्न चाहन्छु। तपाईँहरू एक्लो हुनुहुन्न, हामी सबै सब तपाईँको साथमा छौं। नागरिकले हामीलाई यहाँ भोट हालेर यत्तिकै पठाउनु भएको छैन, जब जब समस्या पर्छ त्यतिखेर हाम्रो साथमा बस्नुहुन्छ, आउनुहुन्छ भन्ने विश्वासले हामीलाई पठाउनु भएको हो। यसकारणले गर्दा हामी त्यतिखेर समस्या पर्छ, जतिखेर समस्या पर्छ त्यतिखेर नै नागरिकहरू समस्या जानुपर्छ। पछि हामी गएर हामीले गरेका थियौँ है, हामीले भनेका थियौँ भनेर जानेको खासै औचित्य रहँदैन। यसैले यो विपदको समयमा सबैजनाको हातेमालोको आवश्यकता छ, सबैजनाको साथ सहयोगको आवश्यकता छ। सबैजना मिलेर यो विपदलाई सामना गरौं, नागरिकको उद्धारमा खट्यौं। धन्यवाद।
1: मान्य सदस्य समिना मिया, 2 मिनटभित्र आफ्नो भनाई राख्नुहोस्।
2: सम्माननीय सभामुख महोदय, हिजो नारायणी नदीले 63 वर्ष यताकै ठूलो बाढ़ी रेकर्ड गर्यो। देवघाट स्थित जल मापन केन्द्रमा नारायणीको जल सतह 11.94 मिटर पुग्यो, जहाँ वार्निङ लेभल 7.3 मिटर र डेन्जर लेभल 9 मिटर हो। अर्थात नदीको सतह खतराको तहभन्दा करिब 3 मिटर माथि पुग्यो। सन 1963 जल मापन भइरहेको यस केन्द्रको यो अहिलेसम्मकै हाइएस्ट रेकर्डेड वाटर लेभल हो। नारायणी नदीमा आएको बाढ़ीका कारण भरतपुर महानगरपालिकाका वडा नम्बर 1, 3, 4, 16, 17, 18, 26, 27, 28 र 29 का विभिन्न बस्तीहरूमा डुबान भएर त्यहाँको जनजीवन प्रभावित भएको छ। त्यस्तै गरी इच्छा कामना गाउँपालिकाका विभिन्न स्थानमा पहिरोको कारण राजमार्ग अवरूद्ध भएको छ भने केही स्थानमा यातायात आंशिक रूपमा सञ्चालन भए पनि नागरिकको आवाजावत र दैनिक जीवनमा गम्भीर असर परेको छ। त्यस्तै गरी माडी नगरपालिका रिउ नदीको तटबन्धन भत्किँदा वडा नम्बर 1 र सेरुवा क्षेत्र डुबान भएको छ भने वडा नम्बर 3 समेत प्रभावित भएको छ। सम्माननीय सभामुख महोदय, यस्तो विपदको समयमा राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर नागरिकको जीवन रक्षा हाम्रो पहिलो दायित्व हुनुपर्दछ। उद्धार, राहत र पुनर्स्थापनाका काममा सरकार, स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र स्वयंसेवकहरू बीच प्रभावकारी समन्वय आवश्यक छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला र्याटले यसअघि भोटेकोसी बाढ़ी पीड़ितका लागि संकलन गरेको राहत सामग्री समेत चितवन प्रभावित क्षेत्रमा पुर्याइ वितरण गर्ने योजना बनाएको छ। त्यसको लागि म चितवन राष्ट्रिय स्वतन्त्र पार्टीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यसै सदन मार्फत म नेपाल सरकारसँग प्रभावित क्षेत्रको तत्काल स्थलगत अनुगमन गरी आवश्यक उद्धार टोली, खाद्यान्न, खानेपानी, औषधि, अस्थायी आवास र अन्य आवश्यक राहत सामग्री तत्काल उपलब्ध गराउन पनि आग्रह गर्दछु। साथै क्षतिग्रस्त तटबन्धन सड़क र पुलको तत्काल मरमत र जोखिमयुक्त क्षेत्रको पूर्व सूचना र सुरक्षित स्थानमा स्थानान्तरण गर्न व्यवस्था गर्न पनि
1: अन्य सदस्य मनिष खनाल दुई मिनट भित्र आफ्नो भनाइ राख्नुहोस्।
3: सम्माननीय सभामुख महोदय, केही दिन यताको अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति पुगेको छ। नारायणी नदीमा हालसम्मकै उच्च बहाव आएका कारण नारायणी किरारका क्षेत्रहरू अमलटारी, सेहरी, तमासपुर, बहुवन लगायतका विभिन्न ठाउँहरूसँगै सिंगो सुस्ता गाउँ डुबानमा परेको छ। नदी तटीय क्षेत्रहरूमा जोखिम बढ़न थालेपछि हिजो मात्र नवलपुरबाट करिब 235 घरदूरी र 1100 बढ़ी नागरिकहरूलाई समयमै सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको थियो। तर नदीको सतह हाल घटेको भए तापनि अझै घर फर्कन सक्ने अवस्था छैन। त्यसकारणले डुबानको कारणले भएको क्षति सँगसँगै बालीनाली र खेतीयोग्य जमिनमा पुगेको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लियोस् भनी सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। तत्काल राहतका सामग्रीहरू त्यसतर्फ पुर्याउनको लागि सरकारको ध्यानाकर्षण गराउँदै यसको दीर्घकालीन समाधान खोज्नको लागि पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। केही हप्ता अगाडि मात्रै सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्रमुखको नेतृत्वमा नारायणी नदीको कटान तथा डुबान नियन्त्रणका सम्बन्धमा अध्ययन भएको थियो। सो प्रतिवेदनलाई ऊर्जा मन्त्रालयमा झिकाई त्यसको कार्यान्वयन गर्नका निमित्त म सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। यसै बाढ़ीको कारणले गर्दाखेरि कालीगण्डकी मार्गमा समेत क्षति पुगेकाले त्यसको मरमतका लागि त्यसको पुननिर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। बौद्धिकाली गाउँपालिकाको नवलपुर र तनहु जोड्ने बौद्धिकाली र तनहु जोड्ने झलुङ्गे पुल सँगसँगै पक्की पुलमा समेत क्षति पुगेकोले यसको पुननिर्माणका लागि समेत सरकारको ध्यानाकर्षण पुगोस्। त्यस्तै गरी बौद्धिकाली चारकै प्रदेश मार्ग रूचाङ स्थित मौलाथरमा गएको पहिरोका कारणले गर्दाखेरि पनि त्यस ठाउँमा क्षति पुगेकाले त्यसको पनि पुननिर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। जति पनि क्षति नवलपुरमा पुगेका छन् त्यसको अझै अध्ययन होस्, थप क्षति हुनबाट चाहिँ सरकारले आवश्यक तयारी थालोस्। धन्यवाद।
1: माननीय सदस्य टेक बहादुर गुरुङ दुई मिनट भित्र आफ्नो भनाइ राख्नु होला।
4: असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाको कारण मनाङ जिल्लामा ठूलो क्षति भएको छ। मनाङ जिल्लाको सदरमुकाम चामे क्षेत्रका आधा दर्जन जति घरहरू स्थानीय खरी खोलाले बगाएको छ र घटी खोलाको बारी पहिरोले आई मर्सङ्गती नदी थुनेर मनाङ जाने राजमार्ग मोटेपल पुल डुबानु पर्नुको साथै तातो पानीको आसपासमा रहेका घरहरू डुबानमा परि त्यहाँका स्थानीय जनतालाई स्थानीय सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ। त्यसै गरी नासोङ गाउँपालिका ताल गाउँका 1.5 दर्जन भन्दा धेरै घरहरूमा मर्साङ्गी नदीको बाढ़ीले क्षति पुर्याएको छ। दर्जनौ पुल पुलिस बगाएको छ जसकारण सामान्य आवाज जावाज समेत समस्या उत्पादन भएको छ र विशेष सहर चामे सड़क अन्तर्गतका विभिन्न दर्जन स्थानमा पहिरो खसी सड़क पूर्ण रूपमा बन्द छ। चामे खाङसर सड़कका केही भागहरू मर्साङ्गी नदीको कटानबाट बगाएकोले सवारी अवगमन पूर्ण रूपमा बन्द हुनको साथै मानिसहरूको आवाज जावाज समेत गर्न नसकिएको र यसै मनाङ जिल्लाको नारभूमि गाउँपालिकामा हिमपात र वर्षाको कारण संचार सेवा अवरोध भई त्यहाँको जनतासँग सम्पर्क विहीन भएको छ। नारभूमि गाउँपालिकामा रहेका हिमलुङ हिमाल चढ्न व्यवस्थापन गर्न गएको 27 जना नेपाली सहयोगी मध्ये 2 जना मृत्यु भएको र 11 जना सम्पर्कमा आएको र 14 जना अझै पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त हुन आएको र सोको तत्काल खोज तलास उद्धारको लागि साथै सड़कको सुचार र संचार सेवा सञ्चालनको लागि सामान्य सभामुखजी मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। यसै गरी अनुपूर्ण पदमाग अन्तर्गत गर्ने मनाङ विभिन्न स्थानमा भारी पहिरोको कारण सड़क तथा पदमाग अवरूद्ध भएकोले स्वयं बाहिर तथा आन्तरिक पर्यटक एवं पदयात्रीहरू जिल्लाको विभिन्न स्थानमा अड्किरहेका छन्। उनीहरूको उद्धारको लागि सरकारले तत्काल कदम चाल्ने जोरदार माग गर्दछु। अविरल वर्षसँगै मनाङ जिल्लाका लगायत हिमाली जिल्लाहरूमा भएका हिमपातले त्यहाँका भित्रिनी तयारी अवस्थामा रहेका अन्न पाली समेत नष्ट भएको छ। वर्षको एकपटक मात्र उत्पादन हुने मन्नबली हिमपातले नष्ट भएपछि अब हिमाली जिल्लाहरूमा खाद्य संकट उत्पन्न हुने निश्चित छ। यसैले यसैले सरकार समयमै त्यसतर्फ उचित ध्यान दिन जोरदार माग गर्दछु। यसै गरी सदर रिस सुरु भएको सँगै मनाङ जिल्लामा हजारौं आन्तरिक तथा बाह्य पर्यटक भित्रिने क्रम जारी हुँदै गर्दा बाहिरी पर्यटक डुबानको कारण पर्यटकहरू आउन सक्ने अवस्था छैन, जसको कारण मनाङ जिल्ला पर्यटन व्यवसाय ठूलो आर्थिक क्षति बेहोर्नु पर्ने अवस्था देखिन्छ। सरकारले मनाङ जिल्ला लगायत देशभरिका पर्यटन व्यवसाय आर्थिक क्षतिलाई पनि उचित सम्बोधन गर्ने कार्य कार्यक्रम सञ्चालनमा ल्याउन माननीय सभामुखी मार्फत सरकारसँग जोड्दा माग गर्दछु। सभामुख महोदय, अविरल वर्षाका हिमपातका कारण मनाङ जिल्लाका विशेष गरी निसाङ र नार्वा गाउँपालिकामा क्षेत्र विद्युत टेलिफोन सेवा अझै पनि सुचारू हुन सकेको छैन, जसकारण उदार र सूचना प्रवाहमा अत्यन्तै क्षेत्र विद्युत टेलिफोन सेवा अझै सुचारू हुन सकेको छैन, जसकारण उदार र सूचना प्रवाहमा अत्यन्तै कठिन भइरहेको तत्काल विद्युत र टेलिफोन सेवा संयोगको लागि जोड्दा माग गर्दछु। यसै गरी अविरल वर्षाका हिमपातको कारण बाटोघाटो पुल बिग्रेकाले गत सयौं बाहेक तथा आन्तरिक पर्यटकहरू मनाङ जिल्लामा विभिन्न स्थानमा अड्केर बसेका छन्, उनीहरूको उद्धारको पनि सरकारले उचित ध्यान दिन आग्रह गर्दछु। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य भरत प्रसाद पराजुली, दुई मिनट भित्र आफ्नो भनाइ राख्नुहोस्।
5: सामान्य सभामुख महोदय, विगत चार दिनमा देशैभरि आएको बाढ़ी पहिरोको कारणले मृत्यु हुने प्रति म भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामना गर्दछु र मृतकको परिवारमा संवेदना व्यक्त गर्दछु। अहिले चार दिनको बाढ़ीपछि फेरि यो मुस्ताङ नेचुङ नाका मुस्ताङबाट कोरला नाका पनि बन्द भएको छ र यो सँगसँगै चीनतर्फ कनेक्टिभिटी पूर्ण रूपमा हाम्रो बन्द भएको छ। 10 गते रसो भटेकोसीमा आएको बाढ़ीबाट प्रभावित भएर चीनको जुन केरुङमा नेपालतर्फ आउन लागेका कन्टेनरहरूलाई केरुङतर्फबाट हामीले खासातर्फबाट ल्याउनको लागि अनुरोध गरेका थियौं, तर चीन सरकारले कोरला नाकाबाट ल्याउने गरी बाटो खोलिदिएको थियो। त्यता डाइभर्ट भएका कन्टेनरहरू यता आउन नपाउँदै त्यो नाका पनि क्षतविक्षत भएपछि हजारौं कन्टेनरहरू अलपत्र छन्। यस अवस्थामा अहिले हामीले तत्कालै शुरूआत गर्न सकिने भनेको तातोपानी नाका हो। तातोपानी नाका भाग्यवश अहिले केही पनि भएको छैन, अहिले हामी यहाँबाट सहज रूपमा तातोपानी पुग्न सक्छौ। तसर्थ अहिले चाडपर्व पनि आउन लागेको परिप्रेक्ष्यमा नेपाल सरकारले कूटनैतिक पहल गरेर तातोपानी नाकालाई सकेसम्म छिटो सञ्चालन गरेर दशैं तिहार जस्तो जुन चाडपर्वमा उपभोग्य वस्तुहरूको अभाव हुन नदिनको लागि तातोपानी नाका खोल्नको लागि आवश्यक कूटनैतिक पहल गरोस् भन्ने म सम्मान्य सभामुखजी मार्फत नेपाल सरकारलाई अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य क्षितिज थेबे, दुई मिनट भित्र आफ्नो भनाइ राख्नुहोस्।
6: सम्माननीय सभामुख महोदय, दशैं लगायतका चाडपर्वहरू नजिकिँदैछन्। चाडपर्वका निम्ति राखिएका खाद्यान्नहरू, जिन्दगीभर कमाइएका सम्पत्तिहरू, व्यापारका लागि राखिएका सम्पूर्ण सामग्रीहरू क्षणभरमै जलेर नष्ट भए खरानी भयो। हो, असोज 8 गते ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक नाका दोभान बजारमा आगो लागि भएर 10 घर पूर्ण रूपले क्षति भयो, 15 घर पूर्ण रूपले विस्थापित भए र करिब 15 करोड़ बराबरको क्षति भएको छ। म सामान्य सभामुख महोदय मार्फत सरकारलाई राहत र पुनर्स्थापनाको लागि चाँडोभन्दा चाँडो व्यवस्थापन गरिदिनको निम्ति जोरदार माग राख्न चाहन्छु र राहतको निम्ति विस्थापित परिवारलाई व्यवसायमा जोड्नको निम्ति सहुलियतहरू समेत दिएर पुनर्जीवनको निम्ति पनि हार्दिक अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, ताप्लेजुङमा आगो लागि यो पहिलो पटक होइन, करिब 5-6 पटक भयो योभन्दा ठूलो आगो लागि भएको। के कारणले आगो लागि भयो हामीलाई थाहा छैन, तर आज ताप्लेजुङमा हरेक घर परिवारमा फायर डिस्टिङ्ग्युसर अनिवार्य आवश्यक छ र फायर प्रुफ घर निर्माण कस्ता प्रणाली र कस्तो खालका प्रविधिहरू छन् सरकारले चाँडोभन्दा चाँडो प्रणाली र प्रविधिको सहजीकरण गरिदियोस् भनेर पनि अनुरोध गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य टुका भद्रा हमाल, दुई मिनट भित्र आफ्नो भनाइ राख्नुहोस्।
7: सम्माननीय सभामुख महोदय, विगत असोज 7 गतेबाट परेको अविरल वर्षाका कारण आज देशका विभिन्न भागमा बाढी पहिरो र डुबानको चपेटामा परेका छन् नागरिक डुबानमा परेका छन्। खास गरी गण्डकी प्रदेशको काली गण्डकीले बागलुङ म्याग्दी पर्वत स्याङ्जा मर्स्याङ्ती नदीले मनाङ लमजुङ नारायणी नदीले नवलपुर जिल्लामा पुर्याएको क्षतिले घर बस्ती डुबेका छन्। सड़क र पुलहरू क्षतिग्रस्त भएका छन्। यातायात अवरुद्ध भएको छ। सबैभन्दा दुःखद कुरा हाम्रा नागरिकहरूले ज्यान गुमाएका छन्। मृत्युवरण गर्नुभएका सबै नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। यो कुनै एउटा कतिपय नागरिकहरू अझै बेपत्ता छन्। यो कुनै एउटा जिल्ला एउटा प्रदेश एउटा समुदायको मात्र समस्या होइन, यो राष्ट्रिय संकट हो। यस्तो संकटको घडीमा राजनीति सत्ता पक्ष विपक्ष भन्दा पनि माथि उठेर सम्पूर्ण राष्ट्र एक ठाउँमा उभिनु पर्छ। त्यसैले म सरकारसँग भन्न चाहन्छु, उद्धार कार्यमा सरकार अग्रस्थानमा रहोस्। गृह मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था र नागरिक समाजलाई एउटै प्रभावकारी कमाण्ड र समन्वयमा परिचालन गरियोस्। बाढी र पहिरोले सड़क अवरुद्ध भएका ठाउँमा हेलिकप्टर तथा अन्य वैकल्पिक माध्यमबाट सरकार उद्धार र राहत पुर्याइयोस्। बेपत्ता नागरिकको खोजी कार्य पहिलो प्राथमिकतामा दियोस्। घाइतेको निशुल्क उपचार विस्थापितका लागि सुरक्षित आश्रय खाद्यान्न खाने पानी औषधि र अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराइयोस्। संघ प्रदेश र स्थानीय तह प्रतिनिधि सुरक्षा निकाय विज्ञ तथा
1: मान्य सदस्य राज किशोर महतो दुई मिनट भित्र आफ्नो बनाइराख्नुहोस्।
8: सम्मान्य सभामुख महोदय, अविरल वर्षाका कारण मेरो निर्वाचन क्षेत्र धनुषा चार मिथिला नगरपालिका वडा नम्बर एघार आँपगाछी टोलमा पहिरोले घर पुरिदा स्थानीय 42 वर्षीय कमला श्रेष्ठको मृत्यु भएको छ। यस शोकको घड़ीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली शोक संतप्त परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै राहत र पुनर्वासको लागि सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। साथै देशका विभिन्न भागमा आएको बाढ़ी पहिरो र डुबानले पुर्याएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यस विपद जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको पूर्व तयारी तथा हाल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सम्बद्ध निकायहरूले अहोरात र खटिएर भइरहेको उद्धार कार्यप्रति आभार प्रकट गर्दछु। मौसमको प्रतिकूल र विपदको जोखिम अझै पूर्ण रूपमा टरिसकेको छैन, तसर्थ नदी तटीय क्षेत्र र पहिरोको जोखिमयुक्त स्थानमा रहनुहुने सम्पूर्ण देशवासीलाई उच्च सतर्कता र विशेष सावधानी अपनाउन हार्दिक अपील गर्दछु। सम्मान्य सभामुख महोदय, सरकार गठन भएको करिब 6 महिनापछि सम्मान्य प्रधानमन्त्रीज्यूले गर्नुभएको पहिलो विदेश भ्रमण र संयुक्त राष्ट्र संघको 81 महासभामा गर्नुभएको सम्बोधनले नेपालका आवाजलाई विश्व मञ्चमा पुर्याउनु भएको छ। यस ऐतिहासिक र दमदार प्रस्तुतिले नेपाल र नेपालीको विश्व सामु शिर ठाडो र सम्मान बढ़ेको छ। तसर्थ सम्मान्य प्रधानमन्त्रीज्यूलाई म लगायत सम्पूर्ण नेपालीको तर्फबाट उच्च सम्मान तथा 3 करोड़ नेपालीलाई शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
1: मान्य सदस्य श्री राम नेउपाने दुई मिनट भित्र आफ्नो भनाइ राख्नुहोस्।
9: सम्माननीय सभामुख महोदय, गत 3 दिनदेखि आएको अविरल वर्षा बाढ़ी पहिरोका कारण 21 जनाको मृत्यु भएकोमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। गरीब र सानो भूगोलबाट प्रतिनिधित्व गर्दै विश्व समुदाय समक्ष भोटेकोशीको क्षति उजागर गर्न ऐतिहासिक जेन्जी आन्दोलनपछि अत्याधिक जनमत प्राप्त विश्वकै कान्छा प्रधानमन्त्रीले जलवायु संकटले निम्त्याएको विनाशमा विश्व समुदायलाई जिम्मेवारी बोध गराउन उठाएको आवाज विश्वका लागि ठूलो सन्देश र चासोको विषय बनेको छ। यसले विश्व मञ्चमा नेपालको पहिचान बढ़ाएको छ। हरेक नेपालीको शिर गर्वले ठाडो बनाएको छ। पुनर्स्थापना र पुनर्निर्माणमा विश्व समुदायको चासो सहयोगी हुनेछ भन्ने विश्वास मैले लिएको छु। म सभामुख ज्यू मार्फत सम्माननीय प्रधानमन्त्री ज्यू प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, हालैको अविरल वर्षा र बाढ़ी पहिरोका कारण तनहुँ जिल्लाका विभिन्न स्थानमा ठूलो भौतिक क्षति भएको छ। रिसिङ गाउँपालिकामा प्रहरी चौकी जोखिममा परेको छ। घरहरूमा पहिरो र लेदो पसेर क्षति पुगेको तथा पशुको बगाएको र स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नु परेको अवस्था छ। त्यसै गरी ब्यास नगरपालिका भीमाद नगरपालिकामा पहिरोका कारणले घरहरू जोखिममा परेको र बाढ़ीले कुखुरा फार्म र संरचना बगाएको छ। म्याग्दे गाउँपालिकामा समेत अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो र जमिन चिरा पर्ने घटनाबाट 6 घर 1 प्रहरी चौकी जोखिममा परेको र 1 घर पूर्ण क्षति र 1 जना सख्त घाइते भएको अवस्था छ। कालीगण्डकीले 4 झोलुङ्गे पुल र 3 पक्की पुल क्षतिग्रस्त बनाएको छ। आवागमन अवरूद्ध भएको छ र बजार जाने र विद्यालय जाने स्वास्थ्य चौकी जाने सम्पूर्ण कनेक्टिभिटी टुटाएको छ। धेरै परिवार विस्थापित र जोखिम।
1: माननीय सदस्य माधव बहादुर थापा 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्।
10: सम्माननीय सभामुख महोदय, अविरल वर्षाका कारण मेरो पाल्पा जिल्लामा पनि 5 मानिसहरूले जीवन गुमाउनु पर्यो। रानी महल डुबेको छ, त्यस्तै अन्य क्षेत्रमा भौतिक क्षति धेरै ठूलो भएको छ। सम्माननीय सभापति महोदय, सभामुख महोदय, अन्तर्राष्ट्रिय संस्था आइपिसीका अनुसार दक्षिण एसियामा समुद्री सतहको तापक्रम बढेर बंगालको खाड़ीबाट धेरै ठूलो वर्षाको सम्भावनाहरू अझै आकलन गरिएकै छ। तापमानको वृद्धिले बाष्पीकरणको प्रक्रियामा अझ बढ़ी बढ़ेर जाने भएकोले यस्ता वर्षातहरू भविष्यमा फेरि आइरहने र हुने सम्भावना ठहर भएको छ र निर्देश गरिएको छ। त्यसैले यो विषयलाई समयमै हामीले रोकथाम गर्नको निम्ति म स्थानीय सरकार मार्फत विशेष गरी 3 कुरामा ध्यान आकर्षित गर्न चाहन्छु। पहिलो कुरा, सरकारले कुनै पनि जनताको घर बनाउँदा अब नक्सा पास गरेर मात्र गनाइनु पर्दछ। अर्को कुरा, अहिले जोखिमयुक्त ठाउँमा जति पनि देशभरमा जनसमुदायको घर पुरेको छ त्यसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नको लागि पनि सुचारू गरिनुपर्दछ। र अन्तमा उद्दात्त राष्ट्र प्रक्रिया सरकारले गरिरहेको छ, त्यसमा म सराहना गर्दछु। अझ यसलाई तीव्रता दियोस् भन्दै सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदछु। धन्यवाद।
1: माननीय सदस्य सुलभ खरेल 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्।
11: सम्माननीय सभामुख महोदय, मैले केही दिन अघि रातको समयमा तिनाउ नदीमा बाढ़ी गयो भने के होला, राज्य संयन्त्र विपदको पूर्व तयारीका लागि तयार छ, विपद पूर्वको तयारी पूरा गर्नु पर्यो भनी सरकारलाई झकझकाएको थिएँ। यो कुरा यस सम्मानित सदनमा व्यक्त गरेको हप्ता 10 दिन नपुग्दै 2 दिन अघि रातको समयमा तिनाउ नदीमा आएको बाढ़ीले देशकै ठूलो मध्येको वडा बुटोल उपमहानगरपालिका वडा नम्बर 11 मजुवा क्षेत्रमा ठूलो क्षति गर्यो। 5 घर बगायो भने थप 5 घर अत्याधिक जोखिममा रहेका छन् भने त्यस क्षेत्रका 100 घर त्रसित अवस्थामा बसिरहेका छन्, जोखिममा रहेका छन्। हिज आफै पनि त्यस क्षेत्रमा अनुगमनमा गएको थिए र जनताको पीड़ा मर्का र गुनासोहरू सरकार समक्ष राखिदिन भनी जनताले भनेका छन् र यो कुरा सरकारलाई म विशेष रूपमा अनुरोध गर्न चाहन्छु। जुन क्षेत्रमा बाढ़ीबाट घरहरू बगे त्यस क्षेत्रमा ग्याबिन वालको निर्माण भएको रहेछ, तर आरसीसी वालको निर्माण नभएका कारणले त्यति मात्रै घरहरूमा क्षति पुगेको अवस्था देखिँदै गर्दाखेरि यहाँ मैले ऊर्जा मन्त्रीज्यूलाई देखिरहेको छु, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीज्यू, उहाँलाई म अनुरोध गर्न चाहन्छु। त्यस क्षेत्रको घरहरू एकदम जोखिमपूर्ण अवस्थामा रहेको हुँदै गर्दाखेरि त्यस क्षेत्रमा ग्याबिन वालले मात्रै नपुग्ने भएर आरसीसी वालको पनि निर्माण गर्न अनुरोध गर्दछु र स्थानीय तहले मात्रै राहत वितरणमा सम्पूर्ण रूपमा समस्याको समाधान गर्न नसकिरहेको अवस्था अहिले हाल देखिरहेको छ। त्यही भएर यसको विपद व्यवस्थापन र राहत प्रणालीलाई चुस्त दुरूस्त गर्नको लागि विपद जोखिम प्राधिकरण तथा यसको कोष र मैले नेपाल सरकारलाई यो कोषको प्रयोग गरी राहत प्रदान गरी दीर्घकालीन समाधान गरिदिन हुन भनी मैले मेरो क्षेत्रका जनताको आवाज बोल्न चाहे। सम्माननीय सभामुखज्यू, समयको लागि धन्यवाद।
1: मान्य सदस्य ठाकुर सिंह थारू दुई मिनट भित्र आफ्नो भनाई राख्नुहोस्।
12: सम्मान्य सभामुख महोदय, भोटेकोसीको बाढीले बर्दियाका 76 जना सम्पर्कहीन विहीन भइरहेका बेला फेरि पनि लगातारको झरीले बर्दिया पीडित पीडामा परेको छ। बर्दियाको गुलरिया नगरपालिकामा 25 घरहरू डुबानमा परेका छन् र समयमै उद्धार गरिएका कारण त्यति धेरै क्षति हुन पाएको छैन। त्यसै गरी बर्दियाकै 50,000 हेक्टर जग्गामा लगाइएको धान अहिले चाहिँ क्षति पुगेको छ। किसानहरू धान भित्राउने तयारी गरिरहेको बेला आएको यो झरीले बर्दियाका सबै किसानहरूको श्रम र पसिना खेर गएको छ। म सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु, त्यो क्षतिको विवरण तत्काल संकलन गरी किसानहरूको राहतका लागि सरकारले राहत उपलब्ध गराओस् भन्ने माग गर्न चाहन्छु। त्यसै गरी बर्दियाको बडियाताल गाउँपालिका वार्ड नम्बर 7 कस्तमीर देवकोटा, जो एक महिना अगाडि बेलारूसमा कामका लागि गएका थिए, उनको अहिले चाहिँ उपचारकै क्रममा एक महिना काम गर्ने क्रममै उनको मृत्यु भएको छ। उनको शव ल्याउनका लागि पहल नेपाल ल्याउनका लागि परिवारले सरकारसँग पहल गरिदिनु भनेर निवेदन गर्नुभएको छ। म सरकारसँग फेरि पनि माग गर्दछु, यो बेलारूसमा मृत्यु भएका यो समीर देवकोटाको शव तत्काल नेपाल फिर्ता ल्याउन सरकारसँग माग गर्दछु। र फेरि पनि यो बाढीबाट क्षति पुगेका यो किसानहरूको लागि क्षतिको विवरण संकलन गरी राहत तत्काल व्यवस्था गरियोस्। धन्यवाद।
1: मान्य सदस्य बुद्ध रत्न महर्षन दुई मिनटभित्र आफ्नो भनाई राख्नुहोस्।
13: सम्मान्य सभामुख महोदय, दुःखका साथ भन्नुपर्छ, मेरो जनताको समस्या बोकेर म बारम्बार सदनमा कराउँछु, सम्बन्धित निकायको ढोका ढकढकाउँछु। आज बिहानै प्राप्त जानकारी अनुसार ललितपुर क्षेत्र नम्बर 1 का अधिकांश सडकहरू ध्वस्त छन्। गोदावरी नगरपालिका वडा नम्बर 9 काफुल बोर्डमा पहिरोको कारण 3 घर क्षति पुगेको छ र त्यही विषयले न त महत्व पाउँछ न त सुनाइनी हुन्छ। ललितपुर क्षेत्र नम्बर 1 संचारको समस्या छ भनेर मैले पटक पटक सम्बन्धित निकायलाई जानकारी गराए, पत्राचार गरे र समाधानका लागि आग्रह गरे, तर अवस्था के छ उही पुरानो। 10 हावा चल्छ, पानी पर्छ, मोबाइलको नेटवर्क जान्छ, घण्टौंसम्म फोन लाग्दैन, इन्टरनेट चल्दैन, कहिले काहीँ हप्तौंसम्म सेवा अवरुद्ध हुन्छ। सभामुख महोदय, आजको युगमा मोबाइल र इन्टरनेट विलासिता होइन, नागरिकको दैनिकी जीवनको आधारभूत आवश्यकता हो। यही संचार सेवाबाट विद्यार्थी पढ्छन्, किसान बजारसँग जोडिन्छन्, बजार व्यवसायिक कारोबार गर्छन्, बिरामीले अस्पताल खोज्छन् र विपदको समयमा परिवारले आफ्ना मानिसको खबर लिन्छन्। तर मेरो क्षेत्रका जनताले पानी पर्दा राज्यसँग जोडिने माध्यम नै गुमाउनुपर्ने अवस्था कतिको न्यायचित हो। सभामुख महोदय, मेरो प्रश्न गम्भीर छ, हरेक टावरमा आवश्यक ब्याकअप किन छैन? सेवा अवरुद्ध हुनुको जिम्मेवारी कसले लिने? दूरसञ्चार कम्पनीको कमजोर हो भने कारवाही हुन्छ कि हुँदैन? नियमन गर्ने निकायको कमजोर हो भने जवाबदायी को हुने? गल्ती जनताको होइन तर सजाय जनताले भोग्नुपर्ने किन? मैले कहाँ जानकारी गराउन बाँकी छ? सभामुख महोदय, अब पत्र कहाँ पठाउँ, कसलाई भनौं? म सरकारसँग मेरो जनताको न्यूनतम नैसर्गिक अधिकार मात्र माग्दिन, सम्बन्धित निकायको बेलैमा ध्यान जाओस्। धन्यवाद।
1: मान्य सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य अनुष्का श्रेष्ठ।
14: सम्माननीय सभामुख महोदय, भोटेकोशीमा हिमालयन सुनामी आएको 1 महिना पुग्दै गर्दा नेपालको क्लाइमेट एजेण्डा इमिडिएट रिस्पोन्सबाट अब डिप्लोमेसी, इन्स्टिट्युसनलाइजेसन र लङ टर्म रिजिलियन्स तर्फ अघि बढ़ेको छ। संयुक्त राष्ट्रसंघको महासभामा सम्माननीय प्रधानमन्त्रीज्यूले क्लाइमेट जस्टिसको नेपालको स्पष्ट आवाज राख्दै नेपालको नेतृत्वमा इण्डिया र चाइना सहितको हिमालयन क्लाइमेट रिजिलियन्स मेकानिजम प्रस्ताव गर्नुभएको छ। माननीय परराष्ट्र मन्त्रीज्यूले पनि यूएनडीएमा क्लाइमेट रिजिलियन्सलाई प्राथमिकता राख्दै गर्नुभएको इंगेजमेन्टका लागि धन्यवाद भन्छु। परराष्ट्र मन्त्रालयमा इन्भाइरोमेन्ट डिप्लोमेसी सेक्सन स्थापना हुनु र यस विषयलाई लिएर विशेष संसदीय समिति गठन हुनु पनि क्लाइमेट डिप्लोमेसीलाई दीर्घकालीन इन्स्टिट्यूशनल प्रायोरिटी बनाउने महत्वपूर्ण आधारहरू हुन्। अब कन्टिन्युटी चाहिन्छ, साइन्स पोलिसी र डिप्लोमेसी बीच कोअर्डिनेशन सहित, र यसको केन्द्रमा पुस्तौंदेखि प्रकृतिसँग सह अस्तित्वमा बाँच्दै आएका क्लाइमेट रिस्कको अग्रपन्थीमा रहेको समुदायको आवाज पनि हुनुपर्छ।
1: मान्य सदस्य अफसाना बानु।
15: सम्माननीय सभामुख महोदय, एउटा दृश्य इमेजिन गरौं। बुबा छाती समातेर छटपटाई रहेको छ, गाडीमा राखेर अस्पताल लग्दा अस्पतालभित्र पार्किङ छ, तर बिरामी बोकेको गाडी पार्किङमा राख्नबाट रोकिन्छ। बाहिर हेर्दा नो पार्किङको बोर्ड, पार्क गरौं नियम उल्लङ्घन, नगरौ ज्यान जोगाउनै गाह्रो। बजार जाँदा पार्किङमा सवारी साधन पार्क गरौं, वरपर कतै पार्किङ छैन, एकैछिन त हो नि भनेर सोचेर पसल नजिकै खाली ठाउँमा पार्क गरौं भने एकैछिन व्हील लक लगाएर चिट काटिदिने चलन। सभामुख महोदय, हामी सुशासन कायम गर्ने बाटोमा हिँडिरहेका छौ, तर सुशासन एकोहोरो कायम विरलै हुने गर्छ। हामीले ट्राफिक रूल्स कडाईका साथ लागू गरिरहेका छौ, चिट पनि काटिरहेका छौ, जरिवाना पनि तोकिरहेका छौ, तर सभामुख महोदय, कानूनी राज्यका निम्ति कानून दोहोरो पक्षका लागि लागू हुनुपर्छ। पार्किङ नभएका ठाउँका वरपर यदि सरकारी जग्गा ओगटिएको छ भने त्यसको चाक।
16: मान्य सदस्य अमृता बिक,
17: सम्माननीय सभामुख महोदय, संयुक्त राष्ट्रिय संघको 81 महासभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यूबाट नेपालको शिर उच्च बनाउने यो ऐतिहासिक सम्बोधन प्रति म सम्मान व्यक्त गर्दछु। आउँदै गरेको महान चाड दशैंमा हर्ष उल्लास उमङ्ग छाउने साटो अविरल वर्षाका कारण मेरो निर्वाचन क्षेत्र 2 रूपन्देहीको बुटोल वडा नम्बर 11 अन्तर्गत मजुवा, बुद्धनगर, प्रगति नगर लगायत 20 सेक्टरमा तीनौ खोलामा आएको बाढ़ीले ठूलो संकट निम्ताएको छ। 5 घर बगाएको छ भने देवी नगर, बुद्ध नगर जोड्ने पुलको ग्याबिल पर्खाल भत्काउँदा पुल नै उच्च खतरामा परेको छ। सभामुख महोदय, अझ दुखद कुरा त पीड़ितहरू मेन्टली डिस्टर्ब भएका छन्। होल्डिङ सेन्टरहरूमा उचित स्थानीय तह एक्लैले व्यवस्थापन गर्न नसक्दा 100 भन्दा बढी विस्थापित नागरिकहरू बाध्य भएर पुनः जोखिमपूर्ण घरमा फर्किन थालेका छन्। म यस गरिमे सदन मार्फत सरकारसँग तीनौ तटीय क्षेत्रको तत्काल संरक्षण गर्न र विस्थापितहरूका लागि राहत तथा उचित आश्रयको व्यवस्था गर्न जोरदार माग गर्दछु। धन्यवाद।
16: मान्य सदस्य अम्बिका देवी संग्रौला,
18: सम्माननीय सभामुख महोदय, रसुवा भोटेकोसी र हालैको अविरल वर्षाले वर्षेनी देशले ठूलो क्षति बेहोर्नुपर्ने तितो सत्य छ। मेरो विचारमा यो समस्याको दीर्घकालीन समाधान हाइड्रो पावर प्रोजेक्ट निर्माण नीतिको पुनः संरचनाले दिन सक्छ। नेपालमा एउटा कमजोरी के छ भने एउटै नदीमा विभिन्न साना प्रोजेक्ट बनाइन्छ, यसले कुनै ठूलो परिणाम पनि दिँदैन र कुनै ठूलो बाढ़ी आएमा यिनै साना प्रोजेक्टमा धेरै ठूलो क्षति हुने गर्छ। हामी सानो प्रोजेक्ट भन्दा पनि ठूला ठूला ड्याम सहितको हाइड्रो पावर प्रोजेक्ट निर्माण गर्नमा केन्द्रित हुनुपर्छ। त्यस ठूला ड्यामले बाँधले केवल बिजुली उत्पादन गर्न मात्र होइन बाढ़ी नियन्त्रणमा पनि ठूलो भूमिका खेल्छ। अन्त्यमा सभामुख महोदय, यसको उदाहरण हाम्रो छिमेक मुलुक चाइना छ। चाइनामा याङजी नदीबाट वर्षेनी ठूलो क्षति हुने गर्थ्यो, यसको दीर्घकालीन समाधान चाइनिज सरकारले 3 गोर्जेस ड्याम निर्माण गर्यो। आज यो एउटा ड्यामले गर्दा करोड़ौं चाइनिज नागरिकहरू बाढ़ीबाट सुरक्षित छन्। हस्त, धन्यवाद।
16: मान्य सदस्य अरविन्द शाह,
19: सम्माननीय सभामुख महोदय, दशैं तिहार र छठ जस्ता हाम्रा महान पर्वहरू नजिकिँदैछ। यो पर्व केवल चाड पर्व मात्र होइन, परिवारसँगको भेटघाट, आत्मीयता, मेलमिलाप, खुशी साट्ने अवसर पनि हुन्। विशेष गरी विदेशमा पसिना बगाएर देशको अर्थतन्त्रमा योगदान गरिरहेका लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरू यही अवसरमा आफ्नो परिवारसँग खुशी साट्न स्वदेश फर्किनुहुन्छ। त्यसैले सरकारी कर्मचारीहरूले जनताको काम छिटो, सहज र इमान्दारीपूर्वक गरिदिन, व्यवसायीहरूले उचित मूल्यमा गुणस्तरीय सामान सहज रूपमा उपलब्ध गराइदिन र उपभोक्ताहरूले पनि आवश्यकताभन्दा बढ़ी सञ्चय नगरी बजारको माग र आपूर्तिको सन्तुलन कायम गर्नलाई हार्दिक अनुरोध गर्दछु। आउनुहोस्, यो पर्वलाई अभाव, कालोबजारी र कृत्रिम मूल्यवृद्धि होइन, सहयोग, सद्भाव, इमान्दारी र खुशीको पर्व बनाऊ। सम्पूर्णमा दशैं तिहार र छठको हार्दिक मंगलमय शुभकामना। जय पशुपतिनाथ, जय छठी मैया, जय बुद्ध भगवान। धन्यवाद।
16: मान्य सदस्य अर्जुन कुमार कार्की,
20: महोदय, म सर्वप्रथम हिजो मनाङको हिमलुङ हिमाल आरोहण गर्ने क्रममा संखुवा सभा जिल्ला भोटखोला गाउँपालिका 3 छेबी भोटे र भोटखाला पालिका 2 पासाङ भोटेको मृत्यु भएको छ। म उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, रसुवा तातोपानी कोरला नाका अवरुद्ध भएको कुरा भर्खरै जानकारी प्राप्त भएकै छ। अहिले विशेषज्ञहरूका अनुसार सबभन्दा छोटो, सुरक्षित, नेपाललाई चीनसँग जोड्ने मार्ग भनेको किमाथाङका नाका
0: भन्ने विशेषज्ञहरूबाट जानकारी गराइएको छ। यो किमाथाङका नाकालाई सुरक्षित गर्नका लागि नेपाल र चीन बीचमा हस्ताक्षर भएको किमाथाङका खाँदबारी सड़कलाई द्रुत गतिमा निर्माण गर्ने र किमाथाङकामा अध्यागमन र भन्सारको कार्यालय स्थापना गर्न नेपाल सरकारसँग
16: मान्य सदस्य अशोक कुमार चौधरी
21: सम्मान्य सभामुख महोदय केही दिन अघि कोटेश्वरदेखि माइतीघरसम्म सार्वजनिक यातायातमा यात्रा गर्दै गर्दा एकजना दिदीले मलाई चिन्नुभयो र सोध्नुभयो सरकारले महिलाहरूको लागि सुरक्षित सार्वजनिक यातायात चलाउने योजना कहाँ पुग्यो। सभामुख महोदय त्यो प्रश्न एउटी दिदीको मात्र थिएन सार्वजनिक यातायातमा यात्रा गर्दै दैनिक असुरक्षा अनुचित स्पर्श र दुर्व्यवहार भोगिरहेका हजारौं दिदीबहिनीहरूको आवाज थियो। तर दुःखद कुरा त के छ भने दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रश्न गर्नुपर्ने ठाउँमा अझै पीड़ितलाई नै प्रश्न गरिन्छ बसमा चढेपछि यस्तै हुन्छ। सहयोग महोदय सुरक्षित यात्रा पाउनु हरेक नागरिकको अधिकार हो। महिलाहरूले सार्वजनिक यातायातमा डराएर होइन ढुक्क भएर यात्रा गर्ने अवस्था बनाउनुपर्छ। त्यसैले सरकारको सय दिने प्राथमिकतामा समेटेको महिला मैत्री ब्लू बस सेवा तत्काल कार्यान्वयन गर्न म सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।
16: मान्य सदस्य आनन्द बहादुर चन्द

0: सम्माननीय सभापक महोदय, परडीको तथ्याङ्कमा कैलालीमा लागू औषध सम्बन्धी मुद्दा 2081/80/81 325, 81/82 459 र 82/83 491, अर्थात दुई वर्षमा करिब 51% वृद्धि। यो तीन वर्ष र हालसम्म 13,399 परिवारका बच्चा जेलमा। तर पक्राउ मात्र समाधान होइन, हामीले ड्रग सम्बन्धी काम गर्दाखेरि खालि पक्राउ गर्ने काम गरिरहेछौं, जबकि बच्चाहरूको लागू औषध सेवन, मदिरा, सुर्ती, मानसिक स्वास्थ्य लगायतका जोखिम व्यवहार मापन गर्न ग्लोबल स्कूल बेस्ड हेल्थ सर्वे गर्नुपर्छ, जो 2015 सालमा मात्र सम्पन्न भएको छ र त्यस यता हुन सकेको छैन। त्यसैले यस्तो सर्वेक्षण नियमित रूपमा देशभरि गरिए, कुन उमेर र कक्षामा कस्तो पाठ्यक्रम चाहिन्छ, कुन समूहका अभिभावकलाई कस्तो स्वास्थ्य साक्षरता र सचेतना आवश्यक छ भन्ने आधार तय हुन्छ। यसको लागि म सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।
1: माननीय सदस्य आशा झा।
2: सम्मान्य सभामुख महोदय, इतिहास लिखके लेल कलम ने साहस के आवश्यकता होई छी। अंतर्राष्ट्रीय सभा में प्रधानमंत्री जी के संबोधन इतिहास रचा में सफल भेल। एक प्रधानमंत्री प्रतिबिंब बन देश के हरेक नागरिक गौरवान्वित केलक, ताहि के लेल आभार और धन्यवाद व्यक्त करै छी। किछु दिन पहिने जब सरकार खोला किनार के खाली करय लागलै तऽ गाली के अमार लागि गेलै, मुदा कि ई विषय खोला के मापदंड मात्र रहे, ई तो जनधन के सुरक्षा हेतु अपनायल गेल सतर्कता रही। अही बात के पुष्टि करै लए भोटे कोशी आ विगत के 4 दिन के अविरल वर्षा काफी छे। 275 माननीय के शून्य समय शून्य में विलीन नहीं हुए से आग्रह करना चाहे। धन्यवाद।
1: माननीय सदस्य आशीष गजुरेल।
3: सम्माननीय सभामुख महोदय, म सिन्धुलीबाट निर्वाचित सांसद, तर मलाई सिन्धुलीको विषयमा धेरै किन बोल्दैनस् भनेर सिन्धुलीको आम नागरिकले भन्नुहुन्छ, त्यसपछि म बोल्ने दिन घरमा सिन्धुलीको विषयमा बोल्न तयारी गर्छु, त्यसपछि घर लोकन्थालीबाट साइकल चढेर सिंहदरबारतिर आउँछु। त्यतिखेर आउँदाखेरि साइकल चढिरहँदाखेरि मेरो दिमागमा यो नेपाल एयरलाइन्सको चाहिँ विमानहरू ग्राउन्डेड भएका उद्योगहरू चाहिँ बन्द छन्, ती फेरि पुनः सञ्चालन हुन नसकेका नेपाली दाजुभाइ दिदीबहिनीले वैदेशिक रोजगारीमा समस्या भोगिराखेको, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेका यस्ता विषयहरू, बीपी राजमार्ग बन्द भएका विषय, कृष्णभीरमा पहिरो गएका विषयहरू, कर्णालीमा सड़क दुर्घटनामा धेरैको मृत्यु भएका विषयहरू आउँछन्। त्यही भएर मेरो चाहिँ विषय परिवर्तन हुन्छ, त्यही भएर क्रमैसँग यो समाधान गर्नुपर्छ।
1: माननीय सदस्य आशिका तामाङ।
4: सम्माननीय सभामुख महोदय, पछिल्लो 3-4 दिनदेखि भइरहेको अविरल वर्षाका कारण धादिङ क्षेत्र नम्बर 1 को पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो र सड़क भासिने क्रम जारी हुँदा यातायात सञ्चालनमा अवरूद्ध पुगेको छ। सभामुख महोदय, नेपालीहरूको महान चाड पर्व दशैं तिहार नजिकै गर्दा सर्वप्रथम त सड़क नै सञ्चालन योग्य बनाई नागरिकले सुरक्षित आवाजावत सुनिश्चित गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। साथै पृथ्वी राजमार्गको नदी किनारमा बसोबास गर्ने नागरिकहरूको घर जग्गा र निजी सम्पत्तिमा भएको अविरल वर्षाका कारण धादिङ क्षेत्र नम्बर 1 को पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो र सड़क भासिने क्रम जारी हुँदा यातायात सञ्चालनमा अवरूद्ध पुगेको छ। सभामुख महोदय, नेपाल

0: व्यवस्था गर्दै बाढी पहिरोबाट सड़क पुल खानेपानी तथा अन्य भौतिक संरचनामा भएको क्षतिको तत्काल लेखाजोखा तथा प्राविधिक मूल्याङ्कन गर्न सम्माननीय सभामुख मार्फत नेपाल सरकार समक्ष जोरदार माग राख्।
1: माननीय सदस्य उत्तम प्रसाद पौड्याल।
2: सम्माननीय सभामुख महोदय, 16 किलोमिटर सड़क बन्नको लागि 16 वर्ष कुर्न पर्ने हो भनेर मेरो निर्वाचन क्षेत्रका नागरिकहरूले मलाई बारम्बार प्रश्न गरिरहेका छन् र म त्यसको जवाफ केही दिन सकिरहेको छैन। पोखरा महानगरपालिका वडा नम्बर 21 को फुर्से खोला रमादी मट्टीखान देउराली हुँदै जाने जुन सड़क छ त्यो 2074 सालमा कुनै कम्पनीले निर्माण कम्पनीले ठेक्का लिएको थियो, तर 9 वर्ष बितिसक्दा पनि त्यो सड़क सम्पन्न हुन सकिरहेको छैन। करिब 55-60% मात्र त्यो सड़क सम्पन्न भएको छ, अझै पनि त्यो सड़क अलपत्र अवस्थामा रहेको छ। म यति बेला यो प्रश्न ठेकेदार कम्पनी जुन चाहिँ एसपीए सिवा जेबी कन्स्ट्रक्सनलाई मात्र प्रश्न गरिरहेको छैन, म यति बेला पटक पटक म्याथ थप गर्ने तालुकदार जो कर्मचारी हुनुहुन्छ त्यसका जुन कार्यालयका प्रमुख हुनुहुन्छ बारम्बार यसरी किन तपाईँहरूले म्याथ थप गर्नुहुन्छ यो प्रश्न यहीँबाट सोध्न चाहन्छु।
1: माननीय सदस्य एलिजा गुरुङ।
3: सम्माननीय सभामुख महोदय, मनाङको नर्वभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा गएको हिम पहिरोमा पड़ी नागरिकहरू बेवत्त भएको दुःखद घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। हिम पहिरोमा पड़ी 2 नागरिकको मृत्यु भएको र सम्पर्कविहीन नागरिकहरूको आज बिहानदेखि हेलिकप्टर तथा उद्धार टोलीबाट खोजी तथा उद्धार कार्य सरकार तीव्रता दिइराख्नु भएको छ। त्यसै गरी अविराल वर्षाको कारण बारी तथा डुवानले ताल गाउँ र मनाङ्गो सदरमुकाम चामे बस्ती तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै बेसी शहर मनाङ जोड्ने बाटो अवरूद्ध ठाउँ ठाउँमा पुलहरू बगाएको हुँदा आवाजमा गम्भीर समस्या उत्पन्न भएको छ। प्रभावित नागरिकहरूका लागि तत्काल राहत र उद्धार तथा सुरक्षित बसोबासको व्यवस्था र तत्काल सड़क पुननिर्माणका लागि अगाडि बढ़ाइयोस्। सम्माननीय सभामुख महोदय, माथिल्लो मनाङमा फोन टावर तथा इन्टरनेट अभावका कारण विपदको समयमा नागरिकहरूको सम्पर्क विहीन हुने अवस्था छ, त्यसैले नेपाल टेलिकम एनसेल तथा सम्बन्धित सेवा प्रदायक संघ।
1: माननीय सदस्य यशुदा कुमारी बराल।
4: सम्माननीय सभामुख महोदय, कर्णाली र देशका विभिन्न ठाउँमा भइरहेको क्षति मानवीय धनजनको क्षतिप्रति दुःख व्यक्त गर्न चाहन्छु। मृतक नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली र उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। अर्को कुरा, राज्यले अपहरण शैलीमा कुन शिविर कहाँ प्रस्तुत गर्नको लागि नागरिक सुतेकै ठाउँमा भटाभट पग्रिने अनि 12 घण्टा नपुग्दै 12 दिन नपुग्दै बिना परमा 2-3 दिन जेलमा राखेर बाहिर ल्याउनु अहिलेको सुशासन हो कि निरङ्कुशता हो सरकार? यो के शैली हो? तपाईँ जवाब चाहिन्छ, प्रधानमन्त्रीलाई चाहिएको हो कि सिबी, गृहमन्त्रीलाई चाहिएको यो सिबी? नागरिक यदि दोषी नै हुन् भने किन पक्रिन्छ, किन छोडिन्छ, यो कुरा हो कि होइन? अहिले त तपाईँ हामी सबै नागरिक तर्सिन थालिसके म सुतेकै ठाउँमा सरकार पक्रिन आउँछ कि भनेर। धन्यवाद, नमस्कार।
1: माननीय सदस्य अंकिता ठाकुर।
5: सम्माननीय सभामुख महोदय, सबैभन्दा पहिले सम्माननीय प्रधानमन्त्रीज्यूले न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको महासभामा प्रस्तुत गर्नुभएको सशक्त र प्रभावकारी सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्दै हामी सम्पूर्ण नेपाली अत्यन्त गर्व महसुस गर्दैछौ। सभामुख महोदय, यही अवसरमा म विश्वव्यापी रूपमा बढ्दै गएका एउटा भयावह जनस्वास्थ्य संकटतर्फ नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अन्तर्राष्ट्रिय स्वास्थ्य तथ्याङ्क अनुसार बजारमा अनियन्त्रित बेचिने एनर्जी ड्रिंकका कारण विश्वभर लाखौं युवाहरू मृगौला र मुटु रोगको शिकार बनिरहेका छन्। एउटै क्यानमा 10 चम्चासम्म चिनी र 30 सेकेण्डमा रक्तचाप बढ़ाउने क्याफिन हुने भएकोले यसले एक्युट किडनी इन्जुरीको जोखिम 50%सम्म बढ़ाउँछ। अस्ति भर्खरै 24 वर्षका एक नेपाली युवा अस्पतालमा डायलिसिस गराउँदा गर्दै रुँदै भन्दै थिए, थकान मेट्न पिएका।
1: माननीय सदस्य कन्हैया बनिया।
6: सम्माननीय सभामुख महोदय, मलाई लाग्छ अब हाम्रो सरकार

0: प्रमुख चुनौती प्राकृतिक विपद नै हो। यस विषयमा हालै हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले युएन जेनरल असेम्बलीमा समेत बडो गम्भीरताका साथ विश्वको ध्यान आकर्षण गराउनु भएको छ। हामीले रसुवा बाढ़ीको पीड़ा देख्यौं, हिमाल पहाड़मा बाढ़ी तथा पहिरोको समस्या देख्यौं र अहिले तराई मधेसको अधिकांश भूभागमा जलमग्न भएको छ। मेरो निर्वाचन क्षेत्रमा पनि कोटही माई गाउँपालिका, समरी माई गाउँपालिका, मायादेवी गाउँपालिका लगायत लुम्बिनी र कालिदाको विभिन्न क्षेत्रहरू डुबानमा परेका छन्। किसानका खेतहरू डुबेका छन् र जनजीवन प्रभावित भएको छ। जसरी नै अरू निर्वाचन क्षेत्रमा सरकारले प्रभावित क्षेत्र जस्तै निर्वाचन क्षेत्रमा पनि तटबन्ध निर्माण, मेरो निर्वाचन क्षेत्रमा पनि हाई इमर्जेन्सी एलर्ट सिस्टम, तत्काल राहत उद्धार तथा उचित क्षतिपूर्तिको व्यवस्थापन कार्यले प्राथमिकतामा राखोस् भनेर सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। तथा अब देशभरि निर्माण हुने नयाँ सड़क, पुल र अन्य पूर्वाधारहरूमा वैज्ञानिक, सुरक्षित र विपद प्रतिरोधक बनाउने तर्फ सरकारको ध्यान केन्द्रित होस् भनेर
1: माननीय सदस्य कमल त्रिवेदी।
2: सम्माननीय सभामुख महोदय, विगत एक महिनामा मनसुन जन्ने र जलवायुको हाम्रो धेरै ठूलो घटनाहरू बिहोर्यो भोटेपछि लगायत अहिले देशभरिको घटना हेर्दा यसले यो विपदले के गर्यो भने नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने सड़क, जलविद्युत आयोजनाहरू, खानेपानी लगायतको क्षेत्रमा ठूलो प्रभाव पार्यो। यसरी हेर्दाखेरि अब हामीले यो जो प्रभाव पारेको अवस्थालाई हेर्दाखेरि जलवायु जन्ने जो जोखिमलाई रोक्नको लागि नेपाल सरकारले अब तत्काल गर्नुपर्ने कामहरू चाहिँ विपद व्यवस्थापनसँग सम्बन्धित कानूनलाई चाहिँ समयानुकूल अब संशोधन गर्नुपर्ने आवश्यकता देखिएको छ र अर्को जोखिममा रहेका बस्तीहरूको पहिचान गरेर त्यो बस्ती स्थानान्तरण गर्ने कानून पनि हामीले ल्याउनु पर्नेछ र अर्को जलवायु मैत्री सुरक्षित र व्यवस्थित तरिकाको बस्ती बसाउनलाई चाहिँ नेपालको आफ्नै विकासको मोडेलको विषयमा पनि अब हामी छलफल गर्न तयार हुनुपर्छ भन्ने सम्मानित सदन मार्फत म यो ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य करिश्मा कठरिया।
3: सम्माननीय सभामुख महोदय, प्रत्येक वर्ष असार आउँछ, किसानको आँसु र पसिनाको धारासँगै मलको हाहाकार दोहोरिन्छ। यसपालि पनि हाम्रा किसानले समयमै रासायनिक मल पाएनन्। एकातिर मलको अभावले उत्पादन घट्ने निश्चित छ, अर्कोतिर भर्खरैको अविरल वर्षा र बाढ़ीले पाक्न लागेको धान खेतमै सखाप पारिदिएको छ। प्राकृतिक विपत्ति र सरकारी व्यवस्थाको दोहोरो मारमा हाम्रा अन्नदाता जहिले पनि पिसिन्छन्। सभामुख महोदय, दुःखले उब्जाएको अलिअलि धान बेच्न पनि किसान खाद्य संस्थानहरूमा हप्तौसम्म लाइन बस्छन्। तर सरकारले धान नकिनिदिएपछि आफैले तोकेको न्यूनतम समर्थन मूल्य पाउन छाडेर कौडीको भावमा बेच्न बाध्य हुन्छन् किसानहरू। समयमा मल दिन नसके पनि यसपालि यो फसल उठ्ने बेलामा कम्तीमा सरकारले आफ्नो उपस्थिति देखाओस्। तत्काल स्थानीय तहहरूसँग प्रत्यक्ष समन्वय गरी समयमै राज्यले तोकेकै न्यूनतम समर्थन मूल्यमा किसानको धान 100% खरिद गर्ने ग्यारेन्टी गर्न म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अन्त्यमा कठरिया समुदायको पितृपाक अर्थात दिउता खोरे जैन दिनको सम्पूर्णमा हार्दिक शुभकामना। धन्यवाद।
4: सम्माननीय सभामुख महोदय, यो खोला छेउको बस्ती हटाउँदाखेरि सरकारको खुब गाली गरियो, सरकारले त्यो गाली सह्यो पनि। त्यो बस्ती हटाउने सन्दर्भमा व्यवस्थापनमा केही कमी कमजोरी रह्यो होला, त्यो सुधार्नुपर्ने छ होला। तर अहिले भदौ दशको भोटेकोसी बाढी र अहिले असोजको 10-11 गतेको देशभरको बाढी हेर्ने हो भने त्यो खोला छेउको बस्ती हटाउनु पर्ने रहेछ भन्ने सबैको चेत खुलेको छ। अहिले त्यो खोला छेउको बस्ती अझै धेरै बाँकी छ। त्यो धेरै बस्तीहरूलाई समयमै व्यवस्थापन गर्न सकिएन भने फेरि हामीले ठूलो जोखिम मोल्नुपर्ने हुन्छ, त्यो जोखिम उठाउनु पर्ने हुन्छ। र यो सँगसँगै हाम्रा पुलहरू पनि कमिसनको आडमा हामीले तल तल हालेछौँ, खोलाले अलिकति बाढ़ी आउँदाखेरि भेट्ने गरी हालेछौं। यो सबै चीजको पुनर्मूल्याङ्कन भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु।
1: माननीय सदस्य कुल भक्त साक्य।
5: अतिकं हनेबाम सभामुख जो थौछे महाकवि सिद्धिदास माजोया बुद्धि वयग या त श्रद्धा या स्वादेशना। आज महाकवि सिद्धिदास माजुको 159 जन्म जयन्ती, उहाँलाई स्मरण गर्दै श्रद्धा अर्पण गर्न चाहन्छु। नेपाल भाषा साहित्यका महाकवि तथा नेपाल भाषाका चार स्तम्भ व्यङ्ग थाममध्ये एक उहाँले कविता, निबन्ध, काव्य, महाकाव्य, विविध विधामा आफ्नो लेखनको माध्यमबाट राणाकालको बेला नेपाल भाषामाथि भेदभाव र प्रतिबन्धको बीच साहित्य सृजना गर्नुभएको थियो। उहाँ नेपाल भाषाको पहिलो महाकाव्य सिद्धि रामायणका रचयिता हुन्। भाषा मासा जाति माई, भाषा रहे जाति रहन्छ भन्ने उहाँ चिरकालसम्म नेवा समुदाय र नेपाल भाषा साहित्यमा अमर र स्मरणीय रहनेछन्। जनस्तरबाट अति नै सम्मानित महाकविप्रति राज्यले पनि उचित
1: मान्य सदस्य कृपा महर्जन।
6: सम्माननीय सभामुख महोदय, काठमाडौँका सडक चोकहरूमा सवारी साधन रोकिने बित्तिकै माग्दै हिँड्ने बाल बालिकाहरूको समूह आइपुग्छन्। यो गरिबीको विषय मात्र होइन, बाल अधिकार, मानव बेचबिखन र संगठित रूपमा बाल बालिकाको प्रयोग भइरहेको छ कि छैन भन्ने गम्भीर प्रश्न पनि हो। नेपाल भारत सीमापार मानव बेचबिखनका घटना अनुसन्धान र उद्धार भएका तथ्य समेत सार्वजनिक छन्। सड़कमा रहेका प्रत्येक बालबालिकाको पहिचान, उद्धार र पारिवारिक अवस्थाको अनुसन्धान गरी उनीहरूलाई संगठित रूपमा सड़कमा ल्याई माग्न लगाउने तथा आर्थिक शोषण गर्ने व्यक्ति वा गिरोह पहिचान गरी मानव बेचबिखन सम्बन्धी कानून बमोजिम कारवाही गर्न गृह मन्त्रालयसँग जोरदार माग गर्दछु। धन्यवाद।
7: सम्मान्य सभामुख महोदय, दोधारा चाँदनी नगरपालिका वार्ड नम्बर 10 अन्तर्गत महाकाली नदी र जोगबुढा नदीको दोभा नजिक करिब 35 बिघा खेतयोग्य जमिन वर्षायाममा पानी जमेर डुबानमा पर्ने गरेको छ। यस समस्याबाट वैदिफाँट टोल, प्रतिभा टोल, लिसाली टोल र शान्ति टोलका 300 भन्दा बढी स्थानीय जनता प्रत्यक्ष प्रभावित भइरहेका छन्। वर्षायाममा खेतयोग्य जमिनमा पानी जम्दा किसानले खेती गर्न पाउँदैनन्, जसका कारणले उत्पादन घट्छ। यसको प्रत्यक्ष मार स्थानीय नागरिकमा परेको छ। सभामुख महोदय, सरकारसँग मेरो अनुरोध छ, त्यो क्षेत्रको पानी निकासको थायी व्यवस्था गरियोस्। किसानले आफ्नो जमिनमा निर्वाध खेती गर्न सक्ने वातावरण सिर्जना गरियोस्। जोरदार माग गर्न चाहन्छु। साथै महाकाली नदीको जनताको तटबन्ध वार्ड नम्बर 9 ढकनाघाटदेखि तटबन्धको अन्तिम किनारासम्म वार्ड नम्बर 10 तटबन्धको उचाइ वृद्धि गर्न माग गर्छु। धन्यवाद।
1: मान्य सदस्य कृष्ण हरि बुढाथोकी।
8: सम्माननीय सहमुख महोदय, रामेछापको करिब 21 किलोमिटर सेलेघाट साउटार सड़क निर्माणको लागि 5-5 पटक म्याद थपिएको छ। पछिल्लो पटक हाम्रै सरकारले थपेको म्याद पनि सकिन अब 6 महिना मात्र बाँकी छ, तर अहिलेसम्म करिब 50% मात्र काम सम्पन्न भएको अवस्था छ। यस विषयमा मैले भौतिक पूर्वाधार मन्त्रीलाई पटक पटक जानकारी गराउँदै लिखित ध्यानाकर्षण समेत बुझाएको छु। सहमुख महोदय, यो समस्या एउटा सड़कको मात्र होइन, देशभरका विकास आयोजनाहरू लामो समयदेखि अलपत्र पर्ने, म्याद थपिँदै जाने तर काम सम्पन्न नहुने प्रवृत्ति देखिएको छ। यसले राज्यको स्रोत, समय र जनताको अपेक्षामाथि प्रत्यक्ष असर पारिरहेको छ। त्यसैले अलपत्र, रुग्न तथा लामो समयदेखि सम्पन्न हुन नसकेका आयोजनाहरूलाई क्रिटिकल आयोजना, रुग्न आयोजनाका रूपमा वर्गीकरण गरेर समयबद्ध रूपमा सम्पन्न गर्ने विशेष कार्ययोजना बनाई अलपत्र आयोजना समयमा नै पूरा गर्न सरकार समक्ष विशेष अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य कोमल गेवाली।
9: सम्माननीय सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर 1 नागरिकले हरेक वर्ष नदी कटान, बाढ़ी र डुबानको गम्भीर समस्या भोग्दै आएका छन्। विशेष गरी टिकापुर वडा नम्बर 6, 7, 8 र 9 सम्म कर्णाली नदीको कटान, साथै जोशीपुर गाउँपालिका सातैवटा वडा, भजनी वडा नम्बर 6 र 8 तथा जानकी गाउँपालिकाका विभिन्न क्षेत्र बाढ़ी र डुबानको जोखिममा छन्। सम्माननीय सभामुख महोदय, त्यसैले सरकारसँग मेरो माग छ कि कैलाली 1 नदी तथा खोलाको वैज्ञानिक अध्ययन गरी दीर्घकालीन नदी व्यवस्थापन गुरू योजना बनाइयोस्। जोखिमयुक्त क्षेत्रमा स्थायी तटबन्ध निर्माण र क्षतिग्रस्त तटबन्धको तत्काल मर्मत गरियोस्। नदीको धार परिवर्तन, अनियन्त्रित नदीजन्य पदार्थ उत्खनन बढ़ेको जोखिमलाई नियन्त्रण गरियोस्। साथै पूर्व सूचना, उद्धार तथा राहत प्रणाली प्रभावकारी बनाइयोस् र बाढ़ी कटानबाट प्रभावित किसानलाई उचित क्षतिपूर्ति तथा बाली बीमाको व्यवस्था गरियोस्। कैलाली 1 नागरिकको ज्यान, जमिन र जीविका।
1: मान्य सदस्य क्रान्ति शिखा धिताल।
10: सम्माननीय सभामुख महोदय, आज म दुईवटा कृतज्ञताको पोको खोल्न चाहन्छु। पहिलो, सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघ महासभामा बहुपक्षीयताको विषय उठाउनु भएको छ। युद्ध र प्रतिस्पर्धामा ठूला देशहरू व्यस्त हुँदै गर्दा साना राष्ट्रहरू मारमा परेका छन्। ती साना देशहरूको न्यायोचित आवाज सुनिन सक्नुपर्छ भन्नेबारे नेपालले सार्थक बहसका लागि प्रस्ताव राखेको छ। विश्व सामु नेपालको गरिमा अझ बढ़ाइदिनु भएकोमा प्रधानमन्त्रीज्यू, परराष्ट्र मन्त्रीज्यू र नेपाली प्रतिनिधि मण्डलमा धन्यवाद। दोस्रो कृतज्ञता, हुन त बाढ़ीले गाउँ नै बगाएको छ, डुबाएको छ, तर धनजनको सकभर क्षति हुन नदिन सरकारी प्रशासनले समयमै अपनाएको सावधानीका लागि धन्यवाद दिन चाहन्छु। यसअघि बाढ़ी जाँदा धेरैको ज्यान गएको, धेरै हराइरहेको समाचार सुन्थ्यौं, तर पूर्व सूचना, पूर्व सावधानीका कारण क्षति ठूलो मात्रामा हुन पाएन। सरकार, कर्मचारी युनिट, सुरक्षाकर्मी सबैमा आभार।
1: मान्य सदस्य खगेन्द्र कर्ण।
11: सम्मान्य सभामुख महोदय, सम्मान्य प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले मधेसमा समृद्धि र विकासको राजनीति शुरूआत गरेको छ। वर्षौंदेखि सुस्त गतिमा निर्माण भइरहेको कमला कञ्चनपुर सड़कलाई गति प्रदान गरी निर्माणको अन्तिम चरणमा पुगेको छ। रामरदा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक आजै सदनमा पेश हुँदैछ। सरकार मेडिकल कलेजदेखि इन्जिनियरिङ कलेजसम्म सञ्चालनको तयारीमा छ। अधुरा खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा आमूल परिवर्तन हुँदैछ। जनकपुरमा राम जानकी रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरिएको छ। म सरकारलाई धन्यवाद दिन चाहन्छु। अर्को, सम्मान्य सभामुख महोदय, अर्कोतर्फ सरकार प्राकृतिक विपदसँग पनि लड्दैछन्। तीन दिनदेखि अविरल वर्षाका कारण सप्तरीको हनुमाननगर, कंकालनी र तिलाठी गाउँपालिकाका किसान खेत डुबानमा परेको छ। 700 भन्दा बढ़ी घर डुबानमा छ, नागरिक पीड़ामा छ। यस्तै सप्तकोशी नगरपालिकाको कमलपुर र कञ्चनरूप नगरपालिकाको बस्तीपुरमा हात्ती आतंकले 100 बिघा खेती नष्ट भएको छ। सरकारलाई आवश्यक राहत र क्षतिपूर्तिको लागि।
12: सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघमा उठाएको मुद्दाले अहिले संसारको ध्यान आकर्षण भएको छ। सबैभन्दा बढ़ी हेरिने, लेखिने र पढ़िने समाचार अहिले बनेको छ। तर कता कता प्रतिपक्षका साथीहरूको यसो समाचार सुन्दा अरू सबै ठिकै थियो, उहाँमा कन्फिडेन्स आएन भन्ने सुनेको थिए। घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिए, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ हामी सुन्न चाहन्छौं। त्यो ग्रिन टी खाएपछि आउँछ कि गिरिबन्धु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स? त्यो सुन खाएपछि आउँछ कुन्टल कुन्टलमा कि लडाकुको शिविरको पसिना र खुन खाएपछि आउँछ? त्यो व्हाइट बडी खाएपछि आउँछ कि पालवाटार खाएपछि आउँछ? पासपोर्ट खाएपछि आउँछ कि गरीबका सुकुम्बासीका लालपूर्जा खाएपछि आउँछ? के खाएपछि आउँछ त्यो कन्फिडेन्स? यो सदन सुन्न चाहन्छ, यो सदन त्यो कुरा स्मरण गर्न चाहन्छ। धन्यवाद।
1: मान्य सदस्य खिमा बिक।
13: सम्माननीय सभामुख महोदय, विक्रम सम्म 2075 सालदेखि अल्पत्र परेको दाङको तुलसीपुर घोराई लमाई चार लाइन सड़क खण्डको जीर्ण अवस्थाबारे म यस सम्मानित सदन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यस सड़कमा भएको 65 भन्दा बढ़ी दुर्घटनामा परि 22 जनाले ज्यान गुमाइसकेका छन् भने सुरेश सुनार जस्ता युवाहरू गम्भीर घाइते छन्। पुननिर्माणको गति अत्यन्त सुस्त हुँदा दंगालीवासीहरूको दैनिक जीवन, व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रहरू प्रभावित भएको छ। नागरिकको सुरक्षा र सुविधालाई ध्यानमा राखी यो महत्वपूर्ण सड़कको निर्माण तथा मरम्मत कार्य उच्च प्राथमिकताका साथ तत्काल सम्पन्न गरियोस् भन्न म नेपाल सरकार समक्ष अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य खुशबु ओली।
14: सम्मान्य सभामुख महोदय, संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीज्यूले नेपालको जलवायु संकटको विषयमा उत्कृष्ट ढंगले प्रस्तुति राख्नु भएकोमा धन्यवाद दिन चाहन्छु। अझ त्यो भन्दा महत्वपूर्ण त भगवान श्री पशुपतिनाथले विश्वको रक्षा गरून् र बुद्धको मार्गमा यो विश्व हिँड्न सकोस् भनेको सुन्दा गौरव लाग्यो। तर आज म उहाँलाई स्मरण दिलाउन चाहन्छु।
15: विश्वका अनगिन्ती पश्चिमा मुलुकहरूले बुद्धको मार्ग ठिक भएन भनेर यही मुलुकमा आएर खुल्लम खुल्ला धर्मान्तरण गराएर मिशनरीको मार्गमा हिँड्नु पर्छ भन्दै गर्दा राज्य कुन मार्गमा उभिएको छ भनेर म प्रश्न सोध्न चाहन्छु। दबाब प्रलोभन र गैर कानूनी तरिका र लोभबाट लोभको माध्यमबाट धर्मान्तरण गराउने मिशनरीहरूलाई उहाँहरूले कुन रूपमा हेर्नु भएको छ भनेर उहाँहरूलाई स्मरण पनि गराउन चाहन्छु। यस्तै हो भने एक दिन सनातनीले पशुपतिनाथको रक्षा गरिदिनुहोस् भनेर यही सदनमा गुहार्नुपर्ने दिन आउन सक्छ। सभामुख महोदय
1: खेमराज कोइराला।
16: सम्माननीय सभामुख महोदय, कैलाली र कञ्चनपुरका किसानको तर्फबाट छाडा चौपाया व्यवस्थापनको लागि मैले सदनमा पटक पटक आवाज उठाइरहेको छु। यो समस्या समाधानको लागि सम्बन्धित मन्त्रालयले के कस्तो योजना ल्याउँदैछ तथ्यमा आधारित भएर सम्भावित मिति सहितको जवाफको माग गर्दछु। त्यस्तै वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवा युवतीले बिगो दावी माग गर्दै न्याय पाऊ भनी वर्षौंदेखि हालेका 55-60 हजार उजुरी फर्चोट गर्न विशेष अभियान नै सञ्चालन गर्नुपर्ने देखिएको छ। यही तरिकाले पीड़ितले न्याय पाउन सक्दैनन्। त्यसैले श्रम मन्त्रालय, कानून मन्त्रालय र गृह मन्त्रालयले यो समस्या समाधान गर्दै न्याय दिलाउन के गर्दैछ यसको जवाफ माग गर्दछु। यो अत्यन्त गम्भीर, संवेदनशील साथै देशको अर्थतन्त्र र भविष्यसँग जोडिएको विषय भएकोले माननीय अर्थमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूको पनि विशेष ध्यानाकर्षण गराउँदछु। धन्यवाद।
1: माननीय सदस्य गजला समीम मिक्रानी।

0: सम्माननीय सभामुख महोदय, म यस सम्मानित सदन मार्फत मधेश प्रदेश विशेष गरी रौतहट जिल्लाका छोरीहरूको बीचमै विद्यालय छाड्ने र विद्यालयको पहुँचबाट वञ्चित हुने गम्भीर समस्यातर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। बाल विवाह, दाइजो प्रथा, बाल श्रम, घराइसी बोझ र चेतनाको कमीका कारण छोरीहरू पढ़ाई छाड्न बाध्य छन्। साथै मुस्लिम लगायत विभिन्न समुदायका अभिभावक सामाजिक कारणले सहशिक्षालय भन्दा छुट्टै कन्या विद्यालयमा पढ़ाउन बढ़ी सहज महसुस गर्छन्। कन्या विद्यालयको अभावमा यस्ता समुदायका छोरीहरू भर्नाबाट वञ्चित हुन्छन्। त्यसैले म सरकारसँग मधेसका प्रत्येक जिल्लामा कन्या विद्यालय स्थापना गर्न आग्रह गर्छु, जसमा निशुल्क पढ़ाई, छात्रवृत्ति, सुरक्षित परिसर र बाल विवाह विरूद्ध सचेतना कार्यक्रम समावेश होउन्। छोरी पढ़े भने मात्र परिवार, गाउँ, देश अघि बढ़छ। सरकारले यसलाई तत्काल प्राथमिकतामा राखेर अगाडि बढ़ोस् भन्ने अनुरोध गर्दछु। धन्यवाद।
1: सम्माननीय सभामुख महोदय, हालै संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीज्यूले देश विकसित वा कमजोर भए पनि चुनौती र जिम्मेवारी सबैका साझा हुने कुरा उठाउनु भएको थियो। मलाई लाग्छ यही सन्देश नेपालभित्रका भौगोलिक क्षेत्रहरूमा पनि लागू हुन्छ। जहाँ विपद आउँछ, जहाँ सड़क, पुल वा बस्ती भत्किन्छ, त्यसको मानवीय, आर्थिक र सामाजिक भार सिंगो राष्ट्रले बेहोर्नुपर्छ। मलाई लाग्छ यो सबैले बुझिसकेको कुरा हुनुपर्ने हो, तर बोली र सिद्धान्तमा बुझेर मात्र भएन, हाम्रो विकासको अवधारणामै पुनर्विचार गर्नुपर्नेछ। बस्ती कहाँ बसाउने र बसेका बस्ती कहाँ सार्ने, जोखिमको वैज्ञानिक मूल्याङ्कनका आधारमा कस्ता, कति अग्ला र कति पर पूर्वाधार बनाउने भन्ने सोच्नुपर्छ। बायो इन्जिनियरिङ, सुरक्षित एकीकृत बस्ती र प्रकृतिसँग सहअस्तित्वमा आधारित विकासलाई राष्ट्रिय प्राथमिकतामा बनाउनुपर्छ। यो कुरा यो संसदमा सार्वजनिक बहसमा असाध्यै धेरै हुनुपर्छ, नत्र कुनै मन्त्रीले जोखिम भएको बस्ती सार्नुपर्छ भन्दा उनीहरूलाई व्यङ्ग गर्ने, क्षति भोग्ने र पछि सरकार कहाँ छ भन्दै आलोचना गर्ने चक्रमा हामी फँसिरहन्छौं। धन्यवाद।
2: सम्मान्य सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र बारा, क्षेत्र नम्बर एक, कोल्वी नगरपालिका, वडा नम्बर दुई, हनुमानगंजमा 50 वर्षदेखि बसोबास गर्दै आएका 4 दर्जन भन्दा बढ़ी परिवार आज दोहोरो पूर्जाको गम्भीर समस्याबाट पीड़ित छन्। फिल्डमा पुस्तौदेखि वास्तविक जग्गा धनी जनता बसिरहेका छन्, जोतभोग गरिरहेका छन्, तर बाहिर बसेर राजनीतिक र प्रशासनिक शक्ति, पैसा र पहुँचको आधारमा आफैले लाल पूर्जा बनाएर तिरो तिर्न मालपोत्र स्थानीय तहमा आएपछि यो ठूलो अनियमितता, कृत्य ठगी, जालसाजीको उजागर भएको छ। सभामहोदय, यो कोल्वी हनुमानगंजको मात्र नभई मेरो क्षेत्र भरि धेरै स्थानमा र देशैभरिका सोझा साझा जनतामाथि भइरहेको ठूलो अन्याय र अपराधको प्रतिनिधि उदाहरण हो। तसर्थ सर्वसाधारण जनताको वर्षौंदेखिको वासस्थान जोगाउन र यस्तो दोहोरो पूर्जा बनाउन लगाउने र भूमाफियालाई सहयोग गर्ने जो कोही दोषीलाई तत्काल कड़ा अनुसन्धान गरी कार्यवाहीको दायरामा ल्याउन म यसै गरिमामय सदन मार्फत सरकारसँग जोरदार माग गर्छु। धन्यवाद।
3: माननीय सदस्य गणेश पराजुली,

0: सम्माननीय सभामुख महोदय, विगत केही दिनदेखिको अविरल वर्षासँगै आएको बाढ़ी, पहिरो र डुबानका कारण भएको मानवीय तथा भौतिक क्षतिले हामी सबैलाई गहिरो दुःख सहित स्तब्ध बनाएको छ। यस विपदमा ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। दुःखद बियोको आक्रान्तले शोकसन्तप्त परिवारजनमा यो कठिन घड़ीको सामना गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यथोचित उपचारको व्यवस्था गर्न तथा बेपत्ता नागरिकको खोजीलाई थप तीव्र बनाउन आग्रह गर्दछु। सरकारले मौसम पूर्वानुमानका आधारमा पूर्व सूचना प्रवाह र पूर्व तयारी गरेको अवस्थामा पनि हामीले अमूल्य जीवन र धन सम्पत्तिको क्षति बेहोर्नु परेको छ। प्रत्येक गुमेको जीवन परिवारका लागि अपूरणीय क्षति र राज्यका लागि गम्भीर जिम्मेवारीको स्मरण रहेको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न, खोज तथा उद्धार गर्न र राहत उपलब्ध गराउन
1: माननीय सदस्य गणेश पौड्याल।
2: सम्माननीय सभामुख महोदय, रौतड क्षेत्र नम्बर चारमा चाँदी र बागमती नदीले वर्षायामसँगै नदी कडान र डुबानको समस्या बढ्दै गएको छ। नदीको धार परिवर्तन, तटबन्ध कमजोर हुनु र प्रभावकारी नदी व्यवस्थापनको अभावका कारण वर्षेनी सयौं परिवारको घर, खेतबारी र सार्वजनिक संरचना जोखिममा पर्ने गरेको छ। यस समस्यालाई समाधान गर्न दीर्घकालीन र वैज्ञानिक नदी व्यवस्थापन आवश्यक छ। जोखिमयुक्त स्थानको पहिचान गरी प्राथमिकताका आधारमा तटबन्ध निर्माण, स्पर तथा नदी नियन्त्रण संरचना निर्माण तथा पुराना तटबन्ध मर्मत तत्काल गर्नुपर्ने देखिन्छ। यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी नदी कटान नियन्त्रण आयोजना सञ्चालन गर्न र आवश्यक बजेटको सुनिश्चित गर्न म सरकारसँग हार्दिक आग्रह गर्दछु। धन्यवाद।
1: माननीय सदस्य गणेश बहादुर विश्वकर्मा। सम्माननीय सभामुख महोदय, कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वार्ड नम्बर 6 स्थित भैरव आधारभूत विद्यालयका शिक्षकहरूबाट त्यहाँ विद्यालयका अध्यक्ष चक्रबहादुर विक, कार्य सहयोगी लक्ष्मी दमाई तथा विद्यालयमा पढ्ने दलित समुदायका विद्यार्थीहरूसँग खुलमखुला छुवाछुत भएको समाचार सार्वजनिक भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 झाँगाझोली रहेको माध्यमिक विद्यालय गुठ बजारका प्रधानाध्यापक विनोद नेउपानेले विसुङ्के थर्की विद्यार्थीलाई स्थानीय होटलमा लगेर यौन शोषण गरेको समाचार पनि प्रकाशित भएको छ। त्यसै गरी सप्तरीको राजविराज 13 विसनियाका रामकुमार रामलाई स्थानीय बासिन्दा स्थानीय जमिनदार दिवस यादव लगायतले कालो मुसो दलेर जुत्ताको माला सहित गाउँ बजार डुलाएको छ। सभामुख महोदय, पूर्व प्रधान न्यायाधीशहरूलाई समात्न राति 12 बजे पनि तयार हुने सरकारले दलितमाथि हुने यसकाले घटनामा समयमै ध्यान दियोस्, सरकारको ध्यानाकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य गणेश सिंह ठगुन्ना।
3: सम्माननीय सभामुख महोदय, दार्चुला जिल्लाका अपिमाल, मार्मा, नौगाड, ब्यास, दु गाउँपालिका र महाकाली नगरपालिकाका केही वडाहरू अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्दछन्। त्यहाँका जनताहरू परापूर्वकालदेखि नै जड़ीबुटी संकलन गर्दै जीविकोपार्जन गर्दै आइरहेका छन्। हाल वन मन्त्रालयले जड़ीबुटी संकलन कार्योजना स्वीकृतिमा ढिलाइ गर्दा जनताहरू मार्कमा परेका छन्। यसै गरी सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ 6 महिनासम्म पनि तयार नभएको नियममा वन मन्त्रालयले संरक्षण क्षेत्रभित्र आयोजना अध्ययन स्वीकृति रोकेको छ। अविलम्ब कार्ययोजना स्वीकृति र आयोजना अध्ययन स्वीकृति प्रदान गर्न वन मन्त्रीजीको गम्भीर ध्यान आकर्षण गर्दछु। सभामुख महोदय, अहिले सरकार संघीय निजामती सेवा ऐन अध्यादेश मार्फत ल्याउँदैछ भन्ने चर्चा छ। संसद छलेर अध्यादेशबाट ल्याउने कुरा अलोकतान्त्रिक र असंसदीय हो। यसर्थ संसदको यसै सत्रभित्र संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न सरकारको ध्यान आकर्षण गर्दछु। धन्यवाद।
1: मान्य सदस्य गोपाल शर्मा।
4: सम्माननीय सभामुख महोदय, हिजो र अस्तिको अविरल वर्षा र त्यसपछि आएको बाढ़ी र पहिरोका कारण रूकुम पश्चिमको मुछीगुट 11 कि बेगमाया दमाई, रूकुम पूर्वको पुथा उत्तर गंगा 6 का बुद्धिराज सियनको मृत्यु भएको छ भने तीर्थराज साई बेपत्ता हुनुभएको छ। रूकुम पूर्वको देवखोलाको बाटो कटान हुँदा सिस्ने 1 र 2 का नागरिकको आवत जावत बन्द हुन पुगेको छ। यसै गरी सिस्ने गाउँपालिकाको वार्ड नम्बर 3 र 7 जोड्ने सानीभेरीको झोलंगे पुल क्षतिग्रस्त हुँदा सम्बन्धित वडाको आवत जावत पनि बन्द हुन पुगेको छ। यसै गरी भूमि गाउँपालिका एकको बडी खोलामा सडकवासी मध्यपहाडीको आवाजावत पनि बन्द भएको छ। हिजोकै हावाहुरीका कारण रुख ढलेर भूमि गाउँपालिकाको एकका किसानहरूको 100 भन्दा बढी भेडा बाख्राको मृत्यु भएको छ भने रुकुम पश्चिमको 8 फुट 1 को ओख्रे चैतेखारा लगायतका ठाउँका किसानहरूको मकै बालीमा व्यापक क्षति पुगेको छ। प्राकृतिक विपदका कारण उत्पन्न यी सबै समस्याहरूको तत्काल समाधान, क्षतिपूर्ति र सहजीकरणको लागि सम्माननीय सभामुख मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
5: माननीय सदस्य गोविन्द पन्थी।
6: सम्माननीय सभामुख महोदय, अविरल वर्षाका कारण गुल्मी जिल्लामा ठूलो जनधनको क्षति भएको जानकारी प्राप्त भएको छ। मुसीगढ नगरपालिकामा 7 घर पहिरोको उच्च जोखिममा परेपछि 37 जनालाई सुरक्षित स्थानमा सारिएको छ। रिडी, रुद्रवेणी, कालीगण्डकी, सत्यवती, धुरकोट लगायत क्षेत्रमा 100 घर डुबानमा परेको, धनमालमा क्षति पुगेको, पहिरोको कारण सड़क अवरुद्ध भएको र पुल समेत बगेको सूचना प्राप्त भएको छ। संचार र विद्युत अवरुद्ध भएकोले क्षतिको यकिन विवरण अझै पूर्ण रूपमा आउन सकेको छैन। यसै क्रममा रेशुङ्गा नगरपालिका 14 प्रारम्भमा 56 वर्षीय तुलसी सूर्यवंशी छल्दीपना खोलामा श्रीमानसँग माछा मार्न गएकोमा खोलाले बगाएर बेपत्ता हुनुभएको दुःखद खबर छ। हराउनु भएको महिलाको शीघ्र खोजतलास एवं डुबान तथा जोखिममा पर्नुभएका नागरिकको पुनर्स्थापना, क्षतिपूर्ति साथै उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यान आकर्षण गराउँछु। धन्यवाद।
5: माननीय सदस्य गंगा छन्त्याल।
7: सम्माननीय सभामुख महोदय, भोटीकोशीको बाढीमा बागलुङ जिल्लाका 16 जना नागरिक अझै बेपत्ता छन्। यसको घाउसे लाउन नपाउँदै केही दिन यता लगातार वर्षा हावाहुरी र बाढी पहिरोका कारण बागलुङमा ठूलो क्षति भएको छ। 10 गतिको हावाहुरीले बाली नालीमा ठूलो क्षति पुर्याएको छ भने लगतै 11 गते बाढी पहिरोमा परि बागलुङका 10 जनाको मृत्यु भएको छ, 1 जना बेपत्ता छन्। सम्माननीय सभामुख महोदय, अहिले बागलुङका नागरिकहरू डोहोरो टेहेरो मर्कामा परिरहेका छन्। यो विपत्ति बागलुङ जिल्लामा मात्र सीमित छैन, म्याग्दी पर्वत लगायत विभिन्न जिल्लामा पनि जनधनको ठूलो क्षति भएको छ। त्यसैले सरकारको गम्भीर ध्यान आकर्षण गराउँदै प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार, राहत, क्षतिको यथार्थ मूल्याङ्कन र विस्थापित परिवारको पहिचान गरी सम्बन्धित निकाय र संघ संस्था बीच समन्वय गरी तत्काल उद्धार र राहतको व्यवस्थापन गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद।
5: माननीय सदस्य चन्दन कुमार सिंह।

0: सम्मान्य सभामुख महोदय, असोज 8, 9 र 10 गते परेको अविरल वर्षाका बेला सरकारले समयमै पूर्व सूचना जारी गरी नागरिकलाई सतर्क रहन आग्रह गर्नुका साथै जोखिमपूर्ण अवस्थामा बाटोघाटोको प्रयोग नगर्न सचेत गराएको थियो। समयमै गरिएको सूचना र सतर्कताका कारण सम्भावित दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ। यसका लागि नेपाल सरकारलाई धन्यवाद। तर यसपटक 12-2 क्षेत्र नम्बर दुईमा रहेको पसा खोलाले ठूलो रूप लिएको अवस्था पनि हामीले देख्यौं। त्यसैले सरकारसँग विनम्र आग्रह छ, पसा खोलाको आसपास रहेका सेमरा, पत्रहटी, रम्पुरुवा, पिपरपाती, झिटकैया, रामुवा गाउँ लगायत बस्तीलाई बाढ़ीको जोखिमबाट जोगाउन आवश्यक स्थानमा तटबन्ध निर्माणको काम तत्काल अघि बढ़ाइयोस्। साथै देवताल गाउँपालिकामा रहेको रिङ बाँधलाई पनि तारजाली बोल्डर लगायतका आवश्यक संरचना सहित थप मजबूत बनाउन आवश्यक छ। धन्यवाद।
1: मान्य सदस्य चन्द्रेश्वर मण्डल।
2: सम्मान्य सभामुख महोदय, यसपटक किसानले मलको असुलभ आपूर्तिका बावजुद धान बाली लगाएका थिए। यसका बावजुद धान बाली उत्पादन भई अब काट्ने बेला आएको छ। तसर्थ धानको न्यूनतम मूल्य निर्धारण गरी खरिद मूल्य निर्धारण र गाउँपालिकामा रहेका कृषि सेवा केन्द्रहरू मार्फत गाउँपालिकामा खरिद गर्न अनुरोध गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, हिउँदे बाली खास गरी गेहूँ, दलहन, मनसिरदेखि लगाउने काम सुरु हुन्छ। त्यसको लागि मल र उन्नत बीज, गेहूँ लगायतका बीजहरू आपूर्तिको व्यवस्थापन को लागि सरकारको के तयारी छ, सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। समयमै किसानलाई मल र उन्नत बीजको उपलब्धता होस्। धन्यवाद।
1: माननीय सदस्य गुरुप्रसाद बराल।

0: सभामुख महोदय, आज पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको पक्राउको कानूनी आधार के हो, किन सरकारले गिरफ्तार गर्यो, नेपाल पक्ष राष्ट्र रहेको अन्तर्राष्ट्रिय मानवाधिकारसँग सम्बन्धित दस्तावेजले निर्देश गरेको छ युनिभर्सल डिक्लेरेशन अफ ह्युमन राइटले समेत मानवाधिकार, व्यक्तिगत स्वतन्त्रता, न्यायिक प्रक्रिया तथा कानूनी संरक्षणको महत्वलाई स्वीकार गरेको छ। तर आज किन सरकार नेपालको संविधानको मौलिक अधिकार र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको उल्लंघन गरिरहेको छ? सरकारले तत्काल संसदमा आएर जवाफ दिनुपर्छ र यस खालको अदालतहरूलाई मनोवैज्ञानिक रूपले दबाव दिने कार्य बन्द गर्नुपर्छ।
1: मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, आजको कार्यसूचीको क्रममा सामान्य हेरफेर गरेको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब माननीय महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीलाई महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि पनि सभा नियमावली 2083 को नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म माननीय महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीलाई महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्माननीय सभामुख महोदय, नेपाल सरकार कार्य विभाजन नियमावली 2083 बमोजिम यस मन्त्रालयसँग सम्बन्धित ऐनहरूमा मन्त्रालयको नाम परिवर्तन गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय राख्न आवश्यक भएकाले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि पनि सभा नियमावली 2083 को नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, स्तनपानको संरक्षण र सम्वर्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्नु वस्तु लगायत बाल आहारको बिक्री वितरणलाई नियमित गरी नवजात शिशु तथा बाल बालिकाको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्नका लागि आमा दूधको प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 कार्यान्वयन रहेको छ। विद्यमान कानूनमा रहेको व्यवस्थालाई वर्तमान संघीय संरचना र आवश्यकता अनुसार संशोधन गर्ने आवश्यक रहेको छ। यसरी विद्यमान कानूनको प्रभावकारी कार्यान्वयनको लागि स्वास्थ्यकर्मी, बच्चाको उमेर तथा पूरक पदार्थको परिभाषा थप तथा संशोधन गर्नुपर्ने, मन्त्रालयको नाम साथै समितिका पदाधिकारीहरूको प्रतिनिधित्व नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार परिवर्तन गर्नुपर्ने, संघीय संरचना अनुसार प्रदेश तथा स्थानीय तह सम्बन्धित व्यवस्था थप गर्नुपर्ने, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु तथा बाल सूत्रको प्रयोग साथै आमाको दूध संलग्न तथा व्यवस्थापन सम्बन्धित विषय थप गर्नुको साथै कसुर तथा सजाय समेतका व्यवस्थापन संशोधन तथा थप गर्नुपर्ने भएको हुनाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्ने बनेको विधेयक पेश गरिएको छ। प्रस्तुत विधेयक अर्थात वार्षिक वर्ष 2083-84 को संघीय सदनमा पेश गरिएको विधेयकको पहिलो प्राथमिकता सूचीमा समेत समावेश रहेको हुनाले प्रस्तुत विधेयक जारी भई कार्यान्वयन हुन आवश्यक भएकोले प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, नेपालको संविधानद्वारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धित हकको सम्मान संरक्षण र परिपूर्ति गर्नका लागि मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित गुणस्तरीय सर्वसुलभ तथा पहुँचयोग्य बनाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्नका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 कार्यान्वयनमा रहेको छ। नेपालको पहिलो जनगणना अनुसार नेपालको जनसंख्या वृद्धि दर निरन्तर घट्दो क्रममा रहेको हुनाले जनसंख्या वृद्धिको लागि विधा प्रोत्साहन समेत व्यवस्था हुने गरी कानूनमा संशोधन गर्ने आवश्यक रहेको छ। तालिम प्राप्त प्रसूतिकर्मीबाट प्रसूति सेवा प्रदान गर्ने, प्रसूति सेवा प्रदान गर्ने इन्कार गर्न नहुने, सुत्केरी अवस्थामा महिलाप्रति हिंसा गर्न नहुने, सरकारी तथा गैर सरकारी वा निजी निकायमा काम गर्ने महिलाहरूलाई सुत्केरी हुनु अघि पछि गरी 6 महिनाको तलब सहितको सुत्केरी विदा तथा पुरूष कर्मचारीको पति सुत्केरी हुने भएमा 42 दिन तलब सहितको प्रसूति स्याहार विदा दिने, विशेष अवस्थामा गर्भपतन गर्नुपरे व्यवस्थालाई थप एवं संशोधन गर्ने, बलपूर्वक गर्भपतन सम्बन्धित अवस्था थप तथा संशोधन गर्ने, थप भएको व्यवस्थालाई कसुर कायम गरी सो बापत सजाय समेतको व्यवस्थालाई संशोधन गर्नुपर्ने हुनाले प्रस्तुत आमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक पेश गरिएको छ। प्रस्तुत विधेयक आर्थिक वर्ष 2083-84 को संघीय संसदमा पेश गरिने विधेयकको दोस्रो प्राथमिकता सूचीमा समेत समावेश गरेको हुनाले प्रस्तुत विधेयक जारी भई कार्यान्वयन हुन आवश्यक भएकोले प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धित दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि मान्य सदस्यको विरोधको सूचना प्राप्त नभएकोले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, स्वास्थ्य सेवालाई नियमित भरपर्दो मर्यादित र प्रभावकारी बनाउन स्वास्थ्य उपचारको क्रमलाई उत्पन्न हुन सक्ने आकस्मिक घटना र आर्थिक दायित्वबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा गर्ने सम्बन्धमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षित सम्बन्धित ऐन 2066 कार्यान्वयन रहेको विद्यमान समयमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूमा आक्रमण बढ्दै गएको हुनाले विद्यमान कानूनमा रहेको व्यवस्थालाई संशोधन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको प्रभावकारी सुरक्षा गर्न आवश्यक रहेको छ। विद्यमान कानूनको प्रभावकारी कार्यान्वयनको लागि परीक्षार्थी तथा स्वास्थ्य संस्थामा अभ्यारत कर्मचारी समेत सुरक्षा हुने गरी परिभाषित गर्नुपर्ने आवश्यक छ। मन्त्रालयको नाम नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार परिवर्तन गर्नुपर्ने, स्वास्थ्यकर्मी विरूद्ध हुने हातपातलाई समेत विशेष महत्वका साथ अपराधीकरण गर्नुपर्ने, कसुरको मात्रा अनुसार हुने सजाय सम्बन्धित व्यवस्था संशोधन गर्नुपर्ने, साथै साविकमा कैद वा जरिमाना मध्ये कुनै एक मात्र वा दुवै सजाय हुने व्यवस्था भएको हाल कैद र जरिमाना दुवै सजाय गर्नुपर्ने गरी संशोधन गर्नुपर्ने भएको हुनाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धित ऐन 2066 संशोधन गर्ने भनेको विधेयक पेश गरिएको छ। प्रस्तुत विधेयक आर्थिक वर्ष 2083-84 को संघीय संसदमा पेश गरिने विधेयकको पहिलो प्राथमिकता सूचीमा समेत समावेश रहेको हुनाले प्रस्तुत विधेयक जारी भई कार्यान्वयन हुन आवश्यक भएकोले प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2083 को नियम 105 बमोजिम कुनै पनि मान्य सदस्यको विरोधको सूचना प्राप्त नभएकोले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, नेपालको संविधानको धारा 35 उपधारा 1 बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा वञ्चित नगर्ने व्यवस्था रहेको छ। संविधानको धारा 51 खण्ड जमा नागरिकको आधारभूत आवश्यकता सम्बन्धित नीति अन्तर्गत प्रत्येक नागरिकलाई स्वस्थ बनाउने राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने, गुणस्तरीय स्वास्थ्य सेवामा सहज सुलभ र समान पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड़ दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने व्यवस्था रहेको छ। संविधानद्वारा प्रत्याभूत गरिएको स्वास्थ्य सम्बन्धित हकको सुनिश्चितताको लागि अस्पतालहरूको विस्तार गर्न तथा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न आवश्यक रहेको छ। प्रतिष्ठान स्थापन गर्नको लागि रामराजा एन सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन आदेश 2080 जारी भई पूर्वाधारको कार्य समेत भइरहेको छ। ऐन आदेशको दफा 18 उपदफा 1 समितिको कार्यविधि यो आदेश प्रारम्भ भई समितिको पहिलो बैठक बसेको मितिले 3 वा प्रतिष्ठानको स्थापना वा सञ्चालन गर्ने सम्बन्धित ऐन प्रारम्भ भएको मितिले 45 मध्ये जुन पहिलो हुन्छ सो दिनसम्म रहेको व्यवस्था रहेको छ। उक्त समितिको प्रथम बैठक मिति 2081-2 बसेको हुनाले समेत प्रस्तुत विधेयक तत्काल जारी भई कार्यान्वयन हुन आवश्यक छ। यसको साथै अन्य प्रदेशमा 1-1 प्रतिष्ठान स्थापना भई सञ्चालनमा रहेको, मध्य प्रदेशमा प्रतिष्ठान स्थापन एवं सञ्चालन नरहेको हुनाले प्रादेशिक सन्तुलनको लागि समेत प्रस्तुत प्रतिष्ठान स्थापना भई कार्यान्वयन हुन आवश्यक रहेको छ। प्रस्तुत विधेयक आर्थिक वर्ष 2083-84 संघीय सदनमा पेश गरिने विधेयकको पहिलो प्राथमिकता सूचीमा समेत समावेश रहेको हुनाले प्रस्तुत विधेयक जारी भई कार्यान्वयन हुन आवश्यक भएकोले यो विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।

0: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि पत्नी सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्मान्य सभामुख महोदय, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 मिति 2083-1/19 जारी भएकोमा नेपालको संविधानको धारा 114 को व्यवस्था बमोजिम हाल उक्त अध्यादेश निष्क्रिय रहेकाले सो अध्यादेश निष्क्रिय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साबिकको व्यवस्था पुनः कायम गर्न आवश्यक भएकोले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएकोले यो विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।

मान्य सदस्यहरू, अब म हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनको लागि प्रतिनिधि सभा नियमावली 2083 नियम 176 उपनियम 1 बमोजिम यही असोज 14 गते दिनको 2 बजेको समय तोकेको बेहोरा जानकारी गराउँदछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक आजै 15 मिनट पछि बस्ने गरी यो बैठक यही स्थगित हुन्छ।

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
1: वे सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
4: त्रिमूर्ति छँदै छ नि।
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
4: त्रिमूर्ति छँदै छ नि।
1: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
4: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैरे ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
5: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
6: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै स्थिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

सर्वप्रथम मान्य सदस्य अफसाना बानु, त्यसपछि मान्य सदस्य यज्ञमणि न्यौपाने। मान्य सदस्यहरूलाई वेटिङ चेयर प्रयोग गर्न आग्रह गर्दछु।

0: माननीय सभामुख महोदय, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव अघि सारिएकोमा माननीय मन्त्रीज्यूलाई हार्दिक धन्यवाद। म यस प्रस्तावको पूर्ण समर्थन गर्दछु। सभामुख महोदय, नेपालको संविधानले समानता, सामाजिक न्याय र समावेशिताको मौलिक हकको प्रत्यायभूति गरेको छ। यो हामी सबैको साझा जिम्मेवारी हो। यही जिम्मेवारी पूरा गर्ने दिशामा यो विधेयक एउटा सशक्त र समय सापेक्ष कदम हो। यो संशोधनले हाम्रा विद्यमान कानूनलाई थप स्पष्ट, व्यावहारिक र प्रभावकारी बनाउने अपेक्षा गर्न सकिन्छ। सभामुख महोदय, महिलाको सम्मान र सशक्तिकरण बिना राष्ट्रको समृद्धि सम्भव छैन। बालबालिकाको सुरक्षा र संरक्षण बिना उज्जवल भविष्य छैन। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समान नागरिकका रूपमा सम्मान र पहिचान दिनु लोकतन्त्रको वास्तविक मर्म हो र सामाजिक सुरक्षा यो राज्यले आफ्नो नागरिकप्रति देखाउने सम्मान र दायित्वको प्रतीक हो। सभामुख महोदय, यस विधेयकले यी सबै वर्गका नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गर्दछु। सरकारको यो पहल प्रशासनीय छ र यस समावेशी, न्यायपूर्ण र समतामूलक नेपाल निर्माणको यात्रालाई अझ अगाडि बढ़ाउनेछ। तसर्थ यस ऐतिहासिक पहलका लागि माननीय मन्त्रीज्यू र सरकारलाई धन्यवाद व्यक्त गर्दछु। धन्यवाद।
1: मान्य सदस्य यज्ञमणि नेउपाने, त्यसपछि मान्य सदस्य परशुराम तामाङ।
2: सम्माननीय सभामुख महोदय, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल गर्न पाउँदा म एउटा कानूनको विद्यार्थी पनि भएका नाताले म आफू एउटा गर्व पनि महसुस गर्छु। हामीले समाजमा यस्ता कानूनहरू निर्माण गर्छौं जुन कानूनहरूका कारणले गर्दा समाजमा पिछड़िएका महिला बालबालिका तथा यौनिक अल्पसंख्यकले न्याय पाउन् भन्ने हाम्रो उद्देश्य हुन्छ। तर जो चाहिँ पीड़ित छन् महिलाहरू, जो पीड़ित छन् बालबालिकाहरू, जो पीड़ित छन् लैंगिक अल्पसंख्यकहरू, उनीहरू समाजको त्रास, समाजको लाजका कारण अगाडि आउन नसक्ने र कतिपय पीड़ित नहुँदा नहुँदैकाले पनि ती चाहिँ पाएका अधिकारहरूको दुरूपयोग भएका पनि केही उदाहरणहरू छन्। त्यसैले हामीले यस्ता विधेयकहरूमाथि छलफल गर्दै गर्दा सम्बन्धित क्षेत्रमा त्यो चीज पुग्छ कि पुग्दैन भनेर कार्यान्वयनलाई बड़ा महत्वपूर्णका साथ हेर्नुपर्छ। र कार्यान्वयन कसले गर्ने? हामी कहाँ एउटा थिति के देख्यो भने उजुरी परिसके पश्चात मात्रै, अनि कानूनको दायरामा आइसके पश्चात अनि कारवाहीको दायरा ल्याउने, त्यो कारवाही पनि यति झन्झटिलो र यति पेचिलो छ। कानून व्यवसाय खोज्नुपर्नेदेखि लिएर सेवा सुविधा फीका कुरादेखि लिएर कानूनका दफाका विषयहरूदेखि लिएर आफै निवेदन हाल्दा नहुनेदेखि लगायतका विषयहरू भएकाले त्यो तल्लो स्तरमा न्याय प्राप्त हुने अवस्था छैन। यसले गर्दा कतिपय ठाउँमा पीड़ित महिलाहरू हुँदाहुँदै पनि पीड़ित पुरूषहरू भएका उदाहरणहरू पनि देखिन थालेका छन्। पीड़ित बालबालिका र यौनिक अल्पसंख्यकहरू हुँदाहुँदै पनि केही व्यक्तिहरूका कारणले गर्दा समाजको अर्को पक्षलाई पनि तिनीहरूको असर परिराखेको छ। त्यसैले यो चाहिँ विधेयक संशोधनका लागि आउनु एकदमै सुखद कुरा हो। तर यसले चाहिँ जोसँग हामीले चाहिँ समस्यामा परेका हुन्, जससँग लक्षित हो, त्यो वर्गसम्म पुग्छ र त्यो वर्गले चाहिँ न्याय प्राप्त गर्न सक्छ र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक भएका कारणले समाजमा प्रताड़ित भएर बस्नु पर्दैन। उसले मेरो देश, मेरो समाजमा मेरो चाहिँ हक छ, मेरो अधिकार छ, मेरो स्वतन्त्रता छ, म स्वतन्त्र रूपमा बाँच्न हिँड्न सक्छु र ममाथि विभेद भयो भने राज्यले मलाई हेर्छ भन्ने किसिमको व्यवस्था हुन सक्यो भने अनि देशको समृद्धि, अनि समाजको समृद्धि, अनि राष्ट्रको समृद्धि प्राप्त हुन्छ। त्यसैले मैले यो विधेयकको पक्षमा ती कुराहरू समावेश भएकै छ भन्ने सन्दर्भमा आफ्नो विचार राख्छु। धन्यवाद।
1: मान्य सदस्य परशुराम तामाङ, त्यसपछि मान्य सदस्य टुका भद्रा हमाल।
3: सभामुख महोदय,
1: यो प्रस्तुत संशोधन विधेयक माथि मैले मेरो केही धारणाहरू राख्न चाहन्छु। सबभन्दा पहिला चाहिँ अब मन्त्री परिषदको निर्णयले कुन विभाग कुन आयोगलाई कता लैजाने कुरा त्यो सान्दर्भिक नै होला, तर मलाई जसरी यो विधेयक आएको छ, यो विधेयक बनिसकेपछि यो विधेयक मन्त्रालयको मात्रै होइन, सरकारको मात्रै होइन, यो देशको सम्पत्ति हुन्छ। र मैले यहाँ कतिपय कुरा यसरी हेर्दा के देखेँ भन्दाखेरि, कुन विभाग के अरे संवैधानिक आयोगलाई कुन संस्थालाई कुन के अरे मन्त्रालय अन्तर्गत लैजाने भन्ने कुरा चाहिँ त्यसको औचित्यता प्रष्ट हुने गरी आउनुपर्छ, जुन कुरा मैले चाहिँ यो विधेयकमा पर्याप्त औचित्यता र सापेक्षता मैले प्राप्त गरिनँ। त्यसो भएको हुनाले मेरो विधेयक ल्याउने बेलामा जहिले पनि यो कुरा ख्याल गरियोस् भनेर म माननीय मन्त्रीज्यूहरूलाई पनि आग्रह गर्न चाहन्छु। पर्याप्त तपाईँहरूले यसको औचित्यता कारण यो सबै आउनुपर्छ, यसो गरियो भने यो विधेयक एउटा साँच्चैको विधेयक हुन सक्छ। मेरो दोस्रो कुरा के छ भन्दाखेरि, हामीले प्रधानमन्त्री अन्तर्गत चाहिँ विभाग लगाएर राखेको छौं, तर यहाँ धेरै संवैधानिक आयोगहरू चाहिँ यहाँ मन्त्रालय अन्तर्गत ल्याइरहेको छ, त्यसकारण यो कुरा पनि त्यति उपयुक्त कुरा होइन। वास्तवमा भन्ने भने संवैधानिक आयोगहरूलाई अरू संस्थालाई तपाईँले विभागलाई निकायलाई मन्त्रालय अन्तर्गत ल्याउनु ठिक हो, तर संवैधानिक आयोगहरू त वास्तवमा भन्ने भने प्रधानमन्त्रीको अन्तर्गत राखिनुपर्ने कुरा हो। त्यसो भएको हुनाले म एउटा उदाहरण चाहिँ के को दिन चाहन्छु भन्दा, यहाँ आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान छ, यसको कार्यक्षेत्र यो महिला र अल्पसंख्यक सामाजिक सुरक्षा मात्रै छैन, यो त केसँग सम्बन्धित छ भने के अरे संयुक्त राष्ट्रसंघका मानवाधिकारहरूको आदिवासी जनजातिको मानवाधिकारको कुरा, तपाईँको चाहिँ संस्कृतिको अधिकारको कुरा, यस थुप्रैको अधिकारको कुरा छ जसको हनन भयो भने यो संस्था सक्रिय हुने हो। त्यसकारण सिङ्गो मानवाधिकारका सन्दर्भमा के अरे तपाईँको संस्था चाहिँ बन्ने, तर यसलाई लगेर एउटा चाहिँ मन्त्रालय कुनै एउटा मन्त्रालयमा लैजानु त्यति उचित कुरा होइन। तर मेरो कुरा के हो भन्दाखेरि, यो लाइन मिनिस्ट्रीको रूपमा लैजाने कुरा भनेर यहाँहरूले भन्नुहोला, तर हामीले हेर्दा के हो त भन्दा संघीय मन्त्रालय या अरू ठाउँमा यसलाई राखिनु पर्थ्यो, अथवा प्रधानमन्त्रीको अन्तर्गत संवैधानिक आयोगहरूलाई राखिएको भए सम्बन्ध राम्रो हुन्थ्यो। त्यसकारण मेरो सल्लाह चाहिँ के भने, पर्याप्त कारणका साथ अब आउँदा आओस्, जसले गर्दा यो देशकै तपाईँको इज्जत चाहिँ एउटा विधेयकबाट देशको इज्जत नै उठाउने गरी गरेर आउनुपर्छ भन्ने मलाई लाग्छ। मेरो कुरा
3: मान्य सदस्य टुका भद्रा हमाल, त्यसपछि मान्य सदस्य अम्बिका देवी संग्रौला।
4: सम्माननीय सभामुख महोदय, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 माथि छलफल गरिरहेका छौं। यो विधेयक केवल केही ऐनका शब्द र दफा संशोधन गर्ने विषय मात्र होइन, यो राज्यले समाजका सबैभन्दा कमजोर पछाडि पारिएका र संरक्षणको आवश्यकता भएका नागरिकप्रति कस्तो व्यवहार गर्न गर्छ भन्ने प्रश्न जोडिएको विषय हो। सबैभन्दा पहिले महिलाको सुरक्षा र सम्मानको विषयमा राज्य गम्भीर बन्नुपर्छ। महिला हिंसा, घरेलु हिंसा, यौन हिंसा, मानव बेचबिखन, कार्यस्थलमा हुने दुर्व्यवहार तथा आर्थिक हिंसा अझै पनि गम्भीर समस्या छन्। कानून बनेका छन्, तर पीड़ितले समयमा न्याय पाउने, सुरक्षित वातावरणमा उजुरी गर्न सक्ने र पुनर्स्थापना हुने व्यवस्था व्यवहारमा कति प्रभावकारी छ, सरकारले यसको स्पष्ट जवाफ दिनुपर्छ। बालबालिकाको विषयमा कुनै पनि सम्झौता स्वीकार हुन सक्दैन। नेपालको बालबालिका सम्बन्धी ऐनले बालबालिकालाई हिंसा, यौन दुर्व्यवहार, शोषण र विभेदबाट संरक्षणको अधिकार दिएको छ, तर कानूनमा अधिकार लेखेर मात्र पुग्दैन। अनाथ, विपन्न, हिंसा पीड़ित, अपाङ्गता भएका, विपदका कारण अभिभावक गुमाएका तथा जोखिममा रहेका बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग, पुनर्स्थापना र सामाजिक सुरक्षाको निश्चित राज्य संयन्त्र चाहिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यकका अधिकारलाई कानूनी भाषामा मात्र होइन व्यवहारमा पनि सुनिश्चित गर्नुपर्छ। सार्वजनिक सेवामा विभेद हुन नदिने स्पष्ट व्यवस्था, व्यक्तिले लैंगिक पहिचान र यौनिकता सम्बन्धी गोपनीयतालाई संरक्षण गरेको छ। सामाजिक सुरक्षा भत्ता दया होइन, नारीको अधिकार हो। सामाजिक सुरक्षा ऐन 2075ले ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा लोपोन्मुख जाति लगायतका नागरिकलाई सामाजिक सुरक्षा भत्ताको अधिकार सुनिश्चित गरेको थियो र निरन्तर गरिरहनुपर्छ। उठ्ने गर्छ असहाय एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र संरक्षणविहीन बालबालिकाले राज्यको सेवा सहज रूपमा पाइरहनेछन् कि छैनन्। त्यसैले सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्तिको पहिचान र वितरण प्रणाली पारदर्शी सहज बनाइयोस् र महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा शीघ्र न्याय, निशुल्क कानूनी सहायता, सुरक्षित आश्रय र पुनर्स्थापनाको सुनिश्चित गरियोस्। लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको पहिचान, सम्मान र गोपनीयता सम्बन्धी सामाजिक सुरक्षालाई व्यवहारमै कार्यान्वयन गरियोस्। संघ प्रदेश र स्थानीय तहबीच
3: मान्य सदस्य अम्बिका देवी संग्रौला, त्यसपछि मान्य सदस्य गणेश बहादुर विश्वकर्मा।
5: सम्माननीय सभामुख महोदय, यस सम्मानित सदनमा एउटा गम्भीर विषय उठाउन उभिएको छु। केही दिन अगाडि मायाको पहिचान नेपाल नामक एउटा इभेन्टमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले मलाई उक्त कार्यक्रम निमन्त्रणा गर्नुभयो। त्यसमा सहभागी हुने सौभाग्य मिल्यो। सभामुख महोदय, नेपालको संविधानले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारलाई स्पष्ट रूपमा संरक्षण गरेको छ। संविधानको धारा 12 अनुसार नागरिकतामा आफ्नो पहिचान अनुसारको लैंगिक पहिचान खुलाउन पाइन्छ। धारा 18ले समानताको अधिकार विभेद विरूद्धको संरक्षण प्रदान गरेको छ। अहिले व्यवहारमा नागरिकता र पासपोर्टमा अन्य वा अलैंगिक पहिचान खुलाएर प्राप्त गर्न सकिने व्यवस्था लागू भइसकेको छ। संविधानमा अधिकार भए पनि व्यवहारमा कार्यान्वयनको क्रममा केही चुनौतीहरू छन्। जस्तै जिल्ला प्रशासन कार्यालयहरूमा प्रक्रियागत ढिलासुस्ती वा कर्मचारीहरूमा चेतनाको कमीले गर्दा नागरिकता लिन समस्या आउने गरेको पाइन्छ। त्यस्तै शैक्षिक प्रमाणपत्र वा जागिरको कागजातहरूमा लैंगिक पहिचान बदल्ने प्रक्रिया अझै पनि सहज छैन। नागरिकता र अन्य राष्ट्रिय दस्तावेजहरूमा लैंगिक पहिचान परिवर्तन गर्ने प्रक्रियालाई थप सहज र व्यावहारिक बनाउनु पर्दछ। सरकारी सेवा, शिक्षा र रोजगारीमा समान पहुँचलाई सुनिश्चित गर्न प्रभावकारी अनुगमन गर्नुपर्दछ र सम्बन्ध सरकारी निकायमा कर्मचारीहरूलाई लैंगिक तथा यौनिक अल्पसंख्यक कम्युनिटीबारे संवेदनशील बनाउनु पर्दछ। हस्त धन्यवाद।
3: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य ज्ञानु पौड्याल।

0: सम्माननीय सभामुख महोदय, यस विधेयकलाई केवल केही नेपाल ऐन संशोधन गर्ने प्राविधिक विधेयकका रूपमा मात्र नहेरिकन महिला बालबालिका यौनिक तथा लैंगिक अल्पसंख्यक र सामाजिक रूपमा वञ्चित गरिएका नागरिकहरूको अधिकारलाई राज्यको पुनर्संरचनामा रूपान्तरण गर्ने अवसरका रूपमा हेर्नुपर्दछ। यो कामका लागि माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु र यो विधेयकको म सैद्धान्तिक रूपमा समर्थन गर्न चाहन्छु। यो विधेयकमा 12 ऐनहरू चाहिँ एकैपटक संशोधनको लक्ष्य चाहिँ राखिएको छ। अब यो मन्त्रालयको नाम परिवर्तन गरेका हुनाले कतिपय कुरा मिलाउनु पर्ने हुन सक्दछ, तर पनि 12 चाहिँ ऐनहरू संशोधन गर्दाखेरि कम्तीमा अलि छलफलको विषयलाई चाहिँ अलिकति सहभागितामूलक बनाउन सकेको भए अलि राम्रो हुन्थ्यो भन्ने लाग्छ, पहिलो। दोस्रो कुरा, यहाँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनलाई पनि यसमा समावेश गरिएको छ, तर दलित विकास समिति र बाद्य विकास बोर्ड भन्ने पनि नेपाल सरकारले कुनै बेला गठन गरेका थियो, त्यो अहिलेसम्म विघटन गरेको औपचारिक घोषणा गरेका छैन, त्यसको विषयमा यो विधेयक बोल्दैन। र त्यस विषयमा पनि साहसका साथ कि त त्यो हामीले विघटन गर्यौं चाहिँदैन भन्न सक्नु पर्यो, कि चाहिने त्यसको विषयमा चाहिने कहीँ कतै उल्लेख गर्नका लागि म मन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु। पूर्व वक्ता मान्यज्यूले भने जस्तै वास्तवमा चाहिने अस्ति पनि हामीले चाहिँ केही बहस गर्यौं, अनुसन्धान विभागलाई चाहिने हामीले प्रधानमन्त्रीको कार्यालयमा राख्यौं र संवैधानिक आयोगहरूको जुन हैसियत छ, जुन खालको महत्व छ, त्यो महत्वलाई चाहिँ त्यही उचाइमा राख्नका लागि योभन्दा अगाडिका आयोगहरू जस्तै राष्ट्रिय मानवाधिकार आयोग जुन बेला चाहिँ संवैधानिक थिएन त्यो बेला पनि त्यसको चाहिने सम्पर्क चाहिने प्रधानमन्त्रीको कार्यालय नै हुने गर्दथ्यो, होइन? त्यसले गर्दाखेरि चाहिने त्यसलाई अब ध्यान दिनुपर्छ भन्ने लाग्दछ। र अर्को कुरो, मन्त्रालयको यो नागरिकको जीवन परिवर्तन गर्ने कुरामा खालि मन्त्रालयका नामहरू परिवर्तन गरेर त्यसका आधारमा कानूनहरू मिलाउनु पर्ने कुरा महत्वपूर्ण हुँदाहुँदै पनि अहिले पनि महिलाहरूको आर्थिक रूपमा प्रनिर्भरता छ, दलित अझै जातीय विभेदको शिकारमा छन्, बालबालिका अझै हिंसामा छन्, यौनिक तथा अल्पसंख्यक अझै उनीहरू पहिचानको लडाई लडिरहेका छन्, सामाजिक सुरक्षाको कुरो अहिले पनि न्यायिक भइसकेको छैन। अब त्योसम्मका चाहिँ कुराहरूलाई समेत यो विधेयकमा चाहिँ संशोधनको रूपमा यो 10 जुन संविधान कार्यान्वयनका 10 जुन अनुभव छ त्यो अनुभवका आधारमा समीक्षा गरेर ल्याउन सक्दा राम्रो हुन्थ्यो। त्यसैले यो विधेयकको सफलता मन्त्रालयको नाम मिल्यो कि मिलेन भन्ने होइन, राज्यको शक्ति स्रोत र सेवा सबैभन्दा वञ्चित नागरिकसम्म पुग्यो कि पुगेन भन्ने आधारमा चाहिँ हामीले कानून बनाउनका लागि त्यसतर्फ ध्यान दिनका लागि म ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य ज्ञानु पौड्याल, त्यसपछि मान्य सदस्य गुरूप्रसाद बराल।
2: सम्मान्य सभामुख महोदय, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको यस विधेयकमाथि सैद्धान्तिक धारणा राख्दै म सरकारको यस कानूनको सुधारको पहलप्रति समर्थन व्यक्त गर्दछु र खुशी पनि व्यक्त गर्दछु। सम्मान्य सभामुख महोदय, समाज परिवर्तन हुँदैछ, नागरिकका आवश्यकता परिवर्तन हुँदैछन्, त्यसैले पुराना कानूनलाई समयानुकूल बनाउन सरकारको नियमित जिम्मेवारी मात्र होइन सुशासन सामाजिक न्यायलाई बलियो बनाउने महत्वपूर्ण कदम पनि हो। महिलाको हक अब अधिकार संविधानमा मात्र लेखेर हुँदैन, लेखिएकोलाई मान्ने र कार्यान्वयन हुने एउटा अवस्था छ भने हाम्रो समाजले बनाएका अलिखित नियमहरू जसले एकदमै महिला बालबालिका ज्येष्ठ नागरिक र यौनिक अल्पसंख्यक लैंगिक यौनिक अल्पसंख्यक समुदायलाई प्रत्यक्ष पारेका अलिखित नियम कानूनहरूलाई पनि आवश्यकता अनुसार परिमार्जन गर्न पनि जरूरी छ। महिलाले घरमा कार्यस्थलमा र सार्वजनिक जीवनमा सुरक्षित र सम्मानजनक वातावरण पाउनुपर्छ। निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता पनि बढाउनुपर्छ। नेपालको जनसंख्या 51% भन्दा बढी महिलाको जनसंख्या भएकोमा अहिले मन्त्रालयले बल्ल अहिले हामी आएर भनौं न यो सरकारले एउटा नाम परिवर्तन र तीनैवटा महिला पुरुष र लैंगिक यौनिक अल्पसंख्यक समुदायलाई समेत एउटा सम्मानजनक भनौं संविधानको हकको कुराहरूलाई पनि कार्यान्वयनमा ल्याउनको लागि यो विधेयकले धेरै मन्त्रालयहरूको नाम परिवर्तन र यो संवैधानिक निकाय खास गरी आयोगहरूमा पनि नाम परिवर्तन त्यो भित्र राखिए तापनि अब यो महिला र सामाजिक मामिला समितिमा पनि हामी यो संवैधानिक आयोग सम्बन्धी धेरै छलफल पनि गरिसकेका छौं। वास्तवमै संवैधानिक आयोगको पनि रिस्ट्रक्चर गर्न पनि जरुरी छ, त्यो पनि एउटा बहस भइराखेको छ, किनकि जन्मेदेखि मृत्युसम्मको उमेर समूह त यो मन्त्रालयमा यति धेरै बोझ छ कि तर कार्यक्रम बजेट सबै कुराले अहिले पनि मन्त्रालयलाई त्यति केन्द्रित गरेको देखिँदैन। र जिल्लामा पनि अस्ति पनि मैले कुरा उठाएको थिएँ, सबै मन्त्रालयको केही न केही त्यहाँ विभाग कार्यालय छ तर यो महिला मन्त्रालयको छैन, काम गर्न कठिन पनि भएको छ। त्यसैले बालबालिकाको सवालमा राज्य अझ संवेदनशील हुन जरुरी छ। बाल विवाह, बाल श्रम, बेचबिखन, यौन हिंसा, शोषण विरूद्ध सुन्ने संहिता नीति व्यवहारमै लागू गरेर भोलि धेरै सक्षम नेपाल बनाउन कानून बनाउन पनि आवश्यक छ भने सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारीमा पनि महिला सशक्तिकरणमा पनि थुप्रै अझै कानूनी आधारहरू पनि स्पष्ट गर्नुपर्ने हुनाले सामाजिक सुरक्षालाई पनि अगाडि बढाउँदै फेरि यसमा पनि पीबीएसी
1: मान्य सदस्य गुरु प्रसाद बराल, त्यसपछि मान्य सदस्य सुशीला ढकाल आचार्य।

0: सभामुख महोदय, सभामुख महोदयको अनुमतिले म महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको बारेमा आफ्नो राय राखिरहेछु। सभा महोदय, कुनै पनि नाम जब राखिन्छ सबै चीज त्यो अम्ब्रेला जस्तो बनाएर राखिँदैन। सभा महोदय, आज हामीले महिला तथा सामाजिक सुरक्षा मन्त्रालय भन्दा पुग्ने, किनभने यसले बाल बालिकालाई समेट्दछ, लैंगिक र अल्पसंख्यकलाई समेट्दछ र सामाजिक सुरक्षालाई पनि समेट्दछ। तर हामीले यति लामो भद्दा नाम बनायौं, त्यो न लेटर प्याडमा सुहाउँछ, न भन्न सजिलो छ, न सम्झन सजिलो छ। यो हामीले कस्तो खालको प्रबन्ध गर्यौं, हामीले समावेशितालाई ध्यान दिनुपर्छ, लैंगिक अल्पसंख्यकलाई ध्यान दिनुपर्छ, यौनिक समस्यालाई ध्यान दिनुपर्छ, तर मन्त्रालयको बोर्डमा यसरी नाम तन्काएर हुँदैन। सभा महोदय, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसो कतै गएर प्रतिनिधित्व गर्दा नेपाललाई त ठिकै होला, तर विदेशमा जब हामी जानेछौं यो मन्त्रालयको तर्फबाट, अनि उनीहरूले अनुहार फरक बनाउने छन्। सभा महोदय, एक दोस्रो, आज आदिवासी प्रतिष्ठान र ज्येष्ठ नागरिकको कुरा यहाँ जोडियो, यहाँसम्म ठिकै होला, तर जब राष्ट्रिय समावेशी आयोगको कुरा, आदिवासी आयोगको कुरा, मधेसी आयोगको कुरा, राष्ट्रिय दलित आयोगको कुरा, थारू आयोगको कुरा, अनि त्यस्तै गरी मुस्लिम आयोगको कुरा, राष्ट्रिय महिला आयोगको कुरा, यिनीहरूले प्रतिवेदन कहाँ बुझाउँछन्? सभा महोदय, उनीहरूले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँछन्, अनि राष्ट्रपति समक्ष बुझाउने आयोगका प्रतिवेदनहरू र आयोगको हैसियतलाई हामीले एउटा मन्त्रालयमा ल्याएर जुन सीमितीकरण गर्यौं, यो नेपालको संविधानको धारा भाग 27 को 263 को भावना विपरीत छ। सभा महोदय, त्यसो भएको हुनाले हामीले यस्ता कुराहरू प्रबन्ध गर्दा भावनामा बगेर होइन, सामाजिक रियालिटीमा र राष्ट्रिय आवश्यकतामा जोड़ दिनुपर्छ। र अहिले यसको यो ऐनको समग्र पक्षको सैद्धान्तिक कुरामा विरोध होइन, तर यो जहाँ जसरी जुन ऐनलाई कम्पोज गर्न खोजिएको छ यो सरासर गलत छ, यसलाई ठिक ढंगले सच्याएर ल्याइयो। सभा महोदय, धन्यवाद।
1: मान्य सदस्य सुशीला ढकाल आचार्य, त्यसपछि मान्य सदस्य साजिता खातुन सिद्दिकी।

0: माननीय सभामुख महोदय, महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथि केही महत्वपूर्ण विषय उठाउन चाहन्छु। कानून संशोधनको औचित्य स्पष्ट हुनुपर्दछ। पुराना कानूनलाई समय अनुकूल बनाउनु आवश्यक छ, तर ऐन संशोधन केवल दफा थप्ने वा हटाउने काममा सीमित हुनुहुँदैन। संविधानले सुनिश्चित गरेका समानता, सामाजिक न्याय र मानव अधिकार र विभेद विरूद्धका अधिकार व्यवहारमा स्थापित हुने गरी संशोधन गर्नुपर्दछ। महिला हिंसा र विभेदको अन्त, आज पनि महिला तथा किशोरीमाथि हिंसा, घरेलु हिंसा, आर्थिक तथा सामाजिक विभेदका घटना भइरहेका छन्। कानून बनेको वर्षौं भयो, तर पीड़ितले न्याय पाउने प्रक्रिया किन अझै सहज हुन सकेको छैन? सरकारसँग मेरो प्रश्न छ, कानून कार्यान्वयन गर्ने संयन्त्रलाई अझ प्रभावकारी बनाउन के ठोस व्यवस्था गरिँदैछ? बाल बालिकाको संरक्षण, बाल विवाह, बाल श्रम, हिंसा, बेचबिखन तथा अनलाइन जोखिमबाट बाल बालिकालाई जोगाउने विषयलाई कानून संशोधनमा प्राथमिकता दिनुपर्दछ। मन्त्रालयका आफ्नै कार्यान्वयनमा बाल बालिका समिति सेवा वार वारमा गाउँ गाउँमा पिछडिएका ठाउँमा सेवा पुगेन भन्नेलाई ध्यान दिएको देखिँदैन। बाल कल्याण अधिकार, बाल सुरक्षा गृह, बाल गृहको अनुगमन जस्ता विषय समेत छन्। त्यसैले कानून मात्र होइन, अनुगमन समेत कार्यान्वयनको स्पष्ट जिम्मेवारी पनि सुनिश्चित गरिनुपर्दछ। लैंगिक तथा यौगिक अल्पसंख्यकको अधिकार, राज्यले कुनै पनि नागरिकलाई पहिचान वा लैंगिक अवस्थाका आधारमा विभेद गर्न मिल्दैन। सरकारी सेवा, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवा समान पहुँच सुनिश्चित गर्ने गरी कानूनी व्यवस्था स्पष्ट हुनुपर्दछ। सामाजिक सुरक्षा भत्ता राज्यको दायित्वसँग जोडिएको विषय हो। विद्यमान कानूनको ज्येष्ठ नागरिक आर्थिक रूपमा विभिन्न अशक्त तथा असहाय व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिका लगायत समूहलाई सामूहिक सुरक्षा व्यवस्था गरिएको छ, तर वास्तविक लाभग्राही छुट्ने, गैर लाभग्राही समावेश हुने समस्या रोक्न पारदर्शी डिजिटल अभिलेख, नियमित अध्यावधिक र प्रभावकारी अनुगमन आवश्यकता छ। संघ प्रदेश स्थानीयतामाथि समन्वय, कानून संघीय संसदले बनाउने तथा कार्यान्वयन स्थानीय तहसम्म पुग्ने भएकालाई तीन तह बीच अधिकार जिम्मेवारी।
1: मान्य सदस्य साजिदा खातुन सिद्दिकी, त्यसपछि मान्य सदस्य लाल विक्रम थापा।
2: सम्मान्य सभामुख महोदय, अस्सलाम वालेकुम। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2083 म आफ्नो धारणा राख्न चाहन्छु। यो विधेयकलाई म केवल मन्त्रालयको नाम परिवर्तनसँग सम्बन्धित प्राविधिक संशोधनका रूपमा मात्र हेर्न चाहन्न। यससँग जोड़िएका ऐनहरूले प्रत्यक्ष रूपमा महिला बालबालिका, ज्येष्ठ नागरिक, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा पाउने नागरिकको जीवनलाई भाव पार्छन्। त्यसैले प्रत्येक दफा नागरिकको अधिकार, सेवा र संरक्षण बलियो बनाउने उद्देश्यले कार्यान्वयन हुनुपर्छ। दफा दफामा मन्त्रालयको नाम, जिम्मेवारी र अधिकार परिवर्तन गर्दा कुनै निकायबीच अधिकार दोहोरिने वा जिम्मेवारी पछ्याउने अवस्था आउनु हुँदैन। नागरिकले सेवा लिन जाँदा यो हाम्रो जिम्मेवारी होइन भन्ने अवस्था अन्त्य गर्नुपर्छ। कानूनमा अधिकार लेखेर मात्र पुग्दैन, हिंसा, यौन दुर्व्यवहार, बेचबिखन, बाल विवाह र शोषणमा परेका पीड़ितले छिटो न्याय, निशुल्क कानूनी सहायता, मनोसामाजिक परामर्श, सुरक्षित पुनस्थापना पाउने अवस्था व्यवहारमै सुनिश्चित गर्नुपर्छ। राज्यका सेवामा कुनै पनि नागरिकले आफ्नो लैंगिक पहिचान वा यौनिक अभिमुखीकरणका कारण भेदभाव भोग्न नपरोस्, परिचय पत्र, स्वास्थ्य शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र न्यायमा सम्मान पहुँच सुनिश्चित हुने गरी कानूनी व्यवस्था स्पष्ट हुनुपर्छ। सामाजिक सुरक्षा भत्ता नागरिकको दया होइन, राज्यको दायित्व हो। ज्येष्ठ नागरिक, डिसेबल पिपुल्स, एकल महिला तथा लक्षित समूहले भत्ता पाउन आवश्यक कागज कागजी झन्झट दोहोरो सूचीकरण स्थानीय तहको फरक फरक प्रक्रिया कारण दुःख पाउनु हुँदैन। डिजिटल प्रणाली बनाउँदा पनि डिजिटल पहुँच नभएका नागरिकलाई वैकल्पिक सेवा अनिवार्य राख्नु पर्छ। राष्ट्रिय महिला आयोग लगायत विभिन्न आयोगहरू छन्। यो आयोगहरू संवैधानिक आयोग भएको हुनाले कानूनी निकायलाई केवल सिफारिश गर्ने संस्थाको रूपमा हामीले राख्नु हुँदैन। त्यहाँबाट आएका थुप्रै सिफारिशहरू हामीले संसदमा पनि प्रस्तुत गर्ने त्यो वातावरण बनाउन जरूरी छ। कानून संशोधनपछि कार्यक्रम र जिम्मेवारी थपिने तर बजेट नआउने अवस्था हुनु हुँदैन। प्रत्येक नयाँ जिम्मेवारीसँगै आवश्यक स्रोत, जनशक्ति र कार्ययोजना सुनिश्चित गर्नुपर्छ। सरकारले हरेक वर्ष यस क्षेत्रमा भएको प्रगति र खर्चको सार्वजनिक प्रतिवेदन संशोधन पेश गर्नुपर्छ। हामीले कानून बनाउँदा एउटा कुरा सम्झिनुपर्छ, कानूनको वास्तविक सफलता राजपत्रमा छापिएपछि होइन, पीड़ित नागरिकले न्याय पाएपछि देखिन्छ। त्यसैले म सरकारसँग आग्रह गर्दछु, यो विधेयकलाई केवल मन्त्रालयको संरचना मिलाउने विधेयक नबनाऊ, यसलाई महिला बालबालिका, अल्पसंख्यक तथा सामाजिक सुरक्षा पाउने नागरिकको अधिकार, सम्मान, सुरक्षा र सेवाको ग्यारेन्टी गर्ने कानून आधार बनाऊ। धन्यवाद।
1: मान्य सदस्य लाल विक्रम थापा, त्यसपछि मान्य सदस्य विश्वराज पोखरेल।
3: सम्माननीय सभामुख महोदय, आज निकै महत्वपूर्ण विषयमा आफ्ना कुरा राख्न पाउँदा धेरै खुसी लागेको छ र मन्त्रालय पनि निकै राम्रो छ। महिला बालबालिका, लैंगिक तथा यौन अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र अहिले सम्हाल्दै गर्नुभएका मन्त्री सीतावादीज्यूले राख्नुभएको यो विधेयकको सैद्धान्तिक पक्षमा छलफल गर्न उभिएको छु। पक्कै पनि धेरै कुराहरू आइसकेकै छन् र सर्वप्रथम त यो नामको विषयमा पनि केही कुरा उठेका छन्। यसलाई अलिकति वास्तवमै सोच्नुपर्छ कि जस्तो लागेको छ। निकै लामो र हेर्दाखेरि पनि, सर्वसाधारणले हेर्दाखेरि पनि सुहाउने खालको हुनुपर्छ, किनभने अहिले जम्मा कन्टेन्ट नै 3 मिनट बढीमा, अझ 1 मिनटभित्रमा चाहिँ सबै कुराहरू त्योभन्दा बढी मान्छेहरूले चाहिँ हेर्न सुन्न छोडिसकेको अवस्था आइसकेको छ। पक्कै पनि अब महिलाको विषयमा, महिला जबसम्म यो समाजमा सुरक्षित रहनुहुन्न, होइन, महिला भनेको आमा हो, आमा नै भगवान हो, भगवान रूपी आमा महिलाहरूलाई चाहिँ हामीले सम्मान गर्ने जुन कानून निर्माणको अगाडि बढेका छौँ यसप्रति एकदमै खुसी लागेको छ। त्यसै गरिकन हामीले जम्मा 3 लाखमा मोटरसाइकल किन्छौँ, त्यो मोटरसाइकल दिनभरि कहाँ गइरहेको छ भनेर हामीले त्यसलाई ट्र्याकिङ सिस्टम चाहिँ राख्छौँ, तर आफ्नो बच्चा जहाँ भविष्य छ त्यो बच्चाको बारेमा पनि चाहिँ अब हामीले सोच्नुपर्छ, होइन। त्यसकारणले गर्दाखेरि यो एकदमै राम्रो कुरा आएको छ। अझै गहिरेर, अझ राष्ट्रिय स्वतन्त्र पार्टीले त बच्चा जन्मिनुभन्दा 100 दिन, होइन, बच्चा गर्भमा छँदादेखि 100 दिन, 1000 दिनसम्म चाहिँ त्यो बच्चालाई चाहिँ के गर्नुपर्छ भने राम्रो बनाउनको लागि त्यसलाई चाहिँ संरक्षण गर्नुपर्छ भन्ने ढंगबाट सोचेको छ। यी कुराहरूलाई पनि चाहिँ म स्मरण गराउन चाहन्छु। र त्यसै गरिकन यौनिक अल्पसंख्यक को विषयमा जुन कुराहरू आएको छ र अहिले नेपालको संविधान, होइन, त्यसकारणले गर्दाखेरि यो एकदमै राम्रो कुरा आएको छ। अझै गहिरेर, अझ राष्ट्रिय स्वतन्त्र पार्टीले त बच्चा जन्मिनुभन्दा 100 दिन, होइन, बच्चा गर्भमा छँदादेखि 100 दिन

0: पर्ने हुन्छ र यसलाई अझ गहिरो तरिकाले विश्लेषण गरियोस्। र सामाजिक सुरक्षाका कुराहरूमा त अझ अब किनभने अब हाम्रो धेरै नै त्यतैपट्टि हुनुपर्छ, किनभने राज्यमा कर तिर्ने व्यक्तिहरूले यस विषयमा भोलिको लागि समेत चाहिँ सोचेर गरिरहेका हुन्छन्। ती कुराहरूलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। र समग्र रूपमा यो विधेयकको सबै पक्षलाई, सैद्धान्तिक पक्षलाई समर्थन गर्दै म मेरा भनाइहरू करिब करिब यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य विश्वराज पोखरेल, त्यसपछि मान्य सदस्य पार्वती बिक।
2: सम्मान्य महोदय, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल संशोधन गर्ने विधेयक 2083 को सैद्धान्तिक छलफलमा भाग लिँदै म आफ्नो छोटो टिप्पणी राख्ने अनुमति चाहन्छु। स्वयं महोदय, हामीले संविधान हेर्यौं भने, कानून हेर्यौं भने, महिला तथा बालबालिकाको संरक्षण र उनीहरूको हक अधिकारको सम्बन्धमा धेरै कुराहरू बोलेका छौं। संविधानको धारा 38 ले महिलाको हकको सम्बन्धमा बोलेको छ, धारा 39 ले बालबालिकाको हकको सम्बन्ध बोलेको छ, त्यस्तै धारा 43 ले सामाजिक सुरक्षाको हकको सम्बन्ध पनि बोलेको छ। र संविधानको धारा 38 ले महिलाको हक अधिकारको सम्बन्धमा कुरा गरिरहँदाखेरि त्यो हक अधिकारलाई प्रत्याभूत गर्नको लागि धेरै कानूनहरू पनि निर्माण भएको छन्, धेरै कानून निर्माण भएको छन् र आयोग पनि निर्माण बनेको छ। महिला आयोग 2074 बनेको छ। त्यसपछि महिलामाथि हुने विभिन्न प्रकारका अपराधको सम्बन्ध नियन्त्रण गर्नको लागि घरेलु हिंसा ऐन 2066 छ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071 छ। मानव बेचबिखन तथा उच्चप्रसन ऐन 2064 छ। बोक्सीको आरोप सम्बन्धी जो सुरक्षित मातृत्व सम्बन्धी जो उहिरै ऐनहरू बनेको छन्, तर कार्यान्वयन पक्षमा गएर हेर्यो भने ऐनहरू असफल भएको हुन् वा हाम्रो कार्यान्वयन गर्ने निकायहरू असफल भएको हुन् हामीले छुट्याउन सक्दैनौँ। हामी जहिले पनि नयाँ संशोधन ल्याउने प्रयास चाहिँ गर्दो रहेछौँ, नयाँ नयाँ फड्किलो चाहिँ फड्का चाहिँ मार्दो रहेछौँ, तर त्यसको कार्यान्वयन पक्षमा के रिजल्ट छ, कहाँनिर कमी कमजोरी भएछ, कहाँनिर कार्यान्वयनमा कठिनाइ भएछ, अथवा उपलब्धिमूलक बन्न सक्यो कि सकेन भन्ने कुरा हामीले हेर्न सकेका छैनौँ। त्यसले गर्दाखेरि अहिले पनि महिला सम्बन्धी अपराध हेऱ्यो भने यो कानून आएपछि कति नियन्त्रण भयो त, कति रोक्यौँ त भनेर हेऱ्यो भने त्यो त्यति उल्लेखनीय र त्यति हामीलाई चाहिँ चित्तबुद्ध छैन। त्यसले हामीले हरेक ऐनहरू नयाँ ल्याउँदाखेरि र संशोधन गर्दाखेरि विगतको ऐनमा के कमी कमजोरी रह्यो, त्यसमा के सुधार गर्नुपर्ने हो, हामीले स्थलगत अध्ययन गर्नु जरुरी रहेछ, अथवा कार्यान्वयन गर्ने निकायहरूसँग अन्तर्क्रिया गरेर सुधार्नुपर्ने कहाँ हो, न्यायिक निकायहरूसँग अन्तर्क्रिया गरेर सुधार्नुपर्ने कहाँ हो भन्ने कुरो पत्ता नलागेसम्म आउने संशोधन ठिक ढङ्गले नआउँदो रहेछ। त्यसले यो ढङ्गले अगाडि अबका दिनमा त्यो गर्नु जरुरी छ जस्तो लाग्यो मैले सबैमा। त्यस्तै बालबालिका सम्बन्धी ऐनमा पनि हेऱ्यो भने हामीले बालबालिका सम्बन्धी ऐन 2075 पहिले चाहिँ 48 थियो, 75 आयो, बाल श्रम नियमित गर्ने कुरा 2056 आयो, अनिवार्य निशुल्क शिक्षा सम्बन्धी ऐन पनि 2075 आयो। बालबालिकाको संरक्षण गर्ने र उनीहरूको वृत्ति विकास, उनीहरूको जीवन विकासको लागि ओहिरै ऐनहरू ल्यायौं, तर अझै पनि फेरि बालबालिकामा ओहिरै समस्या छन्। जसरी महिलामा छन्, महिला बेचबिखन परिरहेको छ, बालबालिका पनि बेचबिखन परिरहेको छ, बालबालिकाको श्रम शोषण भइरहेको छ, घरेलु कामदारमा बालबालिकालाई प्रयोग गरिराखेको छ, यी ओहिरै समस्या।
1: मान्य सदस्य पार्वती बिका।

माननीय सभामुख महोदय, महिला सामाजिक सुरक्षा मन्त्रीले राख्नु भएको यो विधेयकमाथि आफ्नो धारणा राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो मन्त्रालयको नामै पढ्न एक मिनट लाग्छ, त्यही समितिमा छु। यो मन्त्रालयको नाम अहिलेसम्म कण्ठ गर्न सकेको छैन मैले। मेरो त यो हालत छ भने अरूको के हालत होला? त्यसैले यो मन्त्रालयको नाम केही आधारमा यो जान्नेलाई छान्ने पार्टीको सरकार भएको बेला केही कमान ओड छ भने यसलाई चाहिँ सच्याउ र यसलाई मन्त्रालयको जस्तो नाम बनाऊ। विभिन्न जात जाति

0: नाम ल्याएर झुन्डाएर यो मन्त्रालयको नामको एउटा ऊ चाहिँ नगरौं मेरो एकदम आग्रह छ सरकारलाई। यो भित्र रहेका छवटा पाँचवटा ऐन बाँकी सातवटा आयोगहरू छन्, त्यो आयोग र ऐनहरूमा यो मन्त्रालयको नाम राख्नका लागि यो विधेयक चाहिँ ल्याइएको होला। आज यसको सैद्धान्तिक छलफल त्यही होला जस्तो लाग्छ मलाई। त्यो भित्र राख्ने बेला कस्तो होला भने यो आयोगहरूलाई एउटा मन्त्रालय अन्तर्गत ल्याउने हो भने अहिले तपाईँहरू आयोगको अध्यक्षलाई प्रतिनिधि सभाको सदस्यभन्दा ठूलो हैसियत दिनुभएको छ, मन्त्रालयभित्र ल्याएपछि त उहाँहरूको फेरि हामीभन्दा ठूलो हैसियत पनि हुँदैन। त्यसले गर्दाखेरि आयोग संवैधानिक आयोग भनेपछि स्वाभाविक ढंगले के गर्नु हुँदैन भने एउटा मन्त्रालय अन्तर्गत एउटा मातहतमा ल्याएर राख्नु हुँदैन, यसलाई प्रधानमन्त्रीको मातहतमा राख्ने गरी प्रधानमन्त्री कार्यालयको मातहतमा राख्ने गरी आयोगहरूलाई त्यहाँ राख्नुपर्छ। यसले त्यति कुरा मात्रै बोलेको छैन, यो मन्त्रालयको नामसँग धेरै कुरा छन्। त्यसले गर्दाखेरि यो संवैधानिक आयोगहरूलाई मन्त्रालयको एउटा मन्त्रालयको मातहतमा ल्याएर राख्ने कुरा राम्रो छैन, यसलाई प्रधानमन्त्री कार्यालयमा राखौं। संवैधानिक आयोगहरूलाई पनि खालि सिफारिश गर्ने अधिकार मात्र नदिऊ, उहाँहरूलाई काम गर्ने संवैधानिक आयोग भनेर जसरी परिभाषित गरियो त्यसरी काम गर्ने अधिकार पनि पूर्ण रूपमा दिनुपर्छ र उहाँहरूले काम पनि गर्नुपर्छ भन्ने कुरा मैले राख्छु। र यो मन्त्रालयको नाममा आज यो प्रतिनिधि सभामा विनम्रताका साथ आग्रह गर्दछु, सम्माननीय सभामुख महोदय, यो मन्त्रालयको कमान सेन्स खोजौं र प्रतिशत यसका केही आधारहरू बनाऊ। यदि छुट्याउन नै गाह्रो भयो भने कति प्रतिशत जनसंख्या राख्ने या कति के राख्ने के आधारमा यसको नाम राख्ने छुट्याउन नै गाह्रो भयो भने यो भावनाले देश चल्ने रहन्छ भन्ने कुरा त हामीले बुझिसकेका छौं नि त। भावनाले एन बन्दैन, भावनाले बनेको एनले काम गर्दैन भन्ने कुरा हामीले बुझिसकेका छौं कि यसका केही आधारहरू राखौं र मन्त्रालयको नाम जस्तो बनाऊ। यो लेटर प्याडमा ओल्नु कुनादेखि पल्नु कुना नअटेर फेरि तल राख्ने वातावरण चाहिँ नगरौं। धन्यवाद।
1: माननीय सदस्यहरू, अब माननीय महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

0: सम्माननीय सभापति महोदय, माननीय सदस्यज्यूहरू, नेपाल सरकार कार्य विभाजन नियमावली 2083 बमोजिम खसाबिकको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नाम परिवर्तन भई महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय कायम भएको छ र नाम परिवर्तनसँगै मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी समेत विस्तार भएको छ र साबिकमा यस मन्त्रालयको सम्पादन गर्दै आएका कार्यका अतिरिक्त साबिकको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको योगदानमा आधारित सामाजिक सुरक्षा र गृह मन्त्रालय अन्तर्गत रहेको गैर योगदानमूलक सामाजिक सुरक्षा सम्बन्धी कार्य समेत यस मन्त्रालयको जिम्मेवारीमा आएको छ। त्यसै गरी राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगसँग सम्बन्धित कार्य समेत यस मन्त्रालयको कार्यक्षेत्रमा समेटिएको छन्। यसरी कार्यक्षेत्र परिवर्तन भएका प्रचलित विभिन्न ऐनहरूमा रहेको मन्त्रालयको पुरानो नाम र जिम्मेवारीलाई नयाँ कार्य विभाजनसँग मिलाउन कानूनी एकरूपता आवश्यक भएको हो र यही उद्देश्यले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2083 तर्जुमा गरिएको हो र मन्त्रालयको नाममा कुनै समुदायको नाम उल्लेख हुनु वा नहुनु राज्यको प्राथमिकता वा जिम्मेवारीको स्तर निर्धारण गर्दैन। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका विशिष्ट सवालहरूलाई राज्यको नीति तथा संस्थागत संरचनामा थप स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेकाले यसलाई मन्त्रालयको कार्य विभाजनमा स्पष्ट रूपमा स्थापित गरिएको हो। प्रस्तुत विधेयकले कुनै नयाँ संस्थागत संरचना सिर्जना गर्ने वा विद्यमान कानूनको मूल उद्देश्य विपरीत गर्ने होइन। यसको मूल उद्देश्य नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार परिवर्तन भएको मन्त्रालयको नाम र कार्य विभाजनलाई सम्बन्धित कानूनमा प्रतिविम्बित गरी कानूनी तथा संस्थागत कायम गर्नु हो। मान्य सदस्यज्यूहरूबाट प्राप्त हुने जिज्ञासा, सुझाव र रचनात्मक धारणालाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्नेछ र ती सुझावले कानूनीलाई अझ स्पष्ट, प्रभावकारी र कार्यान्वयन योग्य बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु र यस विधेयकको कार्यान्वयनबाट मन्त्रालयलाई प्राप्त थप जिम्मेवारीलाई स्पष्ट कानूनी आधारका साथ प्रभावकारी रूपमा कार्य सम्पादन गर्न सहज हुने तथा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी नीति, कार्यक्रम र सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्यहरू, यो छलफल यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रतिनिधि सभा नियमावली 2083 नियमित 112 बमोजिम संशोधनको सूचना दिन चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा सूचना दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई आमाको दूधलाई प्रतिस्थापन गर्ने विधेयक गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्मानीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ।

0: सम्माननीय सभामुख महोदय, संयुक्त राष्ट्र संघको महासभाबाट सम्माननीय प्रधानमन्त्रीज्यूले तथ्यले प्रमाणित, तर्कले स्थापित र जनभावनाले प्रतिध्वनित हुने गरी गर्नुभएको सम्बोधनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। आशा छ यो सम्बोधन संयुक्त राष्ट्र संघको अभिलेखमा मात्र सीमित
1: केन्द्रित भएर आफ्नो
0: ज्यू जलवायु परिवर्तनबाट भोगिरहेको क्षतिका लागि सम्बन्धित राष्ट्र र निकायबाट छिट्टै न्याय प्राप्त गर्ने आधार बन्नेछ। सम्माननीय सभामुख महोदय, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको विधेयक 2083 तीन दशक भन्दा पुरानो कानूनलाई बदलिँदो स्वास्थ्य प्रणाली, संघीय संरचना र बजारको स्वरूप अनुकूल बनाउन खोजेकाले यसको मूल उद्देश्य प्रति मेरो समर्थन छ। विशेष गरी शिशुको परिभाषालाई एक वर्षबाट तीन वर्षसम्म विस्तार गर्नु महत्वपूर्ण परिवर्तन हो। डब्ल्यूएचओ लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डले कम्तीमा दुई वर्ष वा सोभन्दा बढ़ी स्तनपानलाई प्रोत्साहन गर्छन्। म स्वयं आमाको रूपमा दुई वर्षसम्म आफ्नो बच्चालाई स्तनपान गराएको अनुभवबाट पनि यसको महत्व बुझ्दछु। तर दफा 8 क मा स्वास्थ्य कर्मीले ब्रेस्ट मिल्क सब्स्टिच्युट सिफारिश गर्न नहुने र विशेष अवस्थामा मात्र गर्न सक्ने व्यवस्था व्यावहारिक भए पनि दूध नआएको वा दूध कम भएको अवस्था प्रमाणित गर्ने स्पष्ट र क्लिनिकल प्रोटोकल आवश्यक छ, ताकि सामान्य ब्रेस्ट फिडिङ डिफिकल्टीलाई कमर्सियल फर्मुला रेकमेन्डेशनको आधार बनाउन जोखिम नहोस्। सम्माननीय सभामुख महोदय, प्रेस्क्रिप्सन बिना बिक्रीमा रोक लगाउँदा फर्मुला मिल्क वा ब्रेस्ट मिल्क सब्स्टिच्युटको नाम र वर्गीकरणमा स्पष्टता आवश्यक छ। विभिन्न कम्पनी र ब्रान्डले फरक आकर्षण नाम प्रयोग गर्ने भएकाले यस्ता प्रडक्टमा एकरूपता र स्पष्ट लेबलिङ आवश्यक छ। गाउँका साना पसलदेखि ठूला अस्पतालमा फार्मेसीसम्म सहजै उपलब्ध हुने वर्तमान अवस्थालाई हेर्दा निश्चित स्थानमा मात्र इजाजत पत्र मार्फत बिक्री वितरण गर्ने अवस्था कार्यान्वयन योग्य बनाउनु पर्ने चुनौतीपूर्ण छ। अन्तत यस विधेयकको उद्देश्य कुनै उत्पादनलाई मात्र नियन्त्रण गर्नु होइन, आमाको दूधको संरक्षण, शिशुको सर्वोत्तम हित र आवश्यक अवस्था सुरक्षित विकल्प सुनिश्चित गर्नु हो। त्यसैले अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल स्पष्ट र कार्यान्वयन योग्य बनाउन समितिको छलफलमा आवश्यक संशोधनका लागि मेरो पूर्ण सहयोग रहनेछ। हामी आमाहरूको मातृत्वको एकमात्र पूर्ण अधिकारलाई संरक्षण गर्ने व्यवस्था ल्याउनु भएकोमा माननीय मन्त्रीज्यूलाई धन्यवाद तथा शुभकामना।
1: माननीय सदस्य जनक सिंह धामी, त्यसपछि माननीय सदस्य समीना मिया।
2: सम्मान्य सभामुख महोदय, आज हामी यो सम्मानित सदनमा यस्तो विधेयकको विषयमा छलफल गर्दैछौ जसको सम्बन्ध सिधै एउटा नवजात शिशु, एउटा बच्चा जसको स्वास्थ्य र समाजको भविष्यका लागि स्वस्थ योग्य तन्दुरूस्त नागरिकसँग सम्बन्धित छ। आमाको दूध एउटा बच्चाका लागि अमृत समान हुन्छ, जसले बच्चाका लागि सुरक्षित तथा प्रशस्त पोषण सुनिश्चित गर्छ। विशेष परिस्थिति बाहेक आमाको दूधलाई प्रतिस्थापन गर्न नपाइने कानून त छँदैछ, त्यसमा पनि आमाको व्यवहारिक पक्षले पनि धेरै भूमिका खेल्दछ। विशेष परिस्थितिलाई पनि नियमन गर्न ल्याइएको यो विधेयक समय सापेक्ष छ। सभामुख महोदय, आज भोलिको मानिसको व्यस्त दैनिकीमा जागिर, व्यापार, उद्योग धन्दा, ज्याला मजदूरी, खेतीपातीमा समय दिनुपर्ने र अर्कातिर बच्चालाई स्याहार सुधार, पालन पोषण र आमाको दूध खुवाउनको तालमेल नबन्ने परिस्थितिमा आमाको दूधको विकल्प बढ़ी खोजिने अवस्था भए पनि यसलाई नियमन आवश्यक छ। यसै परिस्थितिलाई ध्यानमा राख्दै विशेष परिस्थिति बाहेक आमाको दूधको विकल्प नराख्नका लागि यो विधेयकमा कानूनी व्यवस्था गरिएको छ र साथै गर्भवती र बच्चा पाएको महिलालाई विभिन्न क्षेत्रका विभिन्न ऐनहरूमा बच्चा हुर्काउन र पालन पोषण गर्न सुविधाहरू पनि दिने गरिएको छ। सभामुख महोदय, राज्यको पुनर्संरचना पश्चात कानून निर्माण गर्नुपर्ने र 2082 फागुन 21 निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरे अनुसार मन्त्रालयको संख्या, नाम, समितिको प्रतिनिधित्व, स्थानीय र प्रदेश सम्बन्धी व्यवस्था थप्नुपर्ने र आमाको दूध प्रतिस्थापन गर्ने वस्तु, बाल सूत्रको प्रयोग, आमाको दूध संकलन तथा व्यवस्थापन र कसुर तथा सजायको व्यवस्था समेत थप्नुपर्ने भएकोले यो संशोधन पनि भएको हो जो स्वागत योग्य छ। प्रस्तुत विधेयकमा केही दफाहरू खण्डहरू थपिएका छन्। जस्तै दफा दुईमा स्वास्थ्यकर्मीको परिभाषा, दफा छ अनुसार प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण समितिको व्यवस्था, दफा आठमा विज्ञापन सम्बन्धी व्यवस्था, विभिन्न कानूनी व्यवस्था, दफा नौ स्वास्थ्य कर्मीहरूको सिफारिश र क्रस प्रमोशनलाई नियमन, दफा एघार र तेह्रमा अनुमति बिना वस्तुको बिक्री वितरण, रोग र केही शब्दहरू रूपान्तरण गरिएका छन्। सभामुख महोदय, संक्षेपमा भन्नुपर्दा कसुरको अनुसन्धान प्रक्रिया प्रष्ट भएको, निरीक्षकको व्यवस्था, चिकित्सकको सिफारिशमा मात्र प्रमाणपत्र प्राप्त पसल वा फर्मले वस्तुहरू बिक्री वितरण गर्न पाउने, बच्चा र पूरक खाद्य पदार्थको परिभाषा, सम्बन्धित थप व्यवस्थाहरू गरेकोले आवश्यकता अनुसार आएको यो विधेयकमा संशोधन गरिएकोमा स्वागत योग्य छ। अन्तमा आमाको दूध बच्चाको लागि महत्वपूर्ण भएकोले नियम कानून तथा समाजका सबै पक्षहरूले गर्भवती तथा बच्चा पाएको महिलालाई विशेष सहुलियत तथा सुविधाहरू उपलब्ध गराउनु पर्ने हुन्छ भने आमाको दूधलाई बिना कारण प्रतिस्थापन गराउने महिलालाई पनि कसुर र सजायको व्यवस्था अनिवार्य देखिन्छ, जो यो विधेयकमा पनि सम्बोधन गरिएको छ। समय अनुकूल आएको यो विधेयकको समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य समीना मिया, त्यसपछि मान्य सदस्य बलावती शर्मा।
3: सम्माननीय सभामुख महोदय, आज म आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको यस विधेयकमाथि केही महत्वपूर्ण विषय राख्न चाहन्छु। सभामुख महोदय, यो विधेयक केवल कुनै उत्पादनको सेल एण्ड डिस्ट्रिब्युसन कन्ट्रोल गर्ने विषय मात्र होइन, यो हाम्रो नवजात शिशुको स्वास्थ्य, पोषण, आमाको स्वास्थ्य र भावी पुस्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले यस विधेयकको कोर प्रिन्सिपल भनेको आमाको दूधलाई पहिलो प्राथमिकतामा राख्ने, आवश्यक रूपमा त्यसको विकल्पलाई बजार विज्ञापन र कमर्सियल इन्फ्लुएन्स मार्फत प्रवर्धन हुन नदिने र आवश्यक अवस्थामा मात्र सुरक्षित विकल्प उपलब्ध गराउने हुनुपर्छ। यस विधेयकले बच्चाको परिभाषालाई 3 वर्षसम्म विस्तार गरेको छ। स्वास्थ्य कर्मीले सामान्य अवस्थामा आमाको दूधको विकल्प वा बालसुर सिफारिश गर्न नहुने व्यवस्था गरेको छ, तर विशेष स्वास्थ्य अवस्था भएमा विकल्प प्रयोग गर्न सकिने आधार पनि राखिएको छ। त्यसै क्रस प्रमोशन रोक्ने, हेल्थ प्रोफेसनलको रिकमेण्डेशन बिना बिक्री वितरण नियन्त्रण गर्ने र प्रदेश र स्थानीय तहसम्म इन्स्पेक्सनको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। यी व्यवस्थाहरू विधेयकका महत्वपूर्ण पक्ष हुन्, तर सभामुख महोदय, कानून बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित पनि हुनुपर्दछ। पहिलो कुरा, विधेयकमा स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। म यसलाई सके मात्र नभए आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थामा क्रमशः मेन्डेटरी बेसिसमा स्थापना गर्ने स्पष्ट नीति बनाउन आग्रह गर्दछु। आमाको दूध संकलन, सुरक्षित भण्डारण र आवश्यक शिशुलाई उपलब्ध गराउने सेफ एण्ड सिस्टेमिक मेकानिजमलाई व्यवहारमै प्रभावकारी बनाउनु पर्दछ। दोस्रो कुरा, प्रदेश र स्थानीय तहमा सीमित बनाउने व्यवस्था गरिएको छ र ती समितिको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धित तहले निर्धारण गर्ने भनिएको छ। यसले प्रदेश अनुसार फरक फरक वर्किङ मेकानिजम बन्न सक्ने भएकोले संघीय कानूनमै मिनिमम नेशनल स्ट्याण्डर्ड, मोनिटरिङ मेकानिजम एण्ड एकाउन्टेबल फ्रेमवर्क स्पष्ट गर्न आवश्यक छ। तेस्रो कुरा, निरीक्षकको व्यवस्था गरिएको छ, तर निरीक्षक नियुक्ति र प्रभावकारी अनुगमनका लागि पर्याप्त जनशक्ति, बजेट, नियमित बजार अनुगमन, अस्पताल अनुगमन तथा अनलाइन प्लेटफर्म र सोसियल मिडिया एडभर्टाइजिङको निगरानी समेत हुनुपर्दछ। किनभने सभामुख महोदय, आज बजार केवल पसलमा सीमित छैनन्, मार्केटिङ हेज मुभ बियोन्ड फिजिकल स्टोर, डिजिटल प्लेटफर्म, सोसियल मिडिया एण्ड अनलाइन एडभर्टाइजिङ मार्फत हुने पर्चालाई पनि कानून प्रभावकारी दायरामा लिएर आउनुपर्छ। चौथो कुरा, स्वास्थ्य कर्मीको सिफारिश बिना बिक्री रोक्ने व्यवस्था स्वागत योग्य भए पनि दुर्गम क्षेत्र, आकस्मिक अवस्था र स्वास्थ्य संस्थाबाट तत्काल सेवा उपलब्ध नहुने परिस्थितिका लागि क्लियर इमर्जेन्सी प्रोभिजन आवश्यक छ। कानूनले सामान्य अवस्थालाई मात्र होइन, रियल लाइफ इमर्जेन्सी सिचुएसनलाई पनि सम्बोधन गर्नुपर्दछ। र अन्त्यमा, कसुर तथा सजायको व्यवस्था पनि उल्लङ्घनबाट हुने व्यावसायिक लाभको तुलना पर्याप्त डिटरेन्ट हुनु पर्दछ। धन्यवाद।
1: मान्य सदस्य बलावती शर्मा, त्यसपछि मान्य सदस्य माधव बहादुर थापा।
4: सम्माननीय सभामुख महोदय, आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको विधेयक का सकारात्मक पक्षलाई म समर्थन गर्दै आफ्नो धारणा राख्न चाहन्छु र भन्न चाहन्छु, हाम्रा दिमाग नै कम्प्युटर जस्ता एकदम हार्ड डिस्क राखे जस्ता एकदम कड़ा भइरहेका छन्। एक दिनमा चारवटा पाँचवटा विधेयक यहाँ संसद सचिवालयले प्रस्तुत गर्ने र हामी तिनी सबैमा पढेर अध्ययन गरेर राख्नुपर्ने बाध्यता हाम्रो पनि छ। सभामुख महोदय, देशमा भएका कयौं परिवर्तनहरूले कानूनी मान्यतालाई समेत प्रभावित पारिरहेको थियो, तर पनि हामी यो विषयमा 49 सालकै कानूनमा निरन्तरतामा थियौं। समय सापेक्ष र अहिलेको आवश्यकता अनुसार कानून संशोधन गरिनु कुरा सही नै हो। नेपालको संविधानको धारा 35 स्वास्थ्य सम्बन्धी हक, धारा 39 बालबालिका सम्बन्धी हक र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषण सुरक्षासँग सम्बन्धित हक र बालबालिका सम्बन्धी ऐन 2075 बालबालिका जीवन रक्षा संरक्षण र विकासको अधिकार सुनिश्चित गर्ने र उपभोक्ता ऐन संरक्षणले 2075 खाद्य तथा पोषणयुक्त वस्तुको गुणस्तर र भरमाग विज्ञापनको विरूद्धको कानूनी व्यवस्था गरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय रूपमा हेर्दा विश्व स्वास्थ्य संगठनको डब्ल्यूएचओ र युएनआईसीएफद्वारा जारी अन्तर्राष्ट्रिय आचार संहितामा नि भनिएको छ, आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको जथाभावी बिक्री वितरण र बजारीकरणलाई नियन्त्रण गर्दछ भनिएको छ। त्यस्तै बाल अधिकार सम्बन्धी महासन्धि 1989 धारा 24 पनि शिशु तथा बालबालिकाको स्वास्थ्य कर पोषक पाउने अधिकारको कानूनी व्यवस्था गरेको छ। यो हामी नेपालले पनि पक्ष राष्ट्र छौं। सभामुख महोदय, आमाले गर्भधारण गरेदेखिको जन्मिएको 5 आमा र बच्चाको स्वास्थ्यमा गम्भीर ध्यान दिनुपर्छ। गर्भमा हुँदा खानपान र स्वास्थ्यमा आमालाई पूर्ण सहयोग गर्नुपर्छ भने बच्चा जन्मिएपछि सबैभन्दा पहिला नभई नहुने आमाको दूध नै हो। भर्खरै जन्मिएको बच्चालाई आमाको दूध अमृत समान हुन्छ। दूध प्राप्त आउनका लागि सुत्केरी आमाको हेरचाह अनिवार्य हुन्छ। यस्ता विषय ऐनमा स्पष्ट गर्नुको सट्टा नियमावलीको प्रत्याजित अधिकार छोडिएको छ। त्यस्तै आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको डिजिटल तथा अनलाइन विज्ञापन तथा बजारीकरणलाई नियन्त्रण गर्न स्पष्ट ठोस नीति यसमा देखिएन। सभामुख महोदय, यो विधेयकमा आमाको दूध संकलनको कुरा उठाइएको छ, तर कसरी गर्ने, कसको वैधानिकता, स्वास्थ्यको दृष्टि पार्ने प्रभाव, विभिन्न सरुवा रोगहरूको नियन्त्रण आदि विषयहरू जोडिएका हुन्छन्। यो विषयमा कानून बनाउँदा हाल तीनै तहको सरकारले कानून बनाउँछ, त्यसमध्ये कसले के गर्ने भन्ने विषय यो संघीय कानूनमा अलिक स्पष्ट भएर आएको भए राम्रो हुन्थ्यो भन्ने चाहिँ मेरो धारणा छ। सभामुख महोदय, यदि आमाको शरीरबाट बच्चालाई पुग्ने दूध प्राप्त आएन भने त्यो बच्चालाई प्राप्त पोषण पुग्ने वैकल्पिक व्यवस्था हुनुपर्दछ, अन्यथा बच्चा कर्मश कुपोषण शिकार हुँदै जान्छन्। तर जथाभावी फर्मुलाको कुरा दिँदा आमाको दूधभन्दा पोषक तत्व नहुने हुनाले यिनी सबै कुराहरूलाई स्पष्ट ढंगले यो कानूनमा थपेर ल्याउनु।
1: मान्य सदस्य माधव बहादुर थापा, त्यसपछि मान्य सदस्य राधिका रम्तेल।
5: सम्माननीय सभामुख महोदय, आज म आमाको दूधलाई प्रतिस्पादन गर्ने वस्तु विधेयक नियन्त्रण 2083 आफ्नो धारणा राख्न चाहन्छु। हामीलाई थाहा छ आमाको दूध अमृत समान हुन्छ, यसमा अरू केही चीजमा पनि नपाइने तर आमाको दूधमा मात्रै पाइने विशेष विशेषताहरू छन्। यसमा भिटामिन हुन्छ, प्रोटिन हुन्छ, यसमा मिनरल्स हुन्छ, यसमा सबै किसिमका शरीरलाई शिशुलाई बढ्नको लागि ग्रोथ हुनको लागि नि सम्पूर्ण कुराहरू हुन्छ। एउटा महत्वपूर्ण अझै एउटा कुरा के हुन्छ भने इम्युनोग्लोबिन हुन्छ, त्यो रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने जो अरू चीजमा पाइन्न, केवल आमाको दूधमा मात्रै पाइन्छ। तर आमाको दूध यति महत्वपूर्ण हुँदाहुँदै पनि परिस्थितिवश आमाको दूधलाई कहिलेकाहीँ प्रतिस्थापन गर्नुपर्ने हुन्छ। त्यो आमाको कारणले पनि हुन सक्छ, बच्चाको कारणले पनि हुन सक्छ, आमालाई ठूलो महासंक्रमणको रोग लागेर हुनसक्छ, वा आमा नभएर हुनसक्छ, वा शिशुले खान नसक्ने, निल्न नसक्ने अवस्थामा हुनसक्छ। यी विभिन्न इन्डिकेटरहरूले आमाको दूधलाई प्रतिस्थापन गरेर अर्को पूरक वस्तुलाई प्रयोग गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ। तर यस्तो बाध्यात्मक परिस्थितिलाई, यति महत्वपूर्ण कुरालाई यति सजिलै खुल्ला रूपमा नियम बिना हामी छोडियो भने त्यसले राज्यलाई र शिशुलाई स्वस्थ हुने कुरालाई कहीँ न कहीँ हिन्डर गर्छ। शिशु आजको भए पनि त्यो राष्ट्रकै भोलि रक्षक हो, त्यसकारण उसको स्वस्थ बलियोले राष्ट्रिय बलियो हुने कुरामा यस्तो विषयमा जुन सान्दर्भिक ढंगले महत्वपूर्ण महसुस गरेर मन्त्रीजीले जुन विधेयक ल्याउनु भएको छ, यो विधेयकले एउटा महत्वपूर्ण अर्थ राख्दछ। जुन 3 पुर्याइएको छ बच्चालाई, अहिले हाम्रो घरदो खानपानको यो स्तनपानको अवस्था छ, परिस्थिति र बाध्यताको कारणले र यस्ता कुराहरू बजारमा धेरै आइरहेका छन्। तिनी कुराहरूलाई नियमन कसरी गर्ने, नियन्त्रण कसरी गर्ने र निर्देशन कसरी दिने र हुँदै फेरि आमाको दूधलाई पनि सँगसँगै प्रतिस्थापनको अवस्थालाई पनि कसरी व्यापक बनाउने, नियन्त्रणलाई कुण्ठित पनि गर्नु छैन प्रतिस्थापनलाई पनि हामीले स्थापना गर्नु छ। यी दुवै कुराको फ्युजनबाट नयाँ निकास निकाल्ने दृष्टिकोणबाट जुन उहाँले विधेयक ल्याउनु भएको छ यो सान्दर्भिक छ, तर कार्यान्वयनको पक्षमा केही केही कुराहरू हामीले अझै पनि ऐन कार्यविधि बनाउँदाखेरि नयाँ किसिमले सोचेर केही परिमार्जित गरेर लैजानुपर्छ जस्तो मलाई लाग्छ। त्यस अर्थमा अब स्थानीय सरकारलाई विशेष गरी हाम्रा स्वयंसेविकाहरू हुनुहुन्छ जो अहिले आज यो देशको हाम्रो स्वास्थ्यको मेरुदण्ड पहिलो बेसलाइन भनेको हाम्रो स्वयंसेविका हो, उहाँहरू र हाम्रा
1: मान्य सदस्य राधिका रम्तेल, त्यसपछि मान्य सदस्य टुका भद्रा हमाल।
0: सम्माननीय सभामुख महोदय, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण सम्बन्धित विधेयकमाथि म मेरा केही महत्वपूर्ण विषय राख्न चाहन्छु। पहिलो, यो केवल दूधको विषय होइन, यो हाम्रो बच्चाको स्वास्थ्य पोषण र आमाको अधिकारसँग जोडिएको विषय हो, त्यसैले यसलाई व्यापारको आँखाले मात्र हेर्नु हुँदैन। दोस्रो भनेको, आज विज्ञापन पसलमा मात्र छैन, आज बच्चा जन्मिएपछि आमा बाबुले फेसबुक, टिकटक, युट्युब र अन्य सामाजिक सञ्जालमा विभिन्न उत्पादनका विज्ञापन देख्छन्। त्यसैले मेरो सिधा प्रश्न छ, हाम्रो कानून पसलसम्म मात्र पुग्ने हो कि मोबाइलको स्क्रिनसम्म पनि पुग्ने हो? डिजिटल माध्यमबाट हुने विज्ञापन र प्रचारलाई पनि कानूनले स्पष्ट रूपमा समेट्नु पर्छ। तेर्सो भनेको, अस्पताललाई व्यापारको प्रचार स्थल बन्न दिनु हुँदैन। अस्पतालभित्र यस्ता उत्पादनको विज्ञापन निशुल्क नमूना वितरण वा आमा बुवालाई प्रभावित पार्ने व्यावसायिक गतिविधि हुन दिनु हुँदैन। अस्पताल भनेको उपचार र स्वास्थ्य सम्बन्धी सही सूचना दिने ठाउँ हो, बजार प्रबन्धन गर्ने ठाउँ होइन। तर नियन्त्रण गर्दा अर्को वास्तविकता पनि हेर्नुपर्छ। सबै आमाले सधैँ स्तनपान गराउन सक्ने अवस्था नहुन सक्छ। त्यस्तो अवस्थामा चिकित्सकले आवश्यक ठानेको सुरक्षित विकल्प बच्चाले पाउनु पर्छ। त्यसैले कानूनले प्रतिबन्ध मात्र होइन, आवश्यक अवस्थामा सुरक्षित पहुँचको व्यवस्था पनि गर्नुपर्छ। अब सबैभन्दा महत्वपूर्ण कुरा कानून अनुगमन हो, कानून बनाउने तर कार्यान्वयन नगर्ने हो भने यसको अर्थ हुँदैन, त्यसैले स्पष्ट हुनुपर्छ। अनलाइन विज्ञापनको अनुगमन कसले गर्ने, सामाजिक सञ्जालमा आएको प्रचारलाई कसरी हेर्ने, अस्पताल भित्रको प्रचारलाई कसरी नियन्त्रण गर्ने, कानून उल्लङ्घन गरेमा कति र कसरी कारवाही गर्ने, नागरिकले उजुरी गरेपछि कहाँ र कसरी उजुरी गर्ने, मेरो सुझाव स्पष्ट छ, यो विधेयकमा चारवटा कुरा बलियो बनाऊ, नियन्त्रण सही
1: मान्य सदस्य टुका भद्रा हमाल, त्यसपछि मान्य सदस्य ललिता कुमारी।
6: सम्माननीय सभा महोदय, म आज आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण पहिलो संशोधन विधेयक 2083 माथि सैद्धान्तिक छलफल गरिरहेका छौं। आमाको दूध कुनै वस्तु होइन, यो शिशुको पहिलो अधिकार हो। बच्चा जन्मिएपछि उसले पाउने पहिलो पोषण, पहिलो प्रतिरक्षा र आमासँगको पहिलो जीवन सम्बन्ध नै आमाको दूध हो। त्यसैले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उत्पादन आयात प्रचार बिक्री र वितरणलाई सामान्य व्यापारिक वस्तुको रूपमा हेर्न मिल्दैन। संशोधन विधेयकले कानूनी व्यवस्था सुधार गर्न खोजेको छ। प्रश्न छ, कानून संशोधन गरेर मात्र पुग्छ कि यसको प्रभावकारी कार्यान्वयनको ग्यारेन्टी गर्न पनि गर्नुपर्छ। आज बजारमा शिशु तथा बालबालिकाका लागि प्रयोग हुने विभिन्न प्रकारका दूध तथा खाद्य पदार्थको प्रचार प्रसार भइरहेको छ। विशेष गरी आमा बाबुलाई लक्षित गरेर गरिने आकर्षक विज्ञापन स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थासँगको व्यावसायिक सम्बन्ध वा सामाजिक सञ्जाल मार्फत हुने सञ्चारलाई कडाईका साथ नियमन गर्नु आवश्यक छ। आमाको दूधको विकल्पलाई स्वास्थ्यको सहज विकल्प जस्तो देखाएर व्यापार गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको विज्ञापन प्रचार प्रसार उपहार तथा प्रोत्साहनमाथि प्रभावकारी नियन्त्रण गरिनुपर्छ। स्वास्थ्य संस्था स्वास्थ्यकर्मी र यस्ता वस्तु उत्पादन तथा बिक्री गर्ने कम्पनी बीचको सम्बन्ध पारदर्शी हुनुपर्छ। शिशुको स्वास्थ्यसँग सम्बन्धित निर्णयमा व्यापारिक स्वार्थ हावी हुन दिनु हुँदैन। आमाहरूले आफ्नो शिशुलाई स्तनपान गराउन सक्ने वातावरण राज्यले सुनिश्चित गर्नुपर्छ। विशेष गरी कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त मातृत्व सुविधा र सुरक्षित वातावरण आवश्यक छ। कहिलेकाहीँ आमाले चाहेर पनि स्तनपान गराउन नसक्ने स्वास्थ्य वा सामाजिक परिस्थिति हुन सक्छ। त्यस्ता अवस्थामा वैकल्पिक वस्तुको सुरक्षित र नियन्त्रित प्रयोग आवश्यक हुन सक्छ। त्यसैले हाम्रो नीति वैकल्पिक वस्तुलाई पूर्ण रूपमा निषेध गर्ने होइन, आवश्यक अवस्थामा सुरक्षित प्रयोग सुनिश्चित गर्दै आवश्यक व्यावसायिक प्रवर्धन रोक्ने हुनुपर्छ। अन्त्यमा, यो विधेयक उद्योग र व्यापारलाई नियमन गर्ने कानून मात्र नबनोस्, यो नेपालको प्रत्येक नवजात शिशुको पोषण स्वास्थ्य र भविष्य सुरक्षित गर्ने कानून बनोस्। आमाको दूधको अधिकार कमजोर पारेर बजार बलियो बनाउने होइन, आमाको अधिकार र शिशुको स्वास्थ्य बलियो बनाएर जिम्मेवार बजार निर्माण गर्ने नीति सरकारको हुनुपर्छ। त्यसैले यस विधेयकलाई प्रभावकारी बनाउँदै कडा अनुगमन स्पष्ट दण्ड अवस्थामा भ्रामक
1: मान्य सदस्य ललिता कुमारी त्यसपछि मान्य सदस्य गुरूप्रसाद बराल।

0: सम्माननीय सभामुख महोदय, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विधि वितरण विधेयक नियन्त्रण ऐन 2049 पहिलो संशोधन गर्न बनेको विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा म आफ्नो धारणा राख्न चाहन्छु। 2049 सालमा बनेको मूल ऐनको उद्देश्य स्तनपानको संरक्षण र प्रवर्धन गर्नु तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणलाई नियमन गरी बाल बालिकालाई सुरक्षित र पर्याप्त पोषण सुनिश्चित गर्नु थियो। तर समय परिवर्तन भयो, बजार विस्तार भएको छ र फर्मुला मिल्क तथा अन्य वैकल्पिक बाल आहारको पहुँच पनि बढ्दै गएको छ। त्यसैले पुरानो कानूनलाई समय अनुकूल बनाउन यो संशोधन आवश्यक देखिन्छ। यस विधेयकको सबैभन्दा सकारात्मक पक्ष भनेको आमाको दूधलाई प्राथमिकता दिन खोज्नेको हो। आमाको दूध केवल एउटा किसिमको तरल पदार्थ होइन, यो अमृत हो। यो बच्चाको उमेर, स्तनपानको अवस्था र दिनको समय अनुसार केही हदसम्म परिवर्तन हुने गतिशील जैविक पोषण प्रणाली हो। आमाको दूध एउटा स्थिर फर्मुला होइन, यसमा पोषण हार्मोन, ह्युमन फ्याक्टर र अन्य बायो एक्टिभ पदार्थहरू हुन्छन् जसको संरचना बच्चाको आवश्यकता र दिन रातको बायोलोजिकल रिदमसँग परिवर्तन हुन्छ। बाल आहारको बिक्री वितरणलाई नियमन गर्ने तथा संघ प्रदेश र स्थानीय तहको भूमिकालाई स्पष्ट गर्ने प्रयास पनि सकारात्मक छ। स्तनपान व्यवस्थापन केन्द्रको अवधारणा पनि सकारात्मक छ। स्तनपान केवल आमाको व्यक्तिगत जिम्मेवारी होइन, आमालाई सही परामर्श, स्वास्थ्य सेवा र आवश्यक सहयोग उपलब्ध गराउने राज्यको पनि जिम्मेवारी हो। त्यसै गरी कुन अवस्थामा बच्चालाई वास्तवमा वैकल्पिक आधार आवश्यक छ भन्ने विषयमा स्वास्थ्य कर्मीको सल्लाह लिनुपर्ने व्यवस्था पनि महत्वपूर्ण छ। तर कानून बनाएर मात्रै उद्देश्य पूरा हुँदैन। बजार अनुगमन कमजोर भयो भने कानून कागजैमा सीमित हुन सक्छ। दुर्गम तथा ग्रामीण क्षेत्रमा सुरक्षित बाल आहार र सही जानकारीको पहुँच समान नहुन सक्छ। यो विधेयकको उद्देश्य फर्मुला दूध प्रयोग गर्नेलाई दोष दिने होइन। सबै आमाको अवस्था एउटै हुँदैन। आवश्यक अवस्थामा बच्चाले सुरक्षित वैकल्पिक पोषण पाउनु पर्छ, तर अनावश्यक व्यापारिक प्रचार प्रसारलाई प्रयोगलाई नियन्त्रण गर्दै आमाको दूधलाई पहिलो प्राथमिकता दिनुपर्छ। त्यसैले यी व्यावहारिक चुनौतीलाई सम्बोधन गर्दै
1: माननीय सदस्य गुरु प्रसाद बराल, त्यसपछि माननीय सदस्य रन्जु नेउपाने।
2: सभामुख महोदयको अनुमतिले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु अर्थात बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा केही विचार राख्न लागिरहेको छु। सभामध्ये नेपालको अहिले करिब 5.5 लाख बच्चाहरू वार्षिक रूपबाट जन्म लिन्छन्। 18% गरिबीको रेखामुनि भनिएको छ, तर यथार्थमा यो 25% सेरोफेरोमा छ। अर्थात हामीसँग निरपेक्ष गरिबीको रेखामुनि र त्यसको आसपासको आमाहरूको अवस्थालाई विचार गर्ने हो भने यो संख्या झन्नै 1,37,000 सेरोफेरो हुन्छ। अब यहाँ कस्तो अवस्थालाई हामीले संकेत गरेका छौं त भन्दा, आमाको दूध कुन अवस्थामा बच्चाले प्राप्त गर्न सक्दैन त्यो अवस्थालाई हामीले यहाँ क ख ग घ ङ भनेर 8 दफाको उपदफामा उल्लेख गरेका छ। यसबाट के देखिन्छ भने केही संक्रामक रोगको कारणबाट बच्चालाई दूध खुवाउन नसक्ने अवस्था हुनु एउटा सन्दर्भ छ। तर आमाको दूध नआएमा वा कम आएमा भन्ने कुराले आमा गर्भवती महिला र नवजात शिशुसँग जोडिएकी स्तनपान गराउने महिलाको स्वास्थ्य सुरक्षाको प्रश्न सबभन्दा गम्भीर छ। जब हामीले यो स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्दैनौ तबसम्म अपाङ्ग मन्दबुद्धि भएका कमजोर बाल बालिका जन्माउने अपराध हामीले नै गरिरहेका हुन्छौं। त्यसै हुनाले यो ऐनमा एउटा सानो अङ्ग जोडौं कि आमाको स्वास्थ्य सुरक्षा सम्बन्धी व्यवस्थासँग जोडेर अनि प्रतिस्थापनको कुरा जोड्नु उपयुक्त हुन्छ। यसो गरिएन भने यो फगत कानूनी व्यवस्था हुनेछ, बच्चा दुब्लै हुनेछ, मन्दबुद्धिको हुनेछ, अल्पाहारी हुनेछ, आमा संकटमा पर्नेछन्। त्यस अर्थमा हामीले मौलिक अधिकारभित्र स्वास्थ्यको अधिकार र बाँच्न पाउने अधिकारको जुन संरक्षण गर्ने संवैधानिक व्यवस्था छ यसलाई उल्लङ्घन गरिरहेको हुनेछौं। यस अर्थमा यो अधुरो छ, अपूर्ण छ, यसलाई आवश्यक परिमार्जन सहित ल्याउ र मात्रै सही अर्थमा आमालाई नै बढी दूध दिन सक्ने बनाऊ र बच्चा हृष्टपुष्ट हुन्छ, नभएको अवस्थामा आवश्यक प्रबन्ध गरौं। धन्यवाद।
1: मान्य सदस्य रन्जु नेउपाने, त्यसपछि मान्य सदस्य सुशीला ढकाल आचार्य।
3: सम्माननीय सभामुख महोदय, खासमा भन्ने नै हो भने आमाको दूधलाई त अन्य केही पनि खाद्य वस्तुले प्रतिस्थापन गर्नै सक्दैन। यो विज्ञान प्रविधिको विकाससँगै बिस्तारै फर्मुला दूध अर्थात शिशु सूत्र आहारको पनि विकास हुँदै गएको। आमाको दूधको तुलनामा यो कतै पनि पर्दैन, तर पनि अन्य भारी एडल्ट फूड खाने दिनुभन्दा शिशुको उमेर अनुसार ल्याबबाट उत्पादन भएका यी प्याकेटमा आउने पाउडर दूधले केही राहत भने प्रदान गरेकै हो। हामीले यो तथ्यलाई, यो सत्यलाई इन्कार चाहिँ गर्न मिल्दैन भन्ने लाग्दछ। साथै बल्ल कामकाजी महिलालाई 6 महिने तलबी बिदाको प्रावधान आउँदैछ, यसले प्रत्यक्ष बच्चाले आमाको दूध नियमित खान पाउने अधिकारको पनि सुनिश्चित गर्दछ। त्यसकारणले म त्यसको लागि पनि धन्यवाद भन्न चाहन्छु। तर आमाको दूध उत्पादन बढाउनको लागि चाहिँ सुत्केरीलाई कस्तो वातावरण दिइएको छ भन्ने कुराले एकदमै धेरै महत्व राख्दछ। पोषणयुक्त खानेकुरा दिएको छ कि छैन, तनावयुक्त वातावरण दिएको छ कि छैन, निन्द्रा पुगेको छ कि छैन, आराम दिन पाएको छ कि छैन, जुन पितृसत्तात्मक समाजमा चाहिँ निकै नै पेचिलो प्रश्नहरू पनि हुन्। अर्को, आमाको दूधलाई अमृत सर मानिन्छ, हामी पनि आमाकै दूध खाएर सबैजना हुर्क्यौं, तैपनि शिशु जन्मिएको 1 घण्टाभित्रै आमाले स्तनपान गराउने तथ्याङ्क चाहिँ नेपालमा घट्दो संख्यामा रहेको पनि छ। यो चाहिँ एकदमै धेरै, यो सिजरेन सेक्सन गरेर बच्चा जन्माउने अवस्थामा चाहिँ बच्चाहरूले 1 घण्टाभित्रै दूध खान पाइरहेको हुँदैन। अब त्यसमा अन्य बहस जरुरी छ कि जस्तो मलाई लाग्दछ। अर्को, नेपालले सन् 1974 कोडेक्स एलिमेनाटरियस, मेरो प्रोनाउन्सिएसनमा केही मिस्टेक भए हुनसक्छ, तर यसको सदस्य रहेको हुनाले कोडेक्स स्ट्यान्डर्डलाई नेपालको कानून मापदण्डमा अब भने सशक्त रूपमा समावेश गर्न यो विधेयक अघि बढेको छ। यसको लागि म धन्यवाद भन्न चाहन्छु। कुनै पनि आमाले चाहिँ चाहेर फर्मुला दूध हत्तपत्त खानिदिएको हुँदैन, किनभने सबैभन्दा सस्तोमा फर्मुला दूध 400 ग्रामको 700 रुपियाँ भन्दा माथि पर्दछ भनेदेखि महँगोमा 3500 भन्दा माथिका फर्मुला दूधहरू चाहिँ अहिले बजारमा छ्यापछ्याती पाइरहेको अवस्था छ। त्यसकारणले हामीले चाहिँ आमाहरूलाई दोष लगाउने हिसाबमा आजभोलिका आमाहरू चाहिँ मोडर्न भए, त्यसकारणले चाहिँ आफ्नो दूध नखानेर फर्मुला दूध खानदिन थाले भनेर यो आरोप प्रत्यारोप लगाउनुको सट्टा एकचोटि बजार अनुगमन गरे पनि अलिकति बुझिन्थ्यो कि जस्तो मलाई लाग्दछ। अर्को कुरा, 2079 सालमा थापाथालीमा परोपकार प्रसूति गृहमा जुन आमाको दूध ब्याङ्क स्थापना गरियो यसलाई चाहिँ अझ बढावा दिनुपर्छ। यस ऐनमा चाहिँ दूध बैङ्कको स्थापना गर्न सकिनेछ भनेर लेखेको छ, त्यसलाई चाहिँ गरिनेछ भनेर लेखिनुपर्छ भन्ने पनि म जोरदार माग गर्न चाहन्छु। र अर्को, एउटा स्तनपान संरक्षण तथा सम्वर्धन समिति बनाइएको छ जसमा मन्त्रालयका 7 र बाह्य विज्ञ 2 हुने प्रावधान छ, तर हाल सरकारकै तर्फबाट सो पदहरूमा पुरुष मात्रै हुनुहुन्छ। त्यसकारणले महिला विज्ञ
1: मान्य सदस्य सुशीला ढकाल आचार्य, त्यसपछि मान्य सदस्य ओजस्वी शेरचन्द।
4: सम्मान्य सभामुख महोदय, सुरक्षित मातृत्व जननी स्वास्थ्य दुवै दयावत सुविधा होइन, नागरिकको अधिकार हो। त्यसैले यो विधेयकमा केवल कानूनी शब्दावली संशोधन गरेर पुग्दैन, दुर्गम गाउँकी गर्भवती महिलाले समयमै स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मी आकर्षित प्रस्तुति सेवा पाउने अवस्था बनाउनु पर्दछ। बच्चालाई दूध खुवाउनको लागि आवश्यक जति छ त्यो भन्दा बढी पनि गर्भवती आमालाई चाहिँ स्वास्थ्य बनाउनका लागि एउटा स्वास्थ्यकर्मी चाहिँ गाउँ टोलमा काउन्सिल गर्न पुग्नु पर्दछ। गभर्मेन्टले जनताका लागि नागरिकलाई बौद्धिक उत्पादन गर्नका लागि स्वास्थ्य उत्पादन गर्नका लागि स्वास्थ्यकर्मीलाई चाहिँ टोल स्तरमा पुर्याउनु पर्छ। बच्चा गर्भमा आएपछि स्वास्थ्य यदि आमा रहेनन् भने दूध नपुग्न सक्छ, दूध नआउन सक्छ। सुरक्षित गर्भपतन सम्बन्धी कानूनी स्पष्टता र विभिन्न कानून बीचको दोहोरोपन अन्त्य गर्नुपर्छ। सेवा निशुल्क भनिए पनि औषधि परीक्षण यातायात र उपचारको खर्चका कारण नागरिकले समस्या भोग्नुपर्ने अवस्था अन्त्य हुनुपर्दछ। सरकारसँग मेरो प्रश्न छ, यो संशोधनपछि व्यवहारमा के परिवर्तन आउँछ? कति स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति र उपकरण पुग्दछ? दुर्गम क्षेत्रमा आकस्मिक प्रस्तुति सेवा कसरी सुनिश्चित हुन्छ र यसको अनुगमन तथा जवाबदेता कसले दिन्छ? त्यसैले विधेयकलाई अधिकारमुखी, कार्यान्वयन योग्य र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी अगाडि बढाउन सरकारसँग आग्रह गर्दछु। प्रतिपक्षको भूमिका विरोध गर्नु मात्र होइन, कानूनलाई अझ प्रभावकारी बनाउनु पनि हो। धन्यवाद जय नेपाल। तर अन्त्यमा एउटा कुरा मैले थप्न चाहे, अहिले जेएनजी अहिलेको आवश्यकता जेएनजी युवा युवतीको छ। प्रतिनिधि सभामा भोलि आउँदै गर्दा अन्त्यमा यस सदनमा स्तनपान गर्ने तर्जुमा पनि त निर्माण गर्नुपर्छ। उद्योग धन्दाका लागि पनि यस्तो तर्जुमा गरेर अनुकरणको रूपमा कार्यान्वयन भएको छ नेपालमा। बाहिर त विशेष गरेर यो तर्जुमा भएको छ र सदनमा पनि अहिले 21-22 वर्षको देखि लिएर 30 वर्षसम्मका युवा युवती प्रवेश गरेको छ। त्यसैले यसलाई तर्जुमा गर्नुपर्दछ भन्दै मेरा मन्तव्य यही टुङ्ग्याउँछ। धन्यवाद। जय
1: मान्य सदस्य ओजस्वी शेरचन, त्यसपछि मान्य सदस्य प्रभा ढकाल।
5: सम्माननीय सभामुख महोदय, नेपालको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ऐन 2049 संशोधन गर्न बनेको विधेयक 2083 सैद्धान्तिक छलफलमा म यसको पूर्ण समर्थन गर्दै आफ्ना भावनाहरू भन्न गइरहेकी छु। सभामुख महोदय, मेडिकल साइन्सले भन्छ कि आमाको दूधको कुनै पनि विकल्प छैन। शिशुलाई चाहिने सम्पूर्ण पोषण तत्व एकदम सही मात्रामा जीवाणुरहित स्टेराइल र प्राकृतिक रूपमा सही तापमानमा आमाको दूध मात्र प्राप्त हुन्छ। खास गरी स्तनपान गराउँदा आमाको शरीरमा अक्सिटोसिन हर्मोन उत्पादन हुन्छ, जसलाई हामी लभ हर्मोन पनि भन्छौं, जसले आमा र बच्चा दुवैलाई शान्त र खुशीको भावना पैदा गर्छ। छालाको प्रत्यक्ष स्पर्श, स्किन टू स्किन कन्ट्याक्ट र आमाको मुटुको धड्कन सुन्दै दूध चुस्दा आमा र बच्चा बीच एक बलियो भावनात्मक सम्बन्ध, मदर चाइल्ड बन्डिङको पनि स्थापना हुन्छ। सभामुख महोदय, तर विडम्बना व्यापारिक कम्पनीहरूको अनुचित विज्ञापनका कारण आज आधा भन्दा कम नेपाली शिशुहरू 6 महिनासम्म पूर्ण स्तनपान पाइरहेका छन्। त्यसैले जनस्वास्थ्य र मातृ शिशुको हितका लागि यो संशोधन विधेयक ऐतिहासिक छ। विधेयकको दफा 8(ख)मा राखिएको स्तनपान व्यवस्थापन केन्द्र ह्युमन मिल्क ब्याङ्कको अवधारणा नेपालको अस्पतालको लागि आवश्यक छ। नेपालमा समय नपुगी जन्मिने प्रिटर्म बेबीज र कम तौलका कमजोर शिशुहरूलाई बच्चाको दूध खुवाउँदा आन्द्राको ज्यान लिने रोग, नेक्रोटाइजिङ एन्टेरोकोलाइटिस हुने उच्च जोखिम हुन्छ। त्यस्तो जटिल घडीमा र आमा यदि आईसीयूमा छिन् या शिशुभन्दा टाढा छिन् भने दान गरिएको सुरक्षित आमाको दूध डोनो मिल्क नै अमृत समान हुन्छ, जसले घातक रोगको जोखिम 79% सम्म कम गर्दछ। थापाथली प्रसूति गृहको अमृत कोषले पनि यो प्रमाणित गरिसकेको छ र अब यस दफा 8 खले यसलाई देशैभरिका अस्पतालमा विस्तार गर्ने कानूनी बाटो खोलेको छ। सभामुख महोदय, यस विधेयकले स्वास्थ्य हेरचाह गर्ने निकायलाई पूर्व स्वीकृति बाहेक यस्ता विज्ञापन गर्न, रिटेल प्राइस भन्दा कम मूल्यमा उपलब्ध गराउन, बच्चाका दूधहरूलाई चाहिँ फ्रीमा दान गर्न, स्पोन्सर गर्न निषेध गरिएको छ। यसले स्वास्थ्य निकायलाई फर्मुला दूधको विज्ञापन गर्ने थलो बन्न दिँदैन। साथसाथै बाल सूत्रलाई औषधि पसलबाट चिकित्सकको सिफारिशमा मात्रै बिक्री गरिने व्यवस्था ल्याएको छ। त्यसले गर्दा गुणस्तरहीन बच्चाका दूधहरू जताभावी बेचबिखन गर्नुबाट पनि निषेध गर्दछ। बाल बालिकाको स्वास्थ्यमाथि व्यापारिक खेलबाड़ गर्ने तत्वहरूलाई कड़ा कानूनी कठोरतामा उभ्याउने दफा 11 गरिएको 5 वर्षसम्मको कैद र 10 लाख रूपियाँसम्मको क्षतिपूर्तिको व्यवस्था पूर्ण रूपमा न्यायसंगत छ। नेपाली बाल बालिकाको सुरक्षित पोषण, स्वास्थ्य र मौलिक
1: मान्य सदस्य प्रभा ढकाल, त्यसपछि मान्य सदस्य गजला समीम मिकरानी।
6: सम्मान्य सभामुख महोदय, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 समर्थन गर्दै मेरा केही भनाईहरू राख्न चाहन्छु। म स्वास्थ्य कर्मी भएर 13-14 वर्षदेखि काम गर्दै गर्दा प्रसूति कक्षमा मैले धेरै देखेको छु। धेरै जसो आमाहरू सही परामर्श नपाएर उहाँहरूले चाहिँ स्तनपान गराइरहनु भएको हुँदैन। विशेष अर्को के एउटा हुन्छ भन्दा त्यहाँ कम्पनीका धेरै मान्छेहरू आएर अस्पतालमा आइपुग्छन् र गोष्ठी उपहार र प्रयोजन गरेर स्वास्थ्य कर्मीलाई आफ्नोतिर तान्न खोज्छन्। यो विधेयकले बच्चाको उमेर 3 वर्षसम्म पुर्याएको छ, क्रस प्रमोशन रोकेको छ, कम्पनीले स्वास्थ्य कर्मीलाई दिने छात्रवृत्ति र गोष्ठी खर्चमा पूरै रोक लगाएको छ, आमाको दूध संकलन गर्ने केन्द्रलाई कानूनी आधार पनि दिएको छ। यो कुरा मलाई राम्रो लागेको छ, तर केही कुराहरू सदनमा ध्यानाकर्षण गराउन चाहन्छु। हामी आमालाई 6 महिनासम्म पूरै स्तनपान गराउँछौ भन्छौ, गराउनु भन्छौ, तर अहिलेको श्रम ऐनले सुत्केरी विदा 98 दिन दिन्छ, त्यसमा पनि तलब सहित 60 दिन मात्र। 2 महिनामै काममा फर्किनुपर्ने आमाले 6 महिनासम्म कसरी स्तनपान गराउने? खुशीको कुरा, हालै यही मन्त्रालयले सुरक्षित मातृत्व ऐन संशोधन गर्ने विधेयक ल्याएर 6 महिना तलबी सुत्केरी विदा र बुबालाई 42 दिनको स्याहार विदा प्रस्ताव गरेको छ। यो दुवै विधेयक सँगसँगै पारित हुनुपर्दछ, नत्र स्तनपानको सबै भार फेरि आमाकै काखमा पर्छ। दफा 8 कमा अपवादहरू राखिएकोमा म खुशी छु। कुनै आमाले स्तनपान गराउन सकिनन् भने उनलाई दोष दिने ठाउँ रहँदैन। समितिको कुरामा म आफ्ना केही कुराहरू राख्न चाहन्छु। पुरानो ऐनमा बच्चा हुर्किएको अनुभव भएकी आमाको प्रतिनिधि समितिमा रहन्थिन्, नयाँ प्रस्तावमा त्यो ठाउँ हटाइएको छ। आमा र शिशुकै लागि बनेको कानूनको समितिमा आमाकै प्रतिनिधि नहुनु मलाई अलि राम्रो लागेन। समितिमा आमा वा महिला अधिकार कर्मीको प्रतिनिधि र नर्सिङ तथा मिडवाइफरी क्षेत्रबाट 1 जना राख्न पाउने म सुझाव दिन चाहन्छु। अर्को कुरा कार्यान्वयनको हो, औषधि पसलबाट मात्र बेच्ने र प्रिस्क्रिप्सन चाहिने व्यवस्था ठिक छ, तर दुर्गम गाउँकी आमालाई साँच्चीकै चाहिएको बेला यो सजिलै पाइने बनाउनुपर्छ। स्वास्थ्य चौकी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई स्तनपान परामर्शमा जोड्नुपर्छ। आर्थिक टिप्पणीमा थप खर्च नलाग्ने भनिएको छ, तर मलाई त्यसमा शंका छ। प्रदेश, स्थानीय तह, दक्ष निरीक्षक, दूध व्यवस्थापन केन्द्र सबैलाई बजेट चाहिन्छ। अनाधिकृत बिक्री गर्नेलाई पहिलो पटक बढ़ीमा 5,000 रूपियाँ जरिमाना, ठूला कम्पनीका लागि केही पनि होइन, यो रकम फेरिनुपर्छ। हामी जनतासँग काम गरेर देखाउने वाचा गरेका छौं। यो ऐनले असर पनि अस्पतालको प्रसूति कक्षमा देखिनुपर्छ, यो ऐनको असर पनि अस्पतालको प्रसूति कक्षमा देखिनुपर्छ। यो सुझाव सहित यो मई विधेयकको समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य गजला समीम मिकरानी, त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी।
7: माननीय सभामुख महोदय, समयको लागि धन्यवाद। माननीय मन्त्री निशा मेहताज्यूले प्रस्तुत गर्नुभएको विधेयक आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक पक्षमा छलफल गर्न उपस्थित भएको छु। सर्वप्रथम संविधानको धारा 35 प्रत्याभूत गरेको स्वास्थ्यको हक र धारा 39 सुनिश्चित गरेको बाल बालिकाको पोषण तथा स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा उतार्ने दिशामा यो विधेयक एउटा महत्वपूर्ण कदम हो। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2050 संघीयता कार्यान्वयन सँगै अपर्याप्त साबित भइसकेको अवस्थामा संघ प्रदेश र स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट पार्ने यो प्रयास अत्यन्त सान्दर्भिक र आवश्यक छ। सभामुख महोदय, यस विधेयकले 3 महत्वपूर्ण पक्षलाई सम्बोधन गरेको छ। पहिलो, दफा 2 अन्तर्गत बच्चा र बाल सूत्रको उमेर सीमा 12 महिनाबाट बढ़ाएर 3 वर्षसम्म पुर्याएको छ, जुन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ र कोडेक्स एलिमेन्टेरियस कमिशन सीएससीको सिफारिससँग मेल खान्छन्। यसले हाम्रो नानीबाबुहरूको पोषण अधिकारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप संरक्षण गर्नेछ। दोस्रो दफा 6 मार्फत संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण तथा सम्वर्धन समिति गठन गर्ने व्यवस्था अत्यन्त उपयुक्त छ। तेस्रो दफा 9 उपदफा 12 थपिएको क्रस प्रमोशन सम्बन्धी व्यवस्थाले उत्पादकहरूले अपनाउने चालाकीपूर्ण मार्केटिङ रणनीतिलाई कानूनी दायरामा ल्याएको छ। त्यस्तै दफा 9 उपदफा 13 र दफा 11 स्वास्थ्य कर्मीको सिफारिश र प्रमाणपत्र प्राप्त फर्म बाहेक बाल सूत्र बिक्री वितरण गर्न नपाइने व्यवस्था गरेको छ। यी दुवै प्रावधानले आमाको दूधको महत्वलाई संस्थागत रूपमा जोगाउनेछन्। सभामुख महोदय, यति भन्दै म केही सुझावहरू पनि राख्न चाहन्छु। पहिलो दफा 6 अन्तर्गत गठन हुने प्रदेश र स्थानीय समितिहरूलाई पर्याप्त जनशक्ति बजेट र क्षमता विकासको व्यवस्था नगरेसम्म यो कानून कागजमा मात्र सीमित हुने जोखिम छ। दफा 13 निरीक्षकको योग्यता नियमावलीमा तोकिने भनिए तापनि तिनीहरूको तालिम र स्रोत साधनको स्पष्ट व्यवस्था हुनुपर्छ। दफा 8 उपदफा 2 उल्लेखित अपवाद जस्तै आमाको दूध नआएको अवस्था दुरूपयोग हुन नदिन स्वास्थ्य कर्मीका लागि स्पष्ट कार्यविधि र अनुगमन संयन्त्र थप्नु उपयुक्त हुनेछ। म यस विधेयकको पुनः समर्थन गर्दैछु र साथै उल्लेखित सुझावहरूलाई समितिको दफा 13 निरीक्षकको योग्यता नियमावलीमा तोकिने भनिए तापनि तिनीहरूको तालिम र स्रोत साधनको स्पष्ट व्यवस्था हुनुपर्छ।

0: মানে সদস্যের সাজিদা খাতুন সিদ্দিকি।
1: সম্মানীয় সভামুখ মহোদয়, আসসালামু আলাইকুম। ম ইউ বিষয়লাই দুই তিন ক্যাটগরি বাট হেরে পড়ে ফেরি এউটা সিস্টেমমা গেলে অধ্যয়ন পনি গরে ম কনফিউজ ভয়ে কিনভনে দুধকো বিকল্পকা রূপমা শিশুলাই খুয়াউন বনাইয়েকো বিশেষ প্রকারকো কৃত্রিম দুধ শিশু আহারকো সামান্যতা ইয়ো গাইকো দুধ বা অন্য স্রোতবাট প্রাপ্ত প্রোটিন বোসো কার্বোহাইড্রেট ভিটামিন র খনিজলাই শিশুকো আবশ্যকতা অনুসার প্রশোধন গরে বনাইন্ছ ভন্নে কুরা চাই এউটা রিপোর্টলে এউটা রিপোর্টমা দেহে। अब म त मुस्लिम कम्युनिटीको है हजुर, अब हामी कहाँ त दुधको त एकदमै भ्यालु छ, आमाको दुध आई मिन मैले आफ्नो दुध कुनै बेबीलाई खुवाउँदैन, किनभने कोही बेबीलाई मैले खुवाएँ भने त्यो मेरो बच्चालाई जति मैले अधिकार दिनुपर्छ म त्यत्तिकै उसलाई दिनुपर्छ। त्यसले गर्दा फेरि बोसो भन्ने कुरा आइसकेपछि यो के को बोसो हो, बालबालिकाको लागि किन यो प्रयोग गरियो भन्ने कुरा एकचोटि हेर्न जरुरी छ, र फर्मुला मिल्कलाई नियन्त्रण गर्नु भनेको आवश्यक अवस्थामा त्यसको प्रयोग रोक्नु होइन भन्ने कुराहरू हामी छलफल गरिरहेका छौँ। तर मलाई लाग्छ यो सँगसँगै एउटा आमासँगै स्वास्थ्य अवस्था र बालबालिकाको सवाल, जन्मेको बच्चाको अधिकारको कुरा र त्यही बच्चाको भोलि गएर उज्जवल भविष्यको सवाल र देशलाई जिम्मेवार नागरिक बनाउने कर्तव्य हामी एउटा आमा त्यो परिवार त्यो समाज र देशसँग जोडिएको छ। त्यो सँगसँगै आमाको राइट सँगसँगै अर्थ अवस्था खानपानको कुरालाई गर्यो भने पक्कै पनि मिल्कलाई हामीले आफ्नो बच्चालाई अब ढेरा पुर्याउन सक्छौ सक्दैनौ मलाई थाहा होइन, बट आफ्नो बच्चालाई कसरी इनभ गर्न सकिन्छ पुर्याउन सकिन्छ भन्ने कुरामा हामी हरेक फ्यामिली चिन्तित छौ। तर मलाई लाग्छ म अब यो विषयलाई म साँच्चीकै कन्फ्युज भएँ, त्यसकारणले मन्त्रीज्यूलाई फेरि एकचोटि समितिमा या अरू ठाउँमा यसलाई एकचोटि फेरि अध्ययन गरौँ। आइएम सरी, म योभन्दा गएन, सरी।
0: माननीय सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

सम्मानीय सभामुख महोदय, सर्वप्रथम आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐनको उद्देश्य र कारणबाट म शुरू गर्न चाहन्छु। स्तनपानको संरक्षण र सम्वर्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहारको बिक्री वितरणलाई नियमित गरी नवजात शिशु तथा बाल बालिकाको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्नका लागि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 कार्यान्वयनमा रहेको छ। विद्यमान कानूनमा रहेको व्यवस्थालाई वर्तमान संघीय संरचना र आवश्यकता अनुसार संशोधन गर्न आवश्यक रहेको छ। यसरी विद्यमान कानूनको प्रभावकारी कार्यान्वयनको लागि स्वास्थ्यकर्मी, बच्चाको उमेर तथा पूरक पदार्थको परिभाषा थप तथा संशोधन गर्नुपर्ने, मन्त्रालयको नाम साथै समितिका पदाधिकारीहरूको प्रतिनिधित्व नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार परिवर्तन गर्नुपर्ने, संघीय संरचना अनुसार प्रदेश तथा स्थानीय तह सम्बन्धित व्यवस्था थप गर्नुपर्ने, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु तथा बाल सूत्रको प्रयोग साथै आमाको दूध संलग्न तथा व्यवस्थापन सम्बन्धित विषय थप गर्नुको साथै कसुर तथा सजाय समेतका व्यवस्थाहरू संशोधन तथा थप गर्नुपर्ने भएको हुनाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्ने बनेको विधेयक पेश गरिएको छ। प्रस्तुत विधेयकको आर्थिक वर्ष 2083-84 संघीय संसदमा पेश गरिएको विधेयकको पहिलो प्राथमिकता सूचीमा समेत समावेश रहेको हुनाले प्रस्तुत विधेयक जारी भए कार्यान्वयन हुन आवश्यक छ। सम्मान्य सभामुख महोदय, आज हामी विधेयकको सैद्धान्तिक पक्षको सम्बन्धमा छलफलमा केन्द्रित छौं। विधेयकका प्रस्ताव गरिएको विषयवस्तु सम्बन्धमा विधेयकहरूको दफादार छलफलमा क्रमिक रूपमा विस्तृत छलफल हुने नै छ। विधेयकका सम्बन्धमा थप सल्लाह सुझावको अपेक्षा गरिएको छु। माननीयज्यूहरूले गर्नुभएको समर्थन र सुझावका लागि धन्यवाद दिन चाहन्छु। धन्यवाद।

मान्य सदस्यहरू, अब यो छलफल यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 माथि प्रतिनिधि सभा नियमावली 2083 नियम 112 बमोजिम संशोधनको सूचना दिन चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा सूचना दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विषयमा मेरो आफ्नो धारणाहरू राख्न चाहन्छु। यो विषय कुनै सामान्य स्वास्थ्य सेवाको विषय होइन, यो एउटा आमाको जीवन, एउटा नवजात शिशुको भविष्य र राज्यको जिम्मेवारीसँग जोडिएको विषय हो। केही दिन अघि मध्य प्रदेशको सप्तरी राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गेट बाहिर एउटी आमाको बच्चा जन्माउनु परेको घटना सार्वजनिक भएको थियो। प्रकाशित विवरण अनुसार प्रसव पीड़ामा अस्पताल पुगेकी बबिता कुमारी पासवान र उनका श्रीमानसँग आवश्यक परीक्षणका लागि मागिएको रकम पूरा गर्न नसक्ने अवस्था बनेपछि उनीहरू अस्पताल बाहिर पुगे र बिहान करिब 4:30 बजे सड़क किनारमै बच्चा जन्मेको थियो। यस घटनाबारे सम्बन्धित निकायबाट छानबिन समेत भएको छ। सम्माननीय सभामुख महोदय, म कसैलाई छानबिन अघि दोषी ठहर गर्न चाहन्न, तर अन्तिम सत्य र जिम्मेवारी छानबिन निर्धारण गर्नेछ। तर एउटा कुरा, हामीले छानबिनको प्रतिवेदन पर्खेर मात्र सोध्नुपर्ने होइन। प्रसव पीड़ामा परेकी एउटी महिला अस्पतालको ढोकासम्म आइपुगिसकेपछि पनि सुरक्षित प्रसूति सेवाबाट बाहिरिने अवस्था किन आयो? यो प्रश्न केवल सप्तरीको एउटा अस्पतालको प्रश्न होइन, यो हाम्रो सम्पूर्ण स्वास्थ्य प्रणालीको माथिको प्रश्न हो। हामीले संविधान र कानूनमा सुरक्षित मातृत्वलाई अधिकारका रूपमा स्वीकार गरेका छौं। राज्यले निशुल्क मातृत्व सेवाको कार्यक्रम सञ्चालन गरेको छ, तर सम्माननीय सभामुख महोदय, कानूनको किताबमा लेखिएको अधिकार र अस्पतालको बेडमा नागरिकले पाउने अधिकार बीच किन यति धेरै दूरी कायम गरिएको छ? प्रसव पीड़ामा रहेकी एउटी महिलाको अधिकार अस्पतालको गेटसम्म पुगेर खोज्ने अधिकार कसैलाई हुनु हुँदैन। म सरकारलाई गम्भीरतापूर्वक प्रश्न गर्न चाहन्छु, आपतकालीन अवस्थामा एउटी गर्भवती महिला पैसा नभएकै कारणले सेवा प्राप्त गर्न कठिनाईमा पर्नु हो? यदि कुनै आमा प्रसव पीड़ामा अस्पतालमा आइपुगेकी छिन् भने पहिलो प्रश्न पैसा कहाँ छ? होइन, आमाको अवस्था कस्तो छ, बच्चालाई कसरी सुरक्षित गर्ने भन्नेतिर केन्द्रित हुनुपर्छ। साथै म सरकारसँग केही स्पष्ट व्यवस्था गर्न माग गर्दछु। प्रत्येक सरकारी अस्पतालमा आकस्मिक प्रसूति सेवाका लागि स्पष्ट
1: मान्य सदस्य पुकार बम, त्यसपछि मान्य सदस्य बलावती शर्मा।
2: सम्माननीय सभामुख महोदय, नेपालको संविधानको धारा 38 प्रत्याभूत गरेको महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी मौलिक हकको सम्मान, संरक्षण र परिपूर्तिका लागि प्रस्तुत सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 आफ्नो धारणा राख्न चाहन्छु। म यस विधेयकको मूल उद्देश्य र प्रस्तावप्रति व्यवस्थाहरूको समर्थन गर्दछु। सम्माननीय सभामुख महोदय, नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सुधार भए पनि चुनौती अझै गम्भीर छन्। राष्ट्रिय जनगणना तथा मातृ मृत्यु अध्ययन अनुसार नेपालको मातृ मृत्यु अनुपात प्रति 1,00,000 जीवित जन्ममा 151 छ। त्यसमा प्रसूतिको समयमा हुने अत्यधिक रक्तस्राव प्रमुख कारणका रूपमा देखिएको छ। त्यसै गरी नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षण 2022 अनुसार 79% जन्म स्वास्थ्य संस्थामा हुने गरेका छन्, तर 19% जन्म अझै घरमै हुन्छन्। कर्णालीमा स्वास्थ्य संस्थामा हुने प्रसूति 72% मात्र छ, सीमित छ। त्यस्तै सुरक्षित मातृत्वलाई केवल विधाको विषयका रूपमा होइन, स्वास्थ्यको सेवा, पोषण, रोजगारी र सामाजिक सुरक्षासँग जोडेर हेर्न आवश्यक छ। प्रस्तावित विधेयकले हालका 98 दिनको प्रसूति विदालाई बढ़ाएर कम्तीमा 6 महिना पुर्याउने र पुरूष कर्मचारीलाई 42 दिनसम्म प्रसूति स्याहार विदा दिने व्यवस्था प्रस्ताव गरेको छ। 6 महिनाको अवधिसम्म अर्को महत्वपूर्ण तथ्य पनि जोड़िएको छ। नेपाल डीएचएस 2022 अनुसार 6 महिना मुनिका शिशुमध्ये केवल 56.4% मात्र पूर्ण स्तनपान पाएका छन्। अर्थात आमालाई बच्चाको शुरूआती 6 महिनामा पर्याप्त समय दिन सक्ने वातावरण बनाउनु स्वास्थ्य र पोषणको विषय पनि हो। बच्चा जन्माउने जिम्मेवारी महिलाको भए पनि बच्चा हुर्काउने जिम्मेवारी महिलाको मात्र होइन। त्यसैले 42 दिनको प्रसूति स्याहार विधाले पुरूषको सहभागितालाई संस्थागत गर्न खोजेको देखिन्छ। त्यसै गरी स्वत भएको गर्भवर्तनलाई महिलाकै अपराधिक दायित्वसँग जोड्ने अवस्थालाई सुधार गर्ने गर्भवती तथा सुत्केरी महिलामाथि हुने शारीरिक वा मानसिक हिंसालाई सम्बोधन गर्ने विशेष अवस्थामा सुरक्षित गर्भवर्तनको व्यवस्था थप स्पष्ट गर्ने र स्वास्थ्य संस्थाले आर्थिक वा अन्य कारण देखाएर प्रसूति सेवा दिन इन्कार गर्न नपाउने व्यवस्था महत्वपूर्ण छन्। सम्माननीय सभामुख महोदय, हामीले अन्य महत्वपूर्ण कुरा पनि ध्यान दिनुपर्छ। रोजगारीको सुरक्षा सुनिश्चित कसले गर्छ? 6 महिनाको विदाको दायित्व विशेष गरी साना निजी रोजगारदातामा मात्र केन्द्रित भयो भने महिलालाई रोजगारीमा राख्न अनिच्छा बढ़न सक्ने जोखिम रहन्छ। त्यसैले सामाजिक सुरक्षा कोष वा अन्य उपयुक्त संयन्त्र मार्फत यसको आर्थिक भार बाँडफाँड गर्ने र व्यवस्था आवश्यक छ। अनौपचारिक क्षेत्रमा काम गर्ने महिलालाई पनि सुरक्षित मातृत्वको अधिकारबाट बाहिर राखिनु हुँदैन। भौगोलिक पहुँच सुनिश्चित गरिनुपर्छ। कर्णालीमा स्वास्थ्य संस्थामा हुने प्रसूति राष्ट्रिय औषधभन्दा कम 72% मात्र रहेको तथ्यले सेवा विस्तारको आवश्यकता देखाउँछ। सूचीकृत संस्थामा संस्था दक्ष जनशक्ति रक्त संचार र आकस्मिक रिफरल प्रणाली दुर्गम क्षेत्रसम्म पुर्याउनुपर्छ। सुरक्षित मातृत्व महिलाको मात्र विषय होइन, यो परिवार स्वास्थ्य प्रणाली श्रम अधिकार र राष्ट्रको भविष्यसँग जोडिएको विषय हो। धन्यवाद।
1: मान्य सदस्य बलावती शर्मा, त्यसपछि मान्य सदस्य राधिका रम्तेल।
3: सम्माननीय सभामुख महोदय, सुरक्षित मातृत्व र प्रजनन अधिकार सम्बन्धी हामीले पनि जरूरी सार्वजनिक महत्वको प्रस्ताव यो संसदमा दर्ता गरेका थियौं र दर्ता गरिसकेपछि यो एन आयो, यसलाई म समर्थन गर्छु र खुशी पनि व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, यो नेपालको संविधान धारा 38(2)ले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको हकको प्रदान गरेको छ। त्यस्तै आईसीएससीआरसी उच्चतम स्वास्थ्यता प्राप्त गर्ने अधिकार भनेर अन्तर्राष्ट्रियले पनि सुनिश्चित गरेको छ भने सीआरसीले नवजात शिशु बाल स्वास्थ्य संरक्षण अधिकारको कुरा गरेको छ भने एसडीजी गोल 3 र 5 पनि मृत्युदर घटाउने र लैंगिक समानता प्रवर्धन गर्ने भनेर राखेको छ। सभामुख महोदय, यिनी कानून हाम्रो साथमा छन् र म यहाँ अहिले राख्न चाहन्छु। महिला सुत्केरी हुन अघि र पछि गरेर 6 महिना तलबसहित विदा दिने र श्रीमानलाई पनि 42 दिनको तलबसहितको प्रसूति स्याहार विदा दिने भनिएको छ। यो सकारात्मक कुरा हुन र मेरो पूर्ण समर्थन छ, तर यो पूर्णतया कार्यान्वयन हुन्छ कि हुँदैन मलाई शंका छ। महिलाहरू सरकारी सेवामा मात्र होइन नभएर प्राइभेट सेक्टरमा पनि काम गर्छन्। त्यहाँ जागिर बल्ल तल्ल प्राप्त गरेका हुन्छन्। निजी क्षेत्रले त्यो अतिरिक्त विदाको व्यवहार बेर्छ कि बेर्दैन? बच्चा जन्माउनको लागि महिलाहरू बेरोजगारै बस्नुपर्ने त होइन? यो जोखिमलाई पनि हामीले कसरी सम्बोधन गर्ने यतातिर ध्यान दिन जरूरी छ। सभामुख महोदय, विगत केही वर्षदेखि जनसंख्या निरन्तर घट्दो क्रममा छ। भइरहेको युवा शक्ति वैदेशिक रोजगारीमा जाने बाध्यता र पलायन हुने तथा अनियन्त्रित बसाइसराईले मानव जीवनमा नकारात्मक प्रभाव पर्दै गइरहेको छ। यस्तो अवस्थामा राज्यको जनसंख्या वृद्धिलाई प्रोत्साहन गर्ने नीति स्पष्ट हुनुपर्छ। बच्चा जन्माउने आमालाई प्रोत्साहन भत्ता, जन्मिएपछिको प्रारम्भिक लालन पालनदेखि शिक्षा स्वास्थ्यको ग्यारेन्टी भएन भने बच्चा जन्माउन आमा बाबु प्रोत्साहित हुँदैनन्। सभामुख महोदय, त्यसैले आमा गर्भवती भएदेखि जन्मिनेर त्यसपछिको लालन पालनको खाका स्पष्ट हुनुपर्छ। अभिभावक, अस्पताल, चिकित्सक र राज्य साथमा छन् भन्ने कुरा आमालाई मानसिक रूपमा भयो भनेदेखि बच्चा जन्माउन तयार हुन्छन्। यो कुरा अलिक एनमा स्पष्ट मैले देखिनँ। गर्भपतन सम्बन्धमा पनि अनुचित सम्बन्ध जबरजस्तीकरण बाहेक गैर कानूनी गर्भपतन सहजीकरण गर्नु हुँदैन। लिङ्ग पहिचानकै कारण गर्भपतन हुने कार्यलाई पनि यसलाई रोक्नुपर्छ। सभामुख महोदय, हाम्रो देशमा महिला विरूद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि सिर मा हस्ताक्षर गरेर पक्ष राष्ट्र भएकाले संसारभरिका प्रजनन हकहरूको अनुभवलाई पनि हामीले समेट्नुपर्छ। सभामुख महोदय, सुरक्षित मातृत्वको लागि निम्न कुरामा ध्यान दिनुपर्छ। दूर दराजमा अहिले पनि सुडेनी मार्फत बच्चा जन्माउने प्रचलन छ। अब विशेषज्ञ प्रसूति सेवाको सुनिश्चितता गरिनुपर्छ। कार्यस्थलमा स्तनपान मैत्री कक्ष अनिवार्य गरिनुपर्छ। सहायक प्रजनन प्रविधि आईभीएफ सरोगेसीको व्यवस्था कानूनमा गरिनुपर्छ। किशोरी किशोर मैत्री यौन तथा प्रजनन स्वास्थ्यको सेवा हुनुपर्छ। बाजपन उपचार सम्बन्धी अधिकारलाई सुनिश्चित गरिनुपर्छ। बच्चा जन्माउनु पति पत्नीको मात्र नभएर राज्यको दायित्व भन्ने कुरा स्थापित नहुँदासम्म हालको जन्मदर वृद्धि गर्न सकिँदैन। यही औसत अवस्थामा जनसंख्या घट्दै जाने हो भने 10 वर्षमा हाम्रो देश खण्डहर हुनेछ।
1: मान्य सदस्य राधिका रम्तेल, त्यसपछि मान्य सदस्य समीना मिया।
4: सम्माननीय सभामुख महोदय, सुरक्षित मातृत्व भनेको बच्चा जन्माउने कुरा मात्र होइन, आमाको ज्यान जोगाउने कुरा पनि हो। नेपालमा अझै पनि 1,00,000 बच्चा जन्मिँदा 151 जना आमाको मृत्यु हुने अवस्था छ। यसको एउटा ठूलो कारण बच्चा जन्माउने बेला धेरै रगत बग्नु पनि हो। त्यसैले अस्पतालमा डाक्टर, नर्स, औषधि र रगत समयमै पाइने व्यवस्था हुनुपर्छ। प्रस्तावित संशोधनमा आमाका लागि 6 महिनासम्मको सुत्केरी बिदा र बुवाका लागि 42 दिनसम्मको बिदा जस्ता विषय आएका छन्। मेरो मुख्य प्रश्न हो, सरकारी कार्यालयमा मात्र होइन निजी क्षेत्रमा काम गर्ने महिलाले पनि यो अधिकार व्यवहारमा पाउँछिन् कि पाउँदिनन् भन्ने हो। गर्भवती भएकै कारण जागिरबाट निकाल्ने वा काममा भेदभाव गर्ने अवस्था अत्यन्तै दुःखदायक छ। अर्को कुरा, दुर्गम ठाउँमा समस्या पर्दा अस्पताल पुग्नै धेरै समय लाग्छ। त्यसैले गर्भवती महिला र नवजात बच्चाका लागि आपतकालमा तुरुन्तै अस्पताल पुर्याउने व्यवस्था हुनुपर्छ। एम्बुलेन्स पुग्न नसक्ने ठाउँमा हेलिकप्टर वा अरू वैकल्पिक माध्यमबाट उद्धार गर्ने व्यवस्था पनि हुनुपर्छ। अस्पताल पुगेपछि पनि एक अस्पतालबाट अर्को अस्पताल पठाउन ढिला हुनु हुँदैन। कुन अवस्थामा कति समयमा अर्को अस्पताल पठाउने भन्ने स्पष्ट व्यवस्था हुनुपर्छ। बाढी, पहिरो र भूकम्प जस्ता विपद आउँदा गर्भवती महिला र नवजात बच्चालाई पहिलो प्राथमिकता दिने व्यवस्था स्थानीय तहसम्म हुनुपर्छ। सभामुख महोदय, कानूनमा अधिकार लेखेर मात्र पुग्दैन। आमा समस्यामा पर्दा समयमै एम्बुलेन्स, उपचार, रगत र राम्रो अस्पताल पाउने व्यवस्था पनि सुनिश्चित गर्नुपर्छ। धन्यवाद।
3: मान्य सदस्य समीना मिया, त्यसपछि मान्य सदस्य रुबिना आचार्य। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 छलफलमा केही महत्वपूर्ण धारणा राख्न चाहन्छु। सबैभन्दा पहिले, सेफ मदरहुड एण्ड रिप्रोडक्टिभ हेल्थ कुनै सुविधा होइन, यो हाम्रो फण्डामेन्टल राइट्स हो। नेपालको संविधानले नै महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी महिलाको अधिकार सुनिश्चित गरेको छ। त्यसैले आज हामीले बनाउने कानूनले संविधानको भावना र अधिकारको नागरिकको अधिकारलाई व्यवहारमा कसरी सुनिश्चित गर्छ भन्ने कुरा महत्वपूर्ण छ। सम्माननीय सभामुख महोदय, हामीले कानूनमा राइट्स ग्यारेन्टी गर्यौं, तर ग्राउण्ड रियालिटी के छ? आज पनि दुर्गम तथा ग्रामीण क्षेत्रमा गर्भवती महिलाले समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था छ। कतिपय ठाउँमा स्किल हेल्थ प्रोफेसनल, इमर्जेन्सी अब्स्टेट्रिक सर्भिस, मेडिसिन एण्ड ट्रान्सपोर्टेशनको पर्याप्त पहुँच छैन। त्यसैले मेरो प्रश्न छ, कानूनले अधिकार सुनिश्चित गर्ने तर राज्यले सेवा उपलब्ध नगराउने अवस्था कहिलेसम्म? हामीले ल इन पेपर होइन ल इन प्राक्टिस बनाउनुपर्छ। अर्को महत्वपूर्ण विषय हो, महिलाको प्रजनन स्वास्थ्यलाई महिलाको मात्र जिम्मेवारीका रूपमा हेर्नु हुँदैन। यो सेयर्ड रेस्पोन्सिबिलिटी हो, परिवारको, समाजको, इम्प्लोयरको र सबैभन्दा महत्वपूर्ण राज्यको। गर्भावस्था र सुत्केरी अवस्थामा महिलाको करियर र इकोनोमिक सेक्युरिटीमाथि बोझ बन्न नदिने गरी मेटर्निटी प्रोटेक्सनलाई प्रभावकारी बनाउनुपर्छ। साथै पुरूषलाई पनि परिवारको केयर रेस्पोन्सिबिलिटीमा सहभागी गराउने गरी पेटर्निटी लिभ एण्ड फ्यामिली फ्रेण्डली वर्क प्लेस पोलिसीलाई व्यवहारमा लागू गर्न आवश्यक छ। सम्माननीय सभामुख महोदय, प्रजनन स्वास्थ्यको अधिकार भन्नाले केवल गर्भधारण र प्रसूतिको विषय मात्र बुझिँदैन। यसमा एसिस्ट टू इन्फर्मेशन, काउन्सिलिङ, कन्ट्रासेप्सन, सेफ एबोर्सन सर्भिसेस, मेटर्नल हेल्थ केयर, प्राइभेसी एण्ड कन्फिडेन्सियालिटी लगायत विषयहरू पनि जोडिन्छन्। विशेष गरी किशोरी अपाङ्गता भएका व्यक्ति, विपन्न परिवार, दुर्गम क्षेत्रका नागरिक तथा संकटमा रहेको महिलाका लागि इन्क्लुसिभ एण्ड एसेसिबल रिप्रोडक्टिभ हेल्थ सर्भिस सुनिश्चित गर्नुपर्दछ। अर्को कुरा, कानून बनाएर मात्र हुन, यसको इम्प्लिमेन्टेशन मेकानिजम, मोनिटरिङ, एकाउन्टेबिलिटी एण्ड एडिक्वेट बजेट पनि स्पष्ट हुनुपर्दछ। सरकारलाई मेरो स्पष्ट आग्रह छ, पहिलो, प्रत्येक नागरिकले आफ्नो ठाउँमै गुणस्तरीय प्रजनन स्वास्थ्य सेवा पाउने व्यवस्था गरियोस्। दोस्रो दुर्गम क्षेत्रका लागि विशेष स्वास्थ्य पूर्वाधार दक्ष जनशक्ति र इमर्जेन्सी रिफरल सिस्टम सुनिश्चित गरियोस्। तेस्रो सेवाग्राहीको प्राइभेसी डिग्निटी एण्ड इन्फर्म कन्सेन्टलाई अनिवार्य रूपमा संरक्षण गरियोस् र संक्रमणकालीन व्यवस्था पनि समावेश गरियोस्। जस्तै यो विधेयक हामीले यहाँ छलफल गरिरहँदा यदि कुनै महिला प्रसूति विधामा छन् भने यो विधेयक लागू भइसकेपछि बाँकी विधा पनि पाउने व्यवस्था यसमा चाहिँ समावेश गर्नु पनि अति आवश्यक छ। त्यसै गरी यो कानून कार्यान्वयन भए नभएको नियमित रूपमा मोनिटर एण्ड इभ्यालुएट प्रभावकारी रूपमा गरियोस्।
5: माननीय सदस्य रुबिना आचार्य, त्यसपछि माननीय सदस्य समीक्षा बास्कोटा।

0: सम्माननीय सभामुख महोदय, नेपालको संविधानको धारा 38 उपधारा 2 प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गरेको छ। त्यस्तै धारा 35 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। त्यसैले सुरक्षित मातृत्व कुनै दया, माया, कृपा, सुविधा वा सरकारको कृपा मात्रै होइन, यो महिलाको संवैधानिक मौलिक हक पनि हो। तर सभामुख महोदय, संविधानमा अधिकार लेखिनु र त्यो अधिकार महिलाले वास्तविक जीवनमा अनुभूति गर्नु एउटै कुरा होइन। नेपालले मातृ स्वास्थ्यमा उल्लेखनीय प्रगति गरेको छ, यो सत्य हो। तर अझै पनि मातृ मृत्यु भइरहेको छ। सरकारी मातृ मृत्यु प्रतिवेदन अनुसार मातृ मृत्युका प्रमुख कारण मध्ये प्रसूतिको समयमा हुने अत्याधिक रक्तस्राव 25.9% र गर्भावस्थासँग सम्बन्धित उच्च रक्तस्राव 11.8% रहेको छ। यसको अर्थ समयमै स्वास्थ्य संस्था पुग्नु मात्र पर्याप्त छैन, स्वास्थ्य संस्थामा पुगेपछि पनि समयमै गुणस्तरीय र आवश्यक उपचार पाउनु उत्तिकै महत्वपूर्ण छ। सभामुख महोदय, केही दिन अघिको सप्तरीको राजविराजमा भएको घटनाले यही वास्तविकतालाई हाम्रो आँखा अगाडि न्याङ्गै ल्याएको छ। प्रसूति पीड़ामा सरकारी अस्पताल पुगेकी एक महिलाले आवश्यक परीक्षणका लागि रकम जुटाउन नसक्दा अस्पताल बाहिर सड़क पेटीमा बच्चा जन्माउनु परेको घटना सार्वजनिक भयो। यस विषयमा स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले अनुसन्धान अगाडि बढ़ाएको छ। तर प्रक्रिया भन्दा महत्वपूर्ण यहाँ एउटा प्रश्न छ। अस्पतालको ढोकासम्मै पुगेकी प्रसूति पीड़ामा छटपटाएकी महिलाले केवल आर्थिक अभावका कारण अस्पताल बाहिर बच्चा जन्माउनु पर्ने अवस्था आउँछ भने हाम्रो कानूनले प्रत्याभूत गरेको सुरक्षित मातृत्वको अधिकार व्यवहारमै वास्तवमा कहाँ छ त? यही एउटा प्रश्नले प्रस्तुत विधेयकको आवश्यकतालाई अझ स्पष्ट पारेको छ। हामी भन्छौं प्रसूति सेवा निशुल्क छ, तर परीक्षण, औषधि, रगत, आकस्मिक उपचार, यातायात र रिफर सेवा जस्तो विषयमा कुनै अस्पष्टता रह्यो भने त्यही अस्पष्टता नै एक गरीब महिलाको लागि जीवन र मृत्युको प्रश्न बन्न सक्छ। के सेवा वास्तवमै निशुल्क र पहुँचयोग्य छ त? सभामुख महोदय, प्रजनन स्वास्थ्यको अर्को महत्वपूर्ण पक्ष महिलाको आफ्नो शरीरमाथिको निर्णयको अधिकार पनि हो। त्यसैले जनसंख्या वृद्धिको चिन्ता आफ्नो ठाउँमा छ, तर राज्यको भूमिका महिलाको आफ्नो स्वास्थ्य परिस्थिति र इच्छा अनुसार सुरक्षित रूपमा प्रजनन स्वास्थ्य सम्बन्धी निर्णय गर्न सक्ने वातावरण निर्माण गर्ने पनि हो। त्यसै गरी सुत्केरी विदा, प्रसूति स्याहारमा पुरूष कर्मचारीको सहभागिता, गर्भपतन सम्बन्धी स्पष्टता, प्रसूति सेवा दिन इन्कार गर्न नपाइने व्यवस्था र आपतकालीन सेवाको प्रभावकारी कार्यान्वयन, यी सबैलाई हामीले सुविधा होइन महिलाको अधिकार र राज्यको दायित्वको रूपमा लिन आवश्यक छ। सभामुख महोदय, त्यसैले संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको मौलिक हकलाई व्यवहारमै प्रभावकारी बनाउने र प्रसूति सेवालाई अझ सुरक्षित, गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य बनाउने उद्देश्यले प्रस्तुत यो विधेयकको सैद्धान्तिक अवधारणाप्रति
1: मान्य सदस्य समीक्षा बास्कोटा, त्यसपछि मान्य सदस्य टोका भद्र हमाल।
2: सम्माननीय सभामुख महोदय, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयकलाई समर्थन गर्दै मेरा केही धारणाहरू यहाँ राख्न चाहन्छु। यो विधेयकको राम्रो पक्षहरू त मान्यज्यूहरूले राखि नै सक्नु भएको छ। 3 मिनट भएको कारणले मैले मेरा धारणा र यसमा केही अपुरो आएका विषयहरूलाई मात्र उजागर गर्न चाहे। सर्वप्रथम त हामीले सुरक्षित मातृत्व र प्रजनन अधिकारलाई कसरी व्याख्या गरिराखेका छौं भन्ने कुरा हो। यो चाहिँ हामीले 6 महिनामा 3 महिनामा मात्र लिमिट गर्यौं भने हामी रङ डिरेक्सनतिर जान्छौं। सो यो त हाम्रो लाइफ प्लानिङको विषय पनि आउँछ, त्यस पछाडि गएर बच्चालाई हामी कसरी हुर्काउँछौं भन्ने विषयसँग पनि जोडिएको छ। र सुरक्षित मातृत्वलाई चाहिँ हामीले बच्चा जन्माउने विषयलाई मात्र जोडेर डेलिभरी र पोस्ट डेलिभरीलाई मात्र जोड्यौं भने ड्यूरिङ द प्रेग्नेन्सीको हामीले छुटाउनु हुँदैन र त्यसलाई गर्दाखेरि चाहिँ हामीले पोसिलो खाना खाने कुरा कतिको खाएको छौं र योभन्दा अगाडि मात्र पनि आमाको दूधको विषयमा हामी छलफल गरिराखेको थियौं। त्यो कुरा त मैले ड्यूरिङ द प्रेग्नेन्सी पिरियड भरि मैले कति पोसिलो आहार खान पाइराखेको छु या छैन भन्ने कुराले पनि डिटरमाइन गर्छ। भनिसके पछाडि हामीले यो सबै कुरालाई ध्यान दिनुपर्छ र राज्यले चाहिँ भनौँ न एउटा विदाको सेन्टिमेन्टलाई मात्र क्याच गर्ने कि ओभरअल त्यो जर्नीलाई क्याच गर्ने भन्दाखेरि चाहिँ ओभरअल त्यो जर्नीलाई क्याच गर्ने र त्यो जर्नी क्याच गर्दाखेरि बरु हामीले आमाहरूलाई पोसिलो आहार दिनको लागि भनौँ न काहीँनेरी सहुलियत पसलहरू त्यस्तो सञ्चालनमा पो ल्याउन सक्छौ कि प्री एण्ड पोस्ट प्रेग्नेन्सी आफ्टर डेलिभरी भन्ने कुरा. छ महिना बिदा र 42 दिन प्याटर्निटी लिभ एकदमै राम्रो कन्सेप्ट आएको छ, एकदमै राम्रो. म मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु. तर इज इट प्र्याक्टिकल भन्ने चाहिँ बिगर क्वेसन छ, किनभने हामी जुन समाजमा बसिराखेका छौँ 77 वटा जिल्ला र ग्रामीण महिला जहाँनिर महिलाहरूले अस्ति भर्खरै एउटा महिलाको केस यहाँनिर हामी अझै पनि बहस गरिराखेका छौँ, त्यस्तै कालीकोटको केस, अन्य केसहरू पनि छन् भनिसके पछाडि 6 महिना बिदा प्र्याक्टिकल छ कि छैन? हामीले गैर सरकारी संस्थालाई पनि त्यसमा इन्भल्भ गर्ने भनेका छौँ, तर मन्त्रीज्यू मान्य मन्त्रीज्यूको म विशेष ध्यानाकर्षण गराउन चाहे. मन्त्रीज्यू आफै स्वास्थ्य फिल्डबाट हुनुहुन्छ, यहाँनिर यस्ता स्वास्थ्य संस्थाहरू पनि छन् जहाँनिर चाहिँ डक्टर्सहरूलाई नर्सेसहरूलाई त्यो बाहिर आउँदैन तर बच्चा नजन्माउने क्लज राखेर कन्ट्र्याक्ट गरिएको हुन्छ. भनिसके पछाडि हामी कुन डिरेक्सनतिर गइरहेछौँ? त्यो लिभ मात्र आवश्यकता हो कि साँच्चीकै हाम्रो कार्यस्थल चाहिँ बालबच्चा मैत्री बनाउनु पनि आवश्यकता हो? हामीले त्यतातिर पनि छलफल गर्नुपर्छ जस्तो लाग्छ. र यो 6 महिना र 42 दिनको बिदालाई चाहिँ पोस्ट डेलिभरी मात्र नगरेर यो कति भागमा डिभाइड गर्ने र हाम्रो व्यवहारिकता सुहाउँदो गर्ने कि भन्ने मेरो भयो. अर्को चाहिँ गर्भपतनलाई वी निड मोर टाइम फर डिस्कसन. यति छोटो समयमा गर्भपतन विषयमा बोल्न सकिँदैन त.
1: माननीय सदस्य टोका भद्र हमाल, त्यसपछि माननीय सदस्य आकृति अवस्थी.
3: सम्माननीय सभामुख महोदय, आज म सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 छलफलका क्रममा केही महत्वपूर्ण सुझावहरू राख्न चाहन्छु. सुरक्षित मातृत्व कुनै सुविधा होइन, महिलाको मौलिक अधिकार हो. नेपालको संविधानले महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारले सुनिश्चित गरेको छ, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी राज्यको हो. नेपालले मातृ शिशु मृत्यु दर घटाउने प्रयास गरेको छ. सन् 1996 प्रति 1,00,000 जीवित जन्ममा 539 मातृ मृत्यु रहेकोमा सन् 2021 यो संख्या 151 झरेको छ. तर 151 झर्नु उपलब्धि भए पनि एकजना पनि महिला ज्यान बचाउन सकिने अवस्थामा मृत्यु हुनु स्वीकार्य होइन. अझ गम्भीर कुरा के छ भने मातृ मृत्युको प्रमुख कारण मध्ये प्रसूतिको समस्या हुने, अत्यधिक रक्तस्राव रहेको तथ्य स्वास्थ्य सम्बन्धी अध्ययनले देखाएको छ. त्यसैले मेरो प्रश्न छ, कानून बनाउने मात्र कि कानूनले दिएको अधिकार प्रत्येक महिलाको घर दैलोमा पुर्याउने? संशोधनको विधेयकले दुर्गम क्षेत्रका गर्भवती महिला, किशोरी, गरीब तथा सीमान्तकृत समुदायका महिला र अपाङ्गता भएका महिलाको वास्तविक समस्यालाई पर्याप्त रूपमा सम्बोधन गर्नुपर्छ. सरकारले प्रत्येक गर्भवती महिलाले समयमै गर्भ जाँच, सुरक्षित प्रसूति, आकस्मिक प्रसूति सेवा र प्रसूति पछिको उपचार पाउने सुनिश्चित गर्नुपर्छ. स्वास्थ्य संस्थामा आवश्यक औषधि, रगत, दक्ष जनशक्ति, एम्बुलेन्स र 24 घण्टा आकस्मिक प्रसूति सेवा उपलब्ध नभएसम्म कागजमा लेखिएको अधिकार व्यवहारमा अधिकार बन्न सक्दैन. त्यसैले प्रजनन स्वास्थ्यको अधिकार भनेको गर्भवती भएपछि मात्रको अधिकार होइन. नेपालमा आधुनिक गर्भनिरोधक साधनको प्रयोगमा प्रगति भए पनि सेवा पहुँच र आवश्यकता बीच अझै अन्तर रहेको तथ्यले हामीलाई थप काम गर्नुपर्ने देखाउँछ. उच्च मातृ मृत्युदर भएका क्षेत्रमा विशेष मातृ तथा प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनुपर्छ. प्रत्येक स्थानीय तहमा कम्तीमा आधारभूत आकस्मिक प्रसूति सेवा, दक्ष स्वास्थ्य कर्मी, आवश्यक औषधि र रगतको उपलब्धता सुनिश्चित गर्नुपर्छ. आर्थिक अवस्था कमजोर भएका महिलाका लागि स्वास्थ्य प्रजनन स्वास्थ्य सेवा निशुल्क र सहज बनाइनुपर्छ. अन्त्यमा कुनै पनि महिलाले उपचार नपाएर, रगत नपाएर, एम्बुलेन्स नपाएर, स्वास्थ्य संस्था टाढा भएर वा आर्थिक अभावका कारण ज्यान गुमाउन नपरोस्. यो संशोधन विधेयक केवल ऐनका
1: मान्य सदस्य आकृति अवस्थी त्यसपछि मान्य सदस्य ज्ञानेन्द्र सिंह महता
4: सभामुख महोदय नेपालको संविधानको धारा 38(2)ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी मौलिक हकका रूपमा ग्यारेन्टी गरेको छ यो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न बनेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 कार्यान्वयनको क्रममा देखिएका व्यावहारिक जटिलता अन्तर्राष्ट्रिय प्रतिबद्धता र परिवर्तित सामाजिक अवस्थालाई सम्बोधन गर्न सरकारले यो संशोधन विधेयक पेश गरेको देखिन्छ र यो सकारात्मक र समय सान्दर्भिक रहेको छ यो विधेयकले मातृ स्वास्थ्य शिशु अधिकार महिलाको प्रजनन अधिकारलाई प्रवर्धन गर्ने दिशामा निकै महत्वपूर्ण र दूरगामी सुधारहरू अगाडि बढ़ाएको छ सुत्केरी विदा र प्रसूति स्याहार विदामा विस्तार गर्ने क्रममा सरकारी गैर सरकारी वा निजी क्षेत्रमा कार्यरत महिलाहरूका लागि तलब सहितको सुत्केरी विदा 58 दिनबाट बढ़ाएर 6 महिना पुर्याउनु अत्यन्त सराहनीय छ यसले शिशुको पूर्ण स्तनपान पाउने अधिकार सुनिश्चित गर्नुका साथै बाल मृत्यु दर घटाउने कुरामा पनि योगदान पुर्याउनेमा हामी विश्वस्त छौं पुरूष कर्मचारीका लागि प्रसूति स्याहार विदा 15 दिनबाट बढ़ाएर 42 दिन पुर्याउनुले यो साझा जिम्मेवारीलाई प्रवर्धन गर्दछ नवजात शिशुको मृत्यु भएको अवस्थामा पनि आमाको शारीरिक र मानसिक पुनरुत्थानका लागि 98 दिनको तलब सहितको विदाको प्रावधान राख्नु सरकारको संवेदनशील कदम हो प्रजनन स्वास्थ्य र गर्भावस्थामा हुने हिंसाको अन्त्यका लागि गरिएको प्रयासमा विधेयकले गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि हुने शारीरिक मानसिक वा यौनजन्य हिंसालाई दण्डनीय अपराधको रूपमा परिभाषित गर्नु एक ऐतिहासिक कदम हो यसले महिला विरूद्ध हुने सबै प्रकारका हिंसाको अन्त्य गर्न मदत गर्नेछ भन्ने हामीले विश्वास राखेका छौं विधेयकले विपद वा महामारीको समयमा सुरक्षित मातृत्व आकस्मिक प्रसूति सेवा र सुरक्षित गर्भपतन सेवालाई प्राथमिक सेवाका रूपमा निरन्तरता दिने र नवीनम वैज्ञानिक प्रविधिको प्रयोग गर्ने व्यवस्था छप गरेको छ नेपालको सन्दर्भमा यो एक दूरदर्शी कदम रहेको छ यसमा धेरै कुराहरू समेटिए तापनि यसको विधेयकको थप परिमार्जनका लागि मुलुकी अपराध संहिता 2074 मिल्ने गरी कायम गर्नु जरूरी देखिन्छ र साथै सुत्केरी विधाको व्यावहारिक कार्यान्वयन निजी क्षेत्र गैर सरकारी संस्थाको दायित्वको विषयमा थप स्पष्टता ल्याउन जरूरी देखिन्छ कानून बमोजिमको गर्भपतनका लागि निशुल्क र सुरक्षित गर्भपतन सेवाको ग्यारेन्टी पनि नेपाल सरकारले गर्नुपर्ने हुन्छ त्यसपछि विकट र दुर्गम क्षेत्रमा जटिल अवस्थामा गर्भवती महिलाका लागि एयरलिफ्टिङको कुराहरू र मेटर्निटी वेटिङ होमको कुराहरू पनि नेपाल सरकारले सुनिश्चित गर्नुपर्दछ र साथै अपाङ्गता मैत्री संरचना सांकेतिक भाषा र गोपनीयताका लागि आवश्यक पूर्वाधारको मापदण्ड पनि हामीले सुनिश्चित गर्न सक्नुपर्छ यस्ता लगायतका व्यवस्था विधेयकमा थप गर्न आवश्यक देखिन्छ र यस विधेयकका छलफल पश्चातको परिमार्जनले विधेयकको कानूनी व्यवस्थालाई असंगठित क्षेत्र
1: मान्य सदस्य ज्ञानेन्द्र सिंह महता त्यसपछि मान्य सदस्य खुशबु ओली
5: सम्मान्य सभामुख महोदय मान्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताज्यूले यस सदनमा पेश गर्नुभएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 सामान्य छलफलमा सहभागी हुँदै केही महत्वपूर्ण विषयहरू यस सामान्य सदन मार्फत राख्न चाहन्छु सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य कुनै सुविधा मात्र होइन यो प्रत्येक नागरिकले मौलिक स्वास्थ्य अधिकारसँग जोड़िएको विषय हो संविधानले महिलाहरूको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारलाई सुनिश्चित गरेको छ त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यमान कानूनलाई समयानुकूल बनाउन पनि आवश्यक छ सामान्य सभामुख महोदय सुरक्षित मातृत्व कुरा गर्दा केवल गर्भावस्था र प्रसूतिको समयमा अस्पताल पुग्ने विषय मात्र होइन गर्भधारण पूर्वको स्वास्थ्य अवस्था गर्भावस्थाको नियमित परीक्षण सुरक्षित प्रसूति प्रसूतिपछिको सेवा र नवजात शिशुको स्वास्थ्य तथा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवाको पहुँचलाई एकीकृत रूपमा हेर्ने आवश्यक छ विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाले अझै पनि गुणस्तरीय मातृ स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन् आर्थिक अवस्था भौगोलिक दूरी यातायातको अभाव र दक्ष स्वास्थ्य कर्मीको कमी र समयमा उपचार नपाउने अवस्थाले मातृ तथा नवजात स्वास्थ्य सेवा अझै चुनौती थपिएको छ त्यसैले कानून संशोधनसँगै सेवा कहाँ र कसरी पुग्छ भन्ने प्रश्न पनि महत्वपूर्ण छ कञ्चनपुर तथा सुदूरपश्चिमका दुर्गम क्षेत्रको अनुभव हेर्दा गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थासँग पुर्याउन आफैमा चुनौतीको विषय छ। काठमाडौँसँग तुलना गरेर सुदूरपश्चिमका लागि नीति नियम बनाउँदा त्यो अन्याय हुन्छ जस्तो लाग्छ। कतिपय अवस्थामा सामान्य प्रसूति सेवा उपलब्ध भए पनि जटिल अवस्थामा आएपछि विशेषज्ञ सेवा र आकस्मिक उद्धारको अभाव देखिन्छ। आकस्मिक उद्धार कुनै जिल्ला विशेष मात्र नभई सतहत्तरवटै जिल्लामा आवश्यक अनिवार्य हुने गरी लागू गर्नुपर्दछ। त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु, सुरक्षित मातृत्व सम्बन्धी कानूनी अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न आकस्मिक प्रसूति सेवा, विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आवश्यक औषधि तथा उपकरण, रक्त संचार सेवा र नवजात शिशु उपचार तथा र आवश्यक स्वास्थ्य शीघ्र रेफरल तथा उद्धार प्रणालीलाई सुदृढ गरियोस्। प्रजनन स्वास्थ्य अधिकारको अर्को महत्वपूर्ण पक्ष भनेको महिलाको आफ्नो स्वास्थ्य र प्रजनन सम्बन्धी निर्णयमा समान गोपनीयता र मर्यादा कायम हुनु हो। स्वास्थ्य सेवामा कुनै पनि नागरिकले भेदभाव रहित सुरक्षित र सम्मानजनक सेवा पाउने वातावरण सुनिश्चित गर्नुपर्दछ। अन्त्यमा यस विधेयकले हरेक महिलाको सुरक्षित गर्भावस्था, सुरक्षित प्रसूति, गुणस्तरीय प्रजनन, स्वास्थ्य सेवा पाउने अधिकारलाई व्यवहारमै सुरक्षित गर्न आधार तय गरोस्। विशेष गरी सुदूरपश्चिम लगायत दुर्गम र ग्रामीण क्षेत्रका महिलालाई केन्द्रमा राखेर स्वास्थ्य सेवाको पहुँच विस्तार तथा दक्ष जनशक्ति उपलब्धता, आकस्मिक उद्धार र रेफरल प्रणालीको सुदृढीकरण तथा सेवाको गुणस्तर सुधार हुने अपेक्षासहित म यस विधेयकको समर्थन गर्दछु। धन्यवाद।
1: माननीय सदस्य खुशबु ओली, त्यसपछि माननीय सदस्य पुष्पा कुमारी चौधरी।
6: माननीय सभामुख महोदय, सुरक्षित मातृत्व भनेको बच्चा जन्माउने प्रक्रिया सुरक्षित बनाउनु मात्र होइन, गर्भधारणदेखि प्रसूति र त्यसपछिको अवस्थामा महिलाको जीवन, स्वास्थ्य, सम्मान र अधिकार सुरक्षित गर्नु हो। आज हामीले छलफल गरिरहेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयकको मूल उद्देश्य यही अधिकारलाई अझ प्रभावकारी, गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य बनाउनु हो। विधेयकले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा, गर्भवती महिलालाई सेवा दिन आर्थिक वा अन्य कारणले इन्कार गर्न नपाइने व्यवस्था, गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म हुने हिंसालाई कसुर मान्ने, प्रसूति विधा विस्तार गर्ने र विपदको समयमा सुरक्षित मातृत्व तथा आकस्मिक प्रसूति सेवालाई प्राथमिकता दिने जस्ता महत्वपूर्ण व्यवस्था प्रस्ताव गरेको छ। यी व्यवस्थाको म समर्थन गर्छु, तर कानून बनाउनु मात्र पर्याप्त हुँदैन, कानूनले गाउँको गर्भवती महिलासम्म सेवा पुर्याउनुपर्छ भन्ने हो। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सन् 2023 मातृ मृत्यु अनुपात प्रति लाख जीवित जन्ममा 142 रहेको छ, प्रगति भएको छ, तर यो अझै शून्यको नजिक पुगेको छैन। नेपालकै मातृ मृत्यु अध्ययनले प्रसूति रक्तस्रावलाई मातृ मृत्युको प्रमुख कारणको रूपमा देखाएको छ। त्यसैले दक्ष स्वास्थ्यकर्मी नपुगेका दुर्गम स्वास्थ्य संस्थामा यो कानून कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य प्रश्न हो। जोखिममा परेका गर्भवती महिलालाई समयमै रिफर गर्ने, एम्बुलेन्स उपलब्ध गराउने र आवश्यक आकस्मिक सुरक्षा उपचार सुनिश्चित गर्ने स्पष्ट संयन्त्र कहाँ छ भन्ने अर्को प्रश्न हो। विधेयकले सुरक्षित गर्भपतनको लागि स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सूचीकृत गर्ने व्यवस्था गरेको छ। यो पहुँच र नियमन दुवैको दृष्टिले महत्वपूर्ण छ, तर सूचीकृत गर्ने प्रक्रिया अत्याधिक जटिल भयो भने सेवा लिन टाढा जानुपर्ने अवस्था आउन सक्छ। त्यसैले सूचीकरणको मापदण्ड स्पष्ट, पारदर्शी र सेवाग्रही मैत्री बनाउनुपर्छ। विशेष गरी दुर्गम तथा विपदको अवस्थामा सेवा अवरूद्ध नहुने अवस्था आवश्यक छ। त्यस्तै गर्भपतन सम्बन्धी केही अवस्थामा जुनसुकै अवधिको गर्भ भन्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसको संवेदनशील प्रावधानमा चिकित्सकीय मापदण्ड, विशेषज्ञको राय, सहमति र निर्णय प्रक्रिया स्पष्ट हुनुपर्छ, ताकि कानूनको उद्देश्यले महिलाको स्वास्थ्य सुरक्षा हो भन्ने कुरा व्यवहारमा पनि सुनिश्चित होस्। यो थप छलफलको विषय बन्छ। प्रसूति विधालाई कम्तीमा 6 महिनासम्म तलब सहित पाउने प्रस्ताव पनि महत्वपूर्ण छ, तर यहाँ सरकारसँग अर्को प्रश्न छ। सरकारी मात्रै होइन, निजी र गैर सरकारी क्षेत्रमा कार्यरत महिलाले पनि यो अधिकार व्यवहारमै पाउने सुनिश्चितता कसरी गर्न सकिन्छ? यसको अनुगमन र उल्लंघन भएमा प्रभावकारी उपचारको व्यवस्था के हो? यस विधेयकमा म एउटा महत्वपूर्ण संक्रमणकालीन व्यवस्था समेट्न आग्रह गर्दछु। यदि विधेयक पारित भएर प्रसूति विधा 6 महिना कायम गरिन्छ भने विधेयक लागू हुँदाका बखत प्रसूतिका विधामा रहेका आमाहरूलाई पनि नयाँ व्यवस्थाको बाँकी सुविधा हुने स्पष्ट व्यवस्था लागू हुनुपर्छ। उदाहरणका लागि कुनै आमा नयाँ व्यवस्था लागू हुँदा 2 महिना प्रसूति विधा लिइसक्नु भएको अवस्थामा हुनुहुन्छ भने उहाँले बाँकी 4 महिनाको विधा पाउने व्यवस्था हुनुपर्छ। कानून लागू हुने मिति फरक पर्दैमा एउटै अवस्थामा रहेका आमा बीच सुविधामा विभेद हुनु हुँदैन।
1: माननीय सदस्य पुष्पा कुमारी चौधरी, त्यसपछि माननीय सदस्य अमृता बिक।

0: सम्मानीय सभामुख महोदय, आज सुरक्षित मातृ तथा प्रजन स्वास्थ्य सम्बन्धी पहिलो संशोधन 2083 गर्ने महत्वपूर्ण अवसर आफ्नो केही सुझावहरू राख्न चाहन्छु। सुरक्षित मातृत्व र प्रजन स्वास्थ्य कुनै एक वर्ग वा समुदायको मात्र विषय होइन, यो मानव अधिकार र महिला अधिकार र स्वास्थ्य अधिकार र समग्र सामाजिक विकाससँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले प्रस्तावित संशोधनले कानून व्यवस्था मात्र होइन त्यसको वास्तविक कार्यान्वयनलाई समेत केन्द्रमा राखी आवश्यक देखिएको छ। त्यसैले हरेक महिलाको आफ्नो भौगोलिक अवस्था, आर्थिक क्षमता, जात, भाषा वा सामाजिक पृष्ठभूमि आधारमा भेदभाव नभोगी गुणस्तरीय प्रजन स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित हुनुपर्छ। विशेष गरी दुर्गम तथा ग्रामीण क्षेत्रमा सुरक्षित गर्भ व्यवस्था, प्रसूति र आकस्मिक प्रसूति सेवा र परिवार नियोजन तथा प्रसूति पश्चात पहुँच र अझ प्रभावकारी बनाउनुपर्छ। त्यसै गरी किशोरी तथा युवाको प्रजन स्वास्थ्यलाई विशेष प्राथमिकता दिन आवश्यक। विद्यालय तथा समुदायमा वैज्ञानिक, व्यावहारिक र उमेर अनुकूल प्रजन स्वास्थ्य शिक्षा उपलब्ध गराउन आवश्यक देखिएको छ। किशोर र किशोरीलाई गोपनीयता कायम हुने र भेदभाव रहित वातावरण परामर्श तथा सेवा प्राप्त गर्ने व्यवस्था हुनुपर्छ। महिलाको स्वायत्तता, गोपनीयता र सुनिश्चित निर्माणको अधिकार संशोधन अझ स्पष्ट व्यावहारिक रूपमा सुनिश्चित गर्नुपर्छ। स्वास्थ्य सेवाका क्रम महिलाको सम्मान र गोपनीयता कुनै पनि अवस्थामा उल्लङ्घन नहुने व्यवस्था आवश्यक देखिएको छ। सम्मानीय सभामुख महोदय, कानून प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको क्षमता र स्वास्थ्य कर्मीको दक्षता बढाउनु पर्छ। आवश्यक औषधि उपकरण, दक्ष जनशक्ति, आकस्मिक सेवा उपलब्धता सुनिश्चित नगरी कानूनी अधिकार र व्यवहारमा कार्यान्वयन गर्न कठिन हुन्छ। तर कानून कार्यान्वयनको नियमित अनुगमन र जवाबदेहिता स्पष्ट व्यवस्था हुनुपर्छ। अधिकार र उल्लङ्घन भएमा गुनासो, सुनवाई, उपचार तथा आवश्यक सुधारका लागि सरल र प्रभावकारी संयन्त्रको निर्माण हुनुपर्छ। अन्तमा मेरो आग्रह यो छ कि संशोधन बनाउँदा कानूनको भाषा मात्र होइन त्यसैले नागरिकको जीवनमा पर्ने वास्तविक प्रभावलाई केन्द्रमा राखौं। सुरक्षित मातृत्व, सम्मानजनक प्रजन स्वास्थ्य सेवा र महिलाको निर्माण गर्ने अधिकार सुनिश्चित गर्न सके मात्र हामी स्वास्थ्य समान र न्यायपूर्ण समाज निर्माण गर्न सक्छौ। त्यसैले यो प्रस्तावित संशोधनलाई समर्थन गर्दै आफ्ना विचारहरू यही अन्त गर्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य अमृता विक, त्यसपछि माननीय सदस्य गोविन्द पन्थी।
2: सम्माननीय सभामुख महोदय, यत्र नारेस्तु पूजन्ते रमन्ते तत्र देवताए, अर्थात जहाँ नारीको सम्मान र पूजा आधार हुन्छ त्यहाँ देवताहरू रमाउँछन्, तर जहाँ उनीहरूको सम्मान हुँदैन त्यहाँ गरिएका सम्पूर्ण सकारात्मक र धार्मिक कार्यहरू विफल हुन्छन्। आज म नारीको सम्मान, स्वतन्त्र खुशीको आधिकारिक कर्म बुझ्ने कानून बनाउने स्थलमा छु, जसले पक्कै आधा आकाश मानिने नारीलाई आत्मविश्वासका साथ स्वाभिमानी भएर बाँच्ने रम्ने अधिकार व्यवस्था गर्नेछ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 पूर्ण समर्थन गर्दै म आफ्नो भनाई राख्न चाहन्छु। करण्डी वा हार्ड नाता, करण्डी जस्तो पार्श्विक पीड़ा भोगेका 18 वर्ष मुनिका बालबालिकालाई अन्यायपूर्ण गर्भ बोक्नु पर्ने बाध्यताको भुमरी फुकाई जति सुकै महिनाको गर्भलाई पनि सुरक्षित गर्भपतन गर्न पाउने अधिकार दिनु कानूनी सुधार मात्र होइन, उनीहरूले गुमेको आत्मसम्मान र जीवन बचाउने मानवीय कदम हो। दोस्रो, महिलाको इच्छा विपरीत धम्की वा प्रबलनमा पारेर कोखमाथि गरिने अत्याचारलाई बलपूर्वक गर्भपतनको रूपमा दण्डनीय बनाइएको छ। गर्भ अवस्थामादेखि सुत्केरी हुन्जेलसम्म महिलाले भोग्नुपर्ने शारीरिक, मानसिक हिंसालाई अपराध मान्नुले मात्र आमाहरूलाई समाजमा सुरक्षित श्वास फेर्ने वातावरण पक्कै दिनेछ। तेस्रो, कामकाजी आमाहरूका लागि 6 महिनाको तलब सहितको प्रस्तुति विदा र बुवाहरूका लागि 42 दिनको प्रस्तुति स्याहार विदा केवल विदा होइन, यो त नवजात शिशु र आमाको स्वास्थ्यप्रतिको राज्यको आधार हो। जब पैसाको अभावमा कुनै पनि आमाले अस्पतालको ढोकामा छटपटाउनु पर्ने छैन। चौथो यो विधायक युगान्तकारी छ तर नेपालमा महिलाको गरिबीको फाइदा उठाई अवैध सरोग्रेसी मार्फत पाठेघरको जुन व्यापार भइरहेको छ त्यसले महिलाको अस्मिता र मातृत्वको हुर्मत लिएको छ तर कुर अभ्यासलाई रोक्न म मन्त्रीज्यूको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, हाम्रा दिदी बहिनी र छोराछोरीहरू न्याय सुरक्षा र सम्मान दिने यस विधेयकलाई सर्वसम्मत रूपमा पारित गर्न म अपील गर्दछु। धन्यवाद।
1: माननीय सदस्य गोविन्द पन्थी, त्यसपछि सुमनिमा उदास।
3: सम्मानीय सभामुख महोदय, आज म सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075लाई पहिलो संशोधन गर्न बनेको विधेयक 2083माथि सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्न उपस्थित भएको छु। सभामुख महोदय, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य कुनै सुविधा मात्र होइन, यो महिलाको स्वास्थ्य, सम्मान, आत्मनिर्णय र जीवनसँग जोडिएको मौलिक अधिकार हो। त्यसैले यस सम्बन्धी कानूनी व्यवस्था व्यवहारमै महिला मैत्री सुरक्षित र प्रभावकारी हुन आवश्यक छ। साबिक कानूनी व्यवस्थामा कतिपय अवस्थामा गर्भपतनलाई दण्डनीय बनाइएको तथा असुरक्षित र जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने, कतिपय अवस्थामा ज्यान समेत जोखिममा पर्न सक्ने अवस्था हामीले देखेका छौं। त्यसैले सूचीकृत स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीको संलग्नतामा सुरक्षित गर्भपतन गराउने र त्यसपछि आवश्यक स्वास्थ्य परीक्षण तथा अभिलेख व्यवस्थापन गर्ने विषय अत्यन्त महत्वपूर्ण छ। विशेष गरी उमेर नपुगेका बालिका वा हाड नातकरणीबाट गर्भवती भएका महिलाको अवस्था अझ संवेदनशील हुन्छ। यस्ता पीड़ितलाई कानूनी तथा प्रशासनिक जटिलताको कारण सुरक्षित स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था आउनु हुँदैन। गर्भधारणको कारण नै पीड़ित भएको व्यक्तिलाई थप मानसिक र सामाजिक पीड़ा दिने होइन, उसको स्वास्थ्य, सुरक्षा र सम्मानलाई पहिलो प्राथमिकता दिनुपर्छ। सभामुख महोदय, यस विधेयकमा सुत्केरी विदालाई 98 दिनबाट बढ़ाएर 6 महिनासम्म पुर्याउने तथा नवजात शिशु र आमाको हेरचाह हुन सकोस् भन्ने उद्देश्यका साथ श्रीमानलाई समेत 42 दिनसम्मको विदाको व्यवस्था गर्ने प्रस्ताव सकारात्मक छ। यसले मातृ तथा शिशु स्वास्थ्यमा मात्र होइन परिवारको जिम्मेवारीलाई पनि साझा बनाउनेछ। तर म यहाँ एउटा महत्वपूर्ण विषयमा सरकार र सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु। कानूनमा अधिकार लेखेर मात्र अधिकार स्थापित हुँदैन, त्यसको कार्यान्वयन सुनिश्चितता पनि कानूनमै हुनुपर्छ। कतिपय अवस्थामा कर्मचारीले पाउनुपर्ने मातृत्व वा प्रसूति सम्बन्धी विधा साबिकी व्यवस्थामा समेत नपाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएको, गर्भ तुइएको र विधा नदिने अधिकार विरूद्ध कानूनी उपचार खोज्नुपर्ने अवस्था समेत हामीले देखेका छौं। त्यसैले मेरो सुझाव छ, कानूनले तोकेको मातृत्व तथा प्रसूति विधा नदिने, अनावश्यक रूपमा रोक्ने वा अधिकार प्रयोग गर्न बाह्र पुर्याउने जिम्मेवार अधिकारी वा रोजगारदातामाथि के कस्तो कारवाही हुने भन्ने कुरा स्पष्ट र प्रभावकारी रूपमा सुनिश्चित गरिनुपर्छ। अन्तत महिलाले अधिकार माग्नकाले धाउनुपर्ने होइन, कानूनले दिएको अधिकार सहज रूपमा प्राप्त गर्ने वातावरण राज्यले सुनिश्चित गर्नुपर्छ। यी सुझावसहित विधेयकलाई थप परिष्कृत, व्यावहारिक र कार्यान्वयनमुखी बनाउन आग्रह गर्दै आफ्नो यो विधेयकको समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य सुमनिमा उदास, त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी।
4: सम्मान्य सभामुख महोदय, म सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075लाई संशोधन गर्न बनाएको विधेयकमाथि विचार गरियोस् भन्ने सैद्धान्तिक छलफलमा आफ्नो केही चासो र धारणा राख्न चाहन्छु। मैले आज बोल्नु सान्दर्भिक छ भनेर ठाने, किनभने आज विश्वमै प्रोग्रेसिभ मानिने देशहरूमा मातृत्व र प्रजनन बारे डिबेट हुने गर्दा हामी निकै खुला र प्रगतिशील छौं जस्तो लाग्यो यो विधेयक पढ्दै गर्दा, र यो मलाई गर्व लागेको कुरा नै हो। समग्रमा यो विधेयकका प्रावधानहरू अत्यन्त सकारात्मक छ। जस्तै आर्थिक कारण देखाएर गर्भदान वा प्रसूति सेवा प्रदान गर्न इन्कार गर्न नपाइने, गर्भ अवस्था तथा सुत्केरी अवस्थामा हिंसा निषेध गर्ने, महिलालाई 6 महिनाको तलब सहितको सुत्केरी विदा दिने, विपदको समयमा प्राथमिकता दिने जस्ता प्रस्तावहरू महत्वपूर्ण र स्वागत योग्य छ। साथै पुरूषलाई समेत 42 दिनको विदाको प्रस्तावले मातृत्वलाई केवल महिलाको जिम्मेवारी नभए महिला र पुरूष दुवैको साझा जिम्मेवारीका रूपमा राख्न गरेको प्रयास स्वागत योग्य छ। तर सभामुख महोदय, विधेयकको प्रावधान जति महत्वपूर्ण छ त्यसलाई कार्यान्वयन गर्नु पाटो पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यस सन्दर्भमा मेरो केही चासोहरू छन्। गर्भपतन अबोर्सन सेवालाई छुट्टै पर्मिशन प्राप्त संस्थामा मात्र सीमित नगरी मान्यता प्राप्त संस्था वा स्वास्थ्य कर्मीबाट उपलब्ध गराउने प्रस्ताव एक्सेस बढाउनु स्वागत योग्य छ। तर यस्तो गर्दा सेवाका गुणस्तर, स्वास्थ्य र सुरक्षामा कम्प्रोमाइज नहोस् भन्नेमा हामी सजग हुनुपर्छ। खास गरी नेपालमा सन् 2002 अबोर्सन लिगलाइज गरेपछि इतिहासमा पहिलोपल्ट फिमेल भन्दा मेल चाइल्डहरू बढ़ी जन्मिनु थालेको देखिन्छ, जसमा प्रत्यक्ष रूपमा अवैध फिमेल फिटोसाइड प्रमुख कारण हो। त्यसकारण यो इश्यूलाई सरकारले गम्भीरतापूर्वक रूपमा लिनुपर्छ। त्यस्तै अदालतले कानूनको इन्टरप्रेट गर्दा लेजिस्लेटिभ इन्टेन्टको रूपमा कानून निर्माणको क्रममा प्रयोग भएका भाषाहरूलाई पनि हेर्छ। तर महिलालाई 6 महिना विदा दिनुपर्ने प्रावधानको औचित्यमा मेनली महिलाहरू रोजगारीमा जाने क्रम बढ़ेको कारण ब्रेस्ट फिडिङ घटेको विषयलाई सम्बोधन गर्न खोजिएको छ, जबकि यसको औचित्य महिलाको स्वास्थ्य, शिशुको स्वास्थ्य र महिलाको काम गर्न अधिकारलाई सँगसँगै सुरक्षित गर्नु हो। त्यसैले यो विधेयकको सैद्धान्तिक आवश्यकतामाथि स्वीकृति जनाउँदै म सरकारलाई सकारात्मक इन्टेन्सनले विधेयक ल्याउँदै गर्दा यसको इम्प्लिमेन्टेशन र सँगसँगै आउन सक्ने नुआन्सेसहरूलाई पनि ख्याल गर्नु ध्यानाकर्षण।
1: माननीय सदस्य साजिता खातुन सिद्दिकी, त्यसपछि माननीय सदस्य सशती लामा। माननीय सदस्य किन उठ्नु भएको? मान्य सदस्यलाई माइक दिने, 1 मिनट भित्र आफ्नो कुरा राख्नु।
5: सामान्य सभामुख महोदय, हुम्ला जिल्ला सिंहकोट गाउँपालिका 2 निवासी स्थानीय बासिन्दाहरू जड़ीबुटी संलग्नका लागि खारपुनाथ गाउँपालिका 5 र चंखेली गाउँपालिका 4 को सिमानामा पर्ने लुङ्गे क्षेत्रमा जड़ीबुटी संलग्नका लागि 3 जना पुरूष र 7 जना महिला गरी जम्मा 10 जना व्यक्तिहरू मिति 2005 महिना 30 गते घरबाट हिँडी सम्बन्धित स्थानमा पुगेका र मिति 2083 6 महिना 8 गतेदेखि हालसम्म पनि परिवारहरू सम्पर्कमा नआएको हुँदा उहाँहरूको अवस्था अज्ञात छ। सरकारलाई बारम्बार बिहानदेखि चाहिँ सबै प्रशासनिक निकाय लागेको हुन्छ, तर अहिलेसम्म हेलिकप्टर पठाउन सकेको छैन र उद्धार पनि गर्न सकेको छैन। यो पहल गर्दा गर्दै ढिलो भयो यो, र उहाँहरू कहाँ हुनुहुन्छ भन्ने कुरा पनि, त्यो लोकेसन पनि अहिलेसम्म ठ्याक्कै ट्र्याक भएको छैन। त्यसकारण छिटोभन्दा छिटो हुम्लामा अज्ञात अवस्थामा रहनुभएको 10 जना नागरिकहरूको उद्धार होस्। यो सदन मार्फत सामान्य सभामुख मार्फत म यो सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। हस्, धन्यवाद।

0: रिलायंस लाइफ इंश्योरेंस खुले राजियो समय संकेत।
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्नी सेवा, बालरोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घंटा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउण्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Media, Extreme Energy Drink.
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ष पेंट
3: सेनेटरी सामान
4: अधिकारी सदस्य
3: बजट पेन्स
4: अधिकारी सदस्य
3: धारा फिटिङ
4: अधिकारी सदस्य
3: टाइल मार्बल
4: अधिकारी सदस्य
5: ए दाई के को नाराबाजी हो दाई
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
5: के हो लौ न त हामीलाई नि भनिदिनु न
6: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
5: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
6: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
8: होइन ये बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्ररी चलेको देखिन्छ नि
9: किन नमस्ते काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ
8: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
9: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: 刘太林送给送给
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
2: एस सुबला पोलिक्लिनिक प्राली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्यपुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
2: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
3: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
2: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
3: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
2: र हात गोडा झमझमाउने, घोडामा पानी जम्ने समस्या भएमा
3: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33।
5: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
6: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
5: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
6: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
7: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
0: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी 20 बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815 9237 34।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
2: रंग बहार, रंग बहार।
3: वर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
2: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्जर पेन्ट।

0: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविस्तो इन्टरनेट
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ
0: मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
0: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
2: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखेऊ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
2: त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ धादिङ बेसी 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17, 97-510-97-778।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोधर्म 100.5 मेगाहर्ज का साथ ही इंटरनेट ऑनलाइन को www.radiodharam.org मार्फत संसार भरके साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म वेगको नमस्कार। खबरको सुरुमा मुख्य खबर। कांग्रेस नियमित महाधिवेशन पक्षधरले धादिङमा 15 गते बाटवटा अधिवेशन थाल्ने, जिल्ला अधिवेशन कार्तिक 15 गते र प्रदेश अधिवेशन मंगसिर 4 गते हुने संयोजक विश्वकर्माको भनाई। ज्वालामुखीको कांग्रेस सभापतिमा राजु लोपा विजय, बाल बालिकालाई राजनैतिक गतिविधिमा प्रयोग नगर्न निलकण्ठ बाल सञ्जालको अपील। र नेपालमा रेबिजबाट वर्षिने 100 जनाले ज्यान गुमाउँदै, चार पर्वमा यात्रुले भोग्ने शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। अब पूरा खबर। नियमित महाधिवेशन पक्षधर कांग्रेसले 15 महाधिवेशन अन्तर्गत धादिङ जिल्लामा नियमित वडा अधिवेशनको तयारी तीव्र पारेको छ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट आएको नेतृत्वको अदालतले आधिकारिकता दिए पनि विशेष महाधिवेशन स्वीकार नगरेको कांग्रेस नेता शेरबहादुर देउवा पक्षका कांग्रेसहरूले छुट्टी अधिवेशनको तयारी थालेको हो। 15 जिल्ला महाधिवेशन तयारी समितिले आज धादिङ विषयमा पत्रकार सम्मेलन गर्दै जिल्लामा अधिवेशनका मितिहरू सार्वजनिक गरेका छन्। घोषित कार्यतालिका अनुसार धादिङ जिल्लाका वडा अधिवेशनहरू आउँदो असोज 15 गतेबाट शुरू हुने भएको छ। त्यस्तै प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज 23 गते, जिल्ला अधिवेशन कार्तिक 15 गते र प्रदेश अधिवेशन मंगसिर 4 गते हुने तय गरिएको छ। यसै गरी पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंगसिर 21, 22 र 23 गते काठमाडौँमा सम्पन्न हुने कार्यतालिका रहेको धादिङ जिल्ला संयोजक गोपाल विश्वकर्माले जानकारी दिनुभयो। धादिङको गजरी गाउँपालिका वडामा 2 छहरे स्थित 40 एमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी यातायात सञ्चालनमा आएको छ। नागढुङ्गा नौबिसी मुगलिन सड़क आयोजनाको अनुसार सड़कमा खसेको पहिरो तथा ठूला ढुंगा हटाएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो। आयोजनाको पूर्वी खण्डका प्रमुख गुरूप्रसाद अधिकारीका अनुसार पहिरो खस्ने क्रम अझै जारी रहेकाले सवारी साधनलाई सावधानीपूर्वक सञ्चालन गराइएको छ। राजमार्ग पूर्ण रूपमा सहज बनाउन बाँकी पहिरो तथा ढुंगा हटाउने काम जारी रहेको उहाँले बताउनु भएको छ। नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिकाको सभापतिमा राजु लोपा विजय हुनुभएको छ। गाउँपालिका सभापति चयनको लागि आइतबार भएको निर्वाचनमा राजु लोपालले 142 मत प्राप्त गर्दै विजय हुनुभएको हो। उहाँको निकटतम प्रतिस्पर्धी छाप बहादुर गन्द्रमाले 101 मत प्राप्त गर्नुभयो। निर्वाचनमा 5 मत बदर भएको जनाइएको छ। सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन मार्फत गाउँपालिका सभापति चयन गरिएको हो। धादिङमा नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत गाउँ नगर अधिवेशनको प्रक्रिया जारी छ। निलकण्ठ नगरस्तरीय बाल सञ्जालले बाल बालिकालाई राजनैतिक गतिविधिमा प्रयोग तथा परिचालन नगर्न राजनैतिक दल उम्मेद्वार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ। सञ्जालका अध्यक्ष निगे श्रेष्ठले नेपालको संविधानको धारा 39 तथा बाल बालिका सम्बन्धी ऐन 2075 व्यवस्था अनुसार बाल बालिकाको अधिकार सुरक्षा मर्यादा र सर्वोत्तम हितको संरक्षण गर्नुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन्। सञ्जालले अधिवेशन सभा सम्मेलन जुलुस र्याली प्रचार प्रसार तथा निर्वाचन गतिविधिमा बाल बालिकालाई सहभागी वा परिचालन नगर्न अनुरोध गरेको छ। साथै राजनैतिक प्रचार प्रसारको लागि बाल बालिकाको फोटो भिडियो नाम वा पहिचान सामाजिक सञ्जालमा प्रयोग नगर्न पनि आग्रह गरिएको छ। कानून विपरीत बाल बालिकालाई राजनैतिक गतिविधिमा प्रयोग गरिएको जानकारी वा प्रमाण प्राप्त भएमा स्थानीय तह प्रहरी तथा बाल अधिकार संरक्षण सम्बन्धी निकायमा जानकारी गराई आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन सहयोग गर्न सञ्जालले अपील समेत गरेको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
4: किन नहस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
0: Thank you. विरामपछि अब बाँकी खबर। रोकथाम गर्न सकिने रोग भए पनि रेबिजका कारण नेपाल सहित विश्वमै अझै वर्षिने हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीको रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्र नेपालमा 2,23,000 भन्दा धेरै जनावरको टोकाएका घटना दर्ता भएका छन्, जसमध्ये 96% टोकाई कुकुरबाट भएको हो। नेपालमा वर्षिने झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई 15 मिनटसम्म साबुन पानीले धुनुपर्छ र तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउनुपर्छ। कुकुर, बिरालो वा अन्य सम्भावित रेबिज संक्रमित जनावरले टोकेमा वा चिथोरेमा घटनालाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्नुहुँदैन। निर्देशक डाक्टर भट्टचन्दले भन्नुभयो, यस्तो अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा 15 मिनटसम्म राम्ररी धुनुपर्छ र घाउमा खुर्सानी, तेल, माटो, जड़ीबुटी वा अन्य कुनै घरेलु पदार्थ लगाउनु हुँदैन। नेपालले सन् 2030सम्ममा कुकुरको टोकाईबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि देशभरका 286 केन्द्रबाट निशुल्क खोप सेवा प्रदान गर्दै आएको छ। घरपालुवा कुकुरलाई नियमित खोप लगाउन र सामुदायिक सहकार्य बढ़ाउन मन्त्रालयले आग्रह गरेको छ। हरेक वर्ष सेप्टेम्बर 28मा विश्व रेबिज दिवस मनाइन्छ। विश्वभर हरेक वर्ष अनुमानित 58,990 मानिसको रेबिजका कारण ज्यान जाने गरेको छ, जसमध्ये 47% रेबिजबाट हुने मृत्यु दक्षिण पूर्वी एशियामा तथा 32.5% अफ्रिकी देशमा हुने गरेको तथ्याङ्क छ। यसमा झण्डै 40% 15 वर्षभन्दा कम उमेरका बालबालिका छन्। मानव रेबिजका झण्डै 79% घटनाहरू कुकुरसँग सम्बन्धित छन्। यो दिवस रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्य बीचको सम्बन्धलाई सुदृढ गर्दै रेबिज निवारण तर्फको प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा लिइन्छ। यो दिन लुई पास्टरको स्मृति दिवस समेत हो। रेबिज विरूद्धको पहिलो सफल खोप विकासमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो। यस वर्ष एकतामा शक्ति, रेबिजबाट मुक्ति भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइएको छ।

नारायणी नदीमा आएको भीषण बाढ़ीका कारण चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैंडा नवलपरासीको सुस्तामा भेटिएको छ। सुस्ता गाउँपालिका चारमा आज बिहान झण्डै पाँच वर्षको गैंडा फेला परेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैंडाको निरन्तर निगरानी भइरहेको छ र उसलाई समातेर सुरक्षित रूपमा निकुञ्ज फर्काउने तयारी भइरहेको छ। भौगोलिक जटिलताका कारण भारतीय बाटो वा डुंगा प्रयोग गरी गैंडाको उद्धार गरिनेछ। बाढ़ीले अन्य वन्य जन्तुलाई पनि भारततर्फ पुर्याएको हुन सक्ने अनुमान गरिएको छ। यसअघि 2074 सालको ठूलो बाढ़ीमा बगेर भारत पुगेका 12 गैंडाको सफल उद्धार गरिएको थियो।

दशैं तिहार छठ लगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै संचालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अघि नै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्रै सीमित नभई दिगो यातायात पुनर्संरचना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रा चढ़ाउने प्रवृत्ति रोक्नुपर्ने र संघीय राजधानी काठमाडौँका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। सांसद राजुनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफै अनुगमनमा निस्कने चेतावनी दिनुभयो। यस्तै बैठकमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले इन्धनको मूल्य नबढ़ेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने प्रतिबद्धता जनाउनुभयो। प्रहरी नायब महानिदेशक डीएसपी सुनिल जङ शाहले यात्रु ठगी रोक्न प्रमुख नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने र कलंकी नागढुङ्गा खण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गरिने बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपाधीक्षक एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरेको विषयमा बुझ्न पुगेको आयोगको अनुगमन टोलीलाई कार्यालयमा प्रवेश नदिएपछि आयोगले प्रहरीलाई पत्र लेखेको हो। आयोगका सहप्रवक्ता श्यामबाबु काभलेका अनुसार एसएसपी खड्कालाई भोलि आयोगमा उपस्थित गराउन निर्देशन दिएको छ। सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले जबरालाई पक्राउ गरेको थियो। त्यही घटनापछि आयोगका अधिकारीहरूले प्रहरी नेतृत्वलाई सम्पर्क गरे पनि 35 मिनटसम्म परिसर बाहिरै कुराएर फर्काएको थियो। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून र विधिको शासनको उल्लंघन गरेको आरोप लगाए। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बिना कुनै कसूर र अभियोग पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको दावी गर्दै सरकारले कानून र विधिको शासनको उल्लंघन गरिरहेको बताउनुभयो। जेएनजी पुस्ताको नाम जोडेर सरकारले सुरक्षा थ्रेट देखाएको भन्दै महरले निन्दा गर्नुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले मध्यरातमा गरेको यो कदमलाई इष्टन बाजेको संज्ञा दिनुभयो। बिना पक्राउ पूर्जी बिना कारण गैर कानूनी पक्राउ गर्दै सरकारले मध्यरातमा अर्को इष्टन देखाएको उहाँको टिप्पणी छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको घटना केटाकेटी खेले जस्तो भएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद भरत गिरीले मानवाधिकार कर्मीलाई समेत भेट्न नदिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारले बाटो बिराइरहेको बताउनुभयो। प्रहरीले शनिबार राति 12:30 बजे महारंजगंजमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो। 12 घण्टापछि जबरालाई छाडेको प्रहरीले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ। तर सुरक्षा चुनौती रोक्न के काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। कांग्रेस नियमित महाधिवेशन पक्ष धरले धादिङमा 15 गतेबाट एउटा अधिवेशन थाल्ने, जिल्ला अधिवेशन कार्तिक 15 गते र प्रदेश अधिवेशन मंगिर 4 गते हुने संयोजक विश्वकर्माको भनाई। ज्वालामुखीको कांग्रेस सभापतिमा राजु लोपा विजयी, बाल बालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न निर्कण्ठ बाल सञ्जालको अपील। र नेपालमा रेबिजबाट वर्षिने 100 जनाले ज्यान गुमाउँदै चाडपर्वमा यात्रुले भोग्ने शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। यसका साथै अहिलेलाई खबर यति नै। बेलुका 8:30 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: रेडियो धादिङ समय संकेत,
2: अहिले साँझको 7 बज्यो।
0: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
2: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचाँदी पसल भेटिएको
1: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाङ श्री अकलादेवी सुनचाँदी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
2: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौं श्री अकलादेवी सुनचाँदी पसलतिर। अनि तपाईँ?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचाँदी पसल, धादिङ बेसी पुच्छार बजार।
1: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
2: वै सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छ नि छैन?
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छ नि छैन?
2: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भाइ, मेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
1: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
6: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Best Life Insurance खुले राजीव
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि एक्काइसजनाको मृत्यु, पाँचजना बेपत्ता, देशका विभिन्न क्षेत्रमा विद्युतीय संरचनामा ठूलो क्षति, सातवटा जलविद्युत केन्द्रको 190 मेगावट विद्युत प्रसारण अवरूद्ध।
1: यसपल्ट बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावट उत्पादन अवरूद्ध भएको छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू, 13 सम्ममा सम्पन्न हुने।
2: 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रतिसभा क्षेत्रमै तपाईँको माध्यमिक प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
0: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ्दै, विपदपछिको पुनर्स्थापना र पुन

0: निर्माणका लागि छुट्टै कानून आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको महातत्वमा बलियो संयन्त्र बने मात्र विपदमा संयोजनकारी कार्य हुने।
1: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्यससँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
0: र जापानमा जारी बीसौं एसियन प्रतियोगिताको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बसाईसराय आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोड़िएको सामाजिक प्रक्रिया पनि हो, तर गाउँबाट शहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जनसांख्यिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढ़ी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड़ छोड्नेको संख्या बढ़दो छ। यस्तो बसाईसराईले गाउँलाई समृद्ध र शहरलाई बस्न योग्य दुवै बन्न दिँदैन। अब खबर सन्तोष गन्धर्वबाट।
3: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले सीआईएनसँग बताउनुभयो।
4: एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्टेट डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट दिन कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने, बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने जुन अघि म्यामले भन्दा चेन हुन्छ नि, एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
5: भन्नु भने यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ कति छिटो?
4: एकदम ट्रिकी क्वेसन छ। यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाई भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाई भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाई हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नै पर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
5: तत्कालै
4: तपाईँको समुदायको मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
3: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोसी बाढ़ी पछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अखुरा नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनु पर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन्। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले सांसद पद्म आर्यालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो।
6: कानून भनेर त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो टासित त निर्देशिकाले पनि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून छ। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्यो अहिले हामीले भनिरहेछौँ।
3: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टुगल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय पोर्टुगल बनाउनु पर्ने धारणा राख्नुभयो।
7: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौ होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
3: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा हुनुपर्ने बताउनुभयो।
1: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि, हामीले त अझ के भने त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
3: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञहरूका अनुसार बाढ़ी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयमै गरेको मौसम पूर्वानुमान, पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू सुरक्षित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी पहिरोबाट 419 परिवारका 1451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, म्याग्दी, नवलप्रासी पूर्व लगायतका जिल्लामा घर, सड़क र पुलमा ठूलो क्षति पुगेको छ। बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता 3 दिन परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङदी, सेतीमादी, कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केबी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना कुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 वटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध भएको बताउनुभयो।
8: असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण, वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
3: त्यस्तै भदौ 10 गते भटिकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 320 केबी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरैजसो जिल्लामा अधिवेशन हुन सकेको छैन। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
9: 15 महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा, काठमाडौँ 5, ललितपुर 3, ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मतपरिणाम अथवा निर्वाचन परिणाम आउन शुरू भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्ममा सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्रमै तपाईँको माध्यमिक प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
3: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाई दिने भन्दै अधिकारीले सेवाग्राहीसँग व्हाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा बीसौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल बिहान 6:00 शुरू हुनेछ, तर खेल समय शुरू हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची निसनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढ़ेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना रहेको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टीमको सूचीमा नेपालको नाम परेको छैन।
0: सन्तोष गन्धर्व धुन्चे र स्याप्रो बेसी जोड्ने पुल छिट्टै बन्दै
10: धुन्चे र स्याप्रो जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौं।
0: बाढ़ी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। भोटेकोशी बाढ़ीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: प्याजको गिट्टा लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
16: धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल बाढ़ीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम कहिले बाट शुरू हुन्छ भनेर सोधेका छौं।
10: धुन्चे र स्याप्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौं त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौं। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका सम्बद्ध निकायबाट आउनुभएको प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौं। उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौं त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने कहाँ चाहिँ सजिलो हुन्छ एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ त्यहाँ त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
16: अबको केही दिनमै धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम शुरू हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने पशुसेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
17: तपाईँ यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शंकास्पद कुकुरहरूले टोकी हालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैंसी भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकी हालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु।
16: कुकुरले टोकी हाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाण्डुमा थियो। बाढ़ीले घरमा चाहिँ क्षति गर्यो। यो बाढ़ीको सिकाई पनि अघिल्लो पटकको भन्दा फरक छ।
18: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौं जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो चाहिँ आफ्नामा छ। तथापि यहाँ बस्ने हामी सबै पीड़ित छौँ, सबै मर्माहत छौँ। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यहीँ हुने, बजार त्यहीँ बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढ़ी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढ़ी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सड़कको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सड़क सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
16: नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठ रसुवा भोटेकोशी बाढ़ी पछिको अनुभव सुनाउँदै तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
18: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
0: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
20: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
19: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
20: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
19: पर्छ नि बहिनी, झन यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
20: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
21: दाजु बहिनीको गन्धनमा म पनि मिस्चे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
20: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
16: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
22: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोशी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग। 1,000 भन्दा बढ़ीको मृत्यु भइसकेको रसुवाको भोटेकोशी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन्। त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढ़ीपछिको उद्धार अनुभव, आवश्यक कानून र अप्नाउनुपर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
18: भूकम्प पनि हुन्छ, कोविड पनि भूकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
23: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले
4: तपाईँको पार्टी हुनुपर्छ भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौं त्यसमा कुनै शंकै छैन त्यसमा हामी प्रतिबद्ध छौं त्यो गर्छौं अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा त्यसलाई रियलाइज गर्दै गर्दा अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ 2000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन् विशाल हिम श्रृंखला छ अनि त्यसपछि त्यो हिमतालहरू 2000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिम को अवस्थामा छन् भनेर इसी मोडको 2020 होला सायद स्टडीले बताएको छ तर अब के हुनु पर्यो भने अब त्यसलाई अपडेट गर्नु पर्यो 6 अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन तिनीहरूको स्थिति के छ त्यहाँको भौगोलिक अवस्था सेन्सिङ सिस्टम नेभिगेसन सिस्टम अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन् त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ के उपाय अवलम्बन गर्न सकिन्छ त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ नीति निर्माण गर्नुपर्छ अहिलेको यो भोटे कोशीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति शीतलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ जलविद्युत आयोजनाहरूको त मैले पटक पटक
23: जस्तो त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको पनि हामीले हेर्यौँ होइन कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ
4: यो विषयमा
23: हामीले के कुरा सुधार गर्नुपर्छ
4: उहाँले पनि उठाउनु भएको थियो मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ नदीलाई कटान गर्नबाट जोगाउँछ
0: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ लगातारको अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानका कारण 21 मृत्यु भएको छ भने 5 बेपत्ता छन् आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 13 बिहान 6 साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री
5: चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
6: सुन जस्तो चिज जाप पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
5: तपाईँ पनि के चिन्ता लिइरहनु भएको भादिङ बेसीमा रहेको सलाम स्ट्रिट अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
6: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
7: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर अनि तपाईँ
1: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचादीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचादी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचादी पसल, धादिङबेसी पुच्छार बजार।
3: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
8: वै सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
9: त्रिमूर्ति छ नि छैन?
8: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
9: त्रिमूर्ति छ नि छैन?
8: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
3: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
24: त्रिमूर्ति मोबाइल हाउस, धादिङबेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307।
25: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Anima Reliance Life Insurance. Khule Rajyo.
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नुभएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हार्ट जोड्नी सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Mania, extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: बर्जर पेंट
3: सेनेटरी सामान
4: अधिकारी सप्लायर्स
3: बजर पेन्ट
4: अधिकारी सप्लायर्स
3: धारा फिटिङ
4: अधिकारी सप्लायर्स
3: टाइल मार्बल
4: अधिकारी सप्लायर्स
5: ए दाई के को नारा बाजी हो दाई
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
5: के हो लौन त हामीलाई नि भनिदिनु न
6: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
5: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
6: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
8: होइन ये बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्ररी चलेको देखिन्छ नि किन नमस्ते काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
9: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: तत्कालीन समय संकेत।
1: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी पैह्रो गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा खानेकुरा पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-5-21-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
2: एस सुबला पोलिक्लिनिक प्राली धादिङ बीचमा शिक्षण अस्पताल महाराजगंज काठमाण्डुका उप प्राध्यापक हाड़जोड़नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाड़जोड़नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
2: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
3: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
2: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
3: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
2: र हात गोडा झमझमाउने घोडामा पानी जम्ने समस्या भएमा
3: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-5-21-153, मोबाइल नम्बर 98-5-12-21-153 र 98-43-78-43-22।
1: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-5-21-367, 98-41-063-239 र 98-43-40-33-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै थानामुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
0: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।